शुभ प्रभात नमस्कार आदरणीय श्रोता हामी आकाशवाणी खरसाङको बिहानी प्रसारण सेवाबाट बोल्दैछौं। आज हो मंगलबार जुलाई महिनाको 28 तारीक 2026 साल। तदनुसार विक्रम सम्वत 2083 सालको श्रावण 12 गते। समय अहिले बिहानीको ठिक 6 बजेर 25 मिनट औ 48 सेकेन्ड भइरहेछ र अब शुभारम्भ गर्न लागिरहेका छौं आजको हाम्रो प्रभातकालीन प्रसारण। एफएम 103.5 मेगाहर्ज साथै प्रसार भारतीको ओटिटी वेब्स औ दार्जीलिङ एफएम 100.2 मेगाहर्जमा आकाशवाणी खरसाङ सुनिरहनु भएका हाम्रा समस्त टाढा अनि नजिकका आदरणीय श्रोताहरूमा म उद्घोषिका इशारा लगायत मेरो प्रसारण सहयोगी सुभाष अनि प्राविधिक सहयोगी सीएल ब्राह्मीनको तर्फबाट पनि हार्दिक नमस्कार सहित हार्दिक अभिवादन।

नयाँ बिहानीसँगै नयाँ आशा, नयाँ ऊर्जा र नयाँ सम्भावनाहरू लिएर फेरि एकपटक हामी हजुरहरू माझ उपस्थित भएका छौँ। दिनको सुरुवात सकारात्मक सोच, शान्त मन र ईश्वरप्रतिको श्रद्धाभावबाट गरौँ। यही शुभकामनासहित आजको अधिवेशनको सुरुवात गरौँ भक्तिमय प्रस्तुति अर्चनाबाट।

मानव हृदय नै ईश्वरको वासस्थान हो। नमस्कार आदरणीय श्रोता, आकाशवाणी खरसाङको बिहानीको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना लिएर उपस्थित भइसकेका छौँ। यस बिहानीमा अर्चना कार्यक्रमको प्रतीक्षा साँचेर बस्नुहुने तमाम श्रोताहरूमा न्यानो स्वागत अनि अभिवादन जनाउन चाहन्छौँ।

आदरणीय श्रोता, आजको अर्चना कार्यक्रममा हामी आत्मज्ञान श्रद्धा र प्रेमको बीज हो भन्ने विषयमा एक आध्यात्मिक चिन्तन लिएर उपस्थित भएका छौँ। जुन आध्यात्मिक चिन्तनलाई हामी माझमा प्रस्तुत गर्नको निम्ति आज हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ नागरी फार्म चियाबारी निवासी सुख बहादुर राई। त श्रोताहरू, अबको क्रममा सुनौ उहाँको प्रस्तुत।

समस्त श्रोता वृन्दमा मेरो हार्दिक नमस्कार। मेरो आजको विषय रहेको छ आत्मज्ञान श्रद्धा र प्रेमको बीज हो। धेरैवटा परिस्थितिहरूमा मानिसलाई उचित निर्णय लिन गाह्रो हुन्छ। उनीहरूले लिएका निर्णयहरू भविष्यमा गएर सही नभए पश्चाताप गर्न सिवाय केही रहँदैन। भनिएको छ कि जीवनमा सही निर्णय लिनको निम्ति मानिसमा अत्यावश्यक रूपमा आत्मज्ञान हुनुपर्छ। अब यो आत्मज्ञान भन्दा अति अव्यवहारिक र अबोधगम्य लाग्न स्वाभाविक हुन्छ। यसलाई तर केही सरल र सामान्य रूप भाषा र शब्दहरूमा बुझ्ने ध्येय रहनेछ। शब्दकोशहरूमा आत्मज्ञान भन्नाले आत्मा सम्बन्धी ज्ञान, आत्मा र परमात्मा विषयको ज्ञान, ब्रह्म ज्ञान आदि हो भनेर लेखिएको छ। आत्मज्ञानीको अर्थ

योग्य आफ्नो बारेमा जान्ने आफूलाई राम्ररी बुझेको भनी बताइएको छ। यी अर्थहरूले नै मानिसहरूमा आत्मज्ञानबारे ब्रह्महरू पैदा गर्न सक्छ। त्यति सरल र सहज छैन जस्तो अनुभूत हुन्छ आत्मज्ञान। तसर्थ धर्मशास्त्रहरू र सद्गुरुहरूको सहायताले आत्मज्ञानलाई बुझ्न धारण गर्न तथा निधिध्यासन अथवा व्यवहारिक रूपमा प्रयोगमा ल्याउन सहज हुन्छ। हिन्दू धर्मशास्त्रहरूमा विशेष गरी भगवद् गीता, वेद, उपनिषद आदिमा आत्मज्ञानको विषयलाई महत्त्व दिइएको छ। आत्मज्ञानको आशय आन्तरिक ज्ञानसित हुन्छ। शास्त्रहरूमा वर्णन गरिएको छ कि स्वयंको बारेमा जान्नु नै आत्मज्ञान हो, अर्थात् मानिसभित्र को छ जो सधैँ सुख शान्तिको खोजमा रहन्छ अनि जो दुःखदेखि छुटकारा चाहन्छ। यस्तो चाहना राख्ने मनलाई कसरी असीम शान्तितर्फ लैजान सकिन्छ? यो जान्नु नै आत्मज्ञान प्राप्त गर्नु हो। जुन व्यक्तिले मनलाई र आत्मालाई पहिचान गर्नु सक्छ अथवा बुझ्छ औ त्यसै बुझाइ अनुरूप जीवन बाँच्नु थाल्दछ, उसलाई नै आत्मज्ञानी भनिन्छ। उनीहरू यस संसारमा रहेर पनि यो संसारको हुँदैनन्। आत्मज्ञानीहरू केवल अभिनय गर्छन्, प्रत्यक्ष भूमिकाहरूमा रहँदैनन्। मानिसमा आत्मज्ञान कहिले प्रकट हुँदछ भन्ने विषयमा अष्टवक्र गीतामा बडो सुन्दर ढङ्गमा बताइएको छ। त्यहाँ यसरी उल्लेख गरिएको छ कि मानिसमा आत्मज्ञान त्यति बेला प्रकट हुँदछ जब उसले यसलाई खोज्न छोडिदिन्छ, जब साधक थाकेर हत्तु हैरान हुन्छ, जब मनले स्वीकार गर्छ कि उसले अब केही गर्न सक्दैन। त्यति बेला ऊ कुनै अवस्थामा रहँदैन। मानिस यसरी अवस्था रहित हुँदा ऊभित्र आत्मज्ञान प्रकट हुँदछ। हिन्दू धर्म ग्रन्थहरूमा माता पार्वतीले कसरी आत्मज्ञान प्राप्त गर्नुभयो भन्ने विषयमा थाहा पाउन सकिन्छ। माता पार्वती आदि योगी वा शिव कहाँ अथाह श्रद्धा, भक्ति र प्रेमसित आएकी थिइन्। उनीसित यति विघ्न श्रद्धा र भक्ति थियो कि भगवान शिव माता पार्वतीको भक्तिमा ओतप्रोत भए। उनी यति प्रभावित भए कि माता पार्वतीलाई आफ्नो एक अङ्ग बनाए। यसरी माता पार्वती आदियोगीको एक हिस्सा बनिए।

कार्यक्रम अर्चना आजको बसाइमा हामीले प्रस्तुत गरिरहेका छौँ आत्मज्ञान श्रद्धा र प्रेमको बीच हो विषयमा एक आध्यात्मिक चिन्तन, जुन आध्यात्मिक चिन्तनलाई हामी माझमा प्रस्तुत गरिरहनु भएको छ सुखबहादुर राई ज्यूले। आउनुहोस् श्रोता, उक्त प्रस्तुतिको बाँकी अंश फेरि सुनौ।

भावनात्मक ढङ्गले कसैसित एकाकार हुनु अलि सहज हुन्छ। यसरी माता पार्वतीले आफ्नो भावना शिवसित यसरी जोडिदिए कि त्यो भक्ति बन्यो। यस प्रकार माता पार्वतीले आत्मज्ञान प्राप्त गर्नुभयो। उनले परम तत्त्वलाई पहिचान गरिन्। यसबाट यो स्पष्ट हुन्छ कि बुद्धिभन्दा भावना अधिक क्षमतावान हुन्छ। आत्मज्ञान प्राप्तिमा म अहंकार नै प्रमुख रूपमा बाधक हुँदछ। मानिसले स्वयंलाई कर्ता मानेपछि अनि संसारको भौतिक वस्तुहरूको स्वामी मानेपछि त्यहाँ ज्ञान अवरुद्ध हुन्छ। यदि मानिसभित्र अहंकार भरिएको छ भने ऊ निर्दयी हुन्छ। ऊभित्र श्रद्धा र प्रेमको अभाव हुन्छ। श्रद्धा र प्रेम ऊभित्र रहन सक्दैन। आत्मज्ञानमा केवल कार्य रहन्छ। त्यहाँ न सूक्ष्म न स्थूल कुनै पनि प्रकारको अहंकार हुँदैन। जब मानिसमा श्रद्धा भक्ति र प्रेम बढ्दै जान्छ अनि अहंकार घट्दै जान्छ, ऊ आत्मज्ञानको दिशातर्फ यात्रा गरिरहेको हुन्छ। सद्गुरुहरूले यस विषयमा भनेका छन्, वर्तमानमा वास्तवमा म जे होइन त्यसैलाई मैले मको रूपमा अनुभव गरिरहेको छु। यो नै मेरो विषयमा बुनियादी असत्य हो। मानिसले म भन्दै गरेको म नै ऊ होइन भनिएको छ। अर्थात् मानिस शरीर होइन भन्ने सत्य त मरेपछि मात्र थाहा हुन्छ। शरीर त्यही हुन्छ उसले ठानेको म, तर ऊ त्यहाँ हुँदैन, उसले छोडेर गइसकेको हुन्छ, खोललाई परित्याग गरिसकेको हुन्छ। यस प्रकार आत्मज्ञानमा ममकार बाधा भएर उभिएको हुन्छ। शास्त्रहरूमा वर्णन गरिएको छ, ज्ञान बिना प्रेम अधुरो हुन्छ औ प्रेम बिना ज्ञान अन्धो समान हुन्छ। यसर्थ ज्ञान प्राप्तिमा प्रेमको विशेष भूमिका रहेको हुन्छ। आत्मज्ञानीहरूभित्र यथेष्ट रूपमा श्रद्धा र प्रेम भरिएको हुन्छ, तसर्थ उनीहरू ज्ञानले परिपूर्ण हुन्छन्। उनीहरू आत्मज्ञ हुन्छन्। आत्मा र परमात्मा विषयको ज्ञान उनीहरूभित्र हुन्छ। यसैले उनीहरूमा असीम श्रद्धा र प्रेमको मिश्रण पाउन सकिन्छ। आत्मज्ञानको प्रत्यक्ष सम्बन्ध ध्यानसित पनि हुन्छ। अब वास्तविक ध्यान भनेको व्यक्ति स्वयंसित मिल्नु हो, एकाकार हुनु हो। ध्यानको अर्थ हुन्छ स्वयंलाई हराउनु वा मेटाउनु, स्वयंलाई जान्नु। वास्तवमा आफू छँदै छैन भन्ने कुरा थाहा पाउन नै ध्यान हो। स्वयंले स्वयंलाई जान्ने चिन्ने एउटा कलाको रूपमा ध्यानलाई लिन सकिन्छ। किनकि अघि नै उल्लेख गरियो, शरीर र आत्मा बेग्ला बेग्लै कारकहरू हुन्। मानिसले स्वयंलाई जान्ने चिन्ने विषयमा महात्माहरू भन्छन्, एउटा मानिसको यस संसारमा धेरै व्यक्तिहरूसित परिचय हुन्छ, उसले धेरै वस्तुहरू देख्दछ चिन्दछ, तर अफसोस उसले स्वयंलाई चिनेको हुँदैन।

बाह्य नाम स्वरूप आदिले चिन्छ, तर उसले वास्तविक रूपमा स्वयंलाई चिनेको हुँदैन। जस्तो कि मानिसले प्राकृत आँखाले बाहिरी सबै व्यक्ति वस्तुहरूलाई देख्न सक्छ, तर उसले आफ्नै आँखालाई देख्न सक्दैन। आफ्नो आँखालाई, अनुहारलाई देख्नको निम्ति उसलाई ऐना चाहिन्छ। ऐना अघि आएपछि मात्र मानिसले आफ्नो सर्वाङ्ग देख्छ। वास्तविक रूपमा उसले आफूलाई चिन्ने ध्यान नै त्यो ऐना हो। स्वयंले स्वयंलाई जान्नु भनेको वास्तविक सत्यको बोध हुनु हो। सन्त महात्माहरू आत्मज्ञान प्राप्त गर्ने तरिकाहरूबारे प्रकाश पार्दछन्। निम्न स्तरका मान्छेहरू जसलाई धर्म, कर्म, ज्ञान, ध्यान, मुक्ति, मोक्ष, सत्य आदि बारेमा ज्ञान छैन, उनीहरूले आत्मज्ञान बारेमा जान्न पुस्तकहरू अध्ययन गर्नुपर्छ, सत्सङ्गमा सामेल हुनुपर्छ, तीर्थयात्राहरू गरेर संसारलाई जान्ने बुझ्ने प्रयास गर्नुपर्छ। जुन मानिसलाई सांसारिकताबारे ज्ञान छ, जसलाई आध्यात्मिकताबारे केही समझ छ, उसले मनलाई तृप्त पार्ने वस्तु यो संसारमा छैन भन्ने थाहा हुन्छ। उनीहरूले आफ्नो कर्मलाई हेर्नुपर्छ, उसले आफ्नो दिनचर्यालाई राम्ररी अध्ययन गर्नुपर्छ। अनि जसले यी अवस्थाहरूभन्दा अझ उच्च स्तरमा आध्यात्मिकतालाई बुझ्न जान्न थाल्छ, उनीहरूले विचारहरूलाई हेर्नुपर्छ। उनीहरूले उच्चतम विधि अनुरूप आत्मज्ञान प्राप्त गर्ने प्रयास गर्नुपर्छ। अझ स्पष्ट रूपमा सद्गुरुहरू भन्छन्, आत्मज्ञानलाई अनुसरण नगर। चिन्दै नचिनेको व्यक्तिको पछि पछि हामी कसरी जान सक्छौँ? आत्मज्ञानबारे मानिस अनभिज्ञ हुँदछ। यसर्थ कुनै एक दिशा तय गरेर हिँडिरहनुपर्छ। चरैवेति भनिएको छ, कहीँ न कहीँ त पुगिन्छ। जीवनमा कुनै एउटा चिजलाई चयन गरेर पूर्ण निष्ठासित त्यही चिजसित रहनुपर्छ। मनलाई यताउता नडुलाई त्यसैसित हरपल हरक्षण रहन सके उद्देश्य पूर्ति हुन्छ नै। आत्मज्ञान प्राप्त गरेका आत्मज्ञानीलाई थाहा हुँदछ, ऊ मूलत शरीर होइन, ऊ त चेतना हो। अनि यही सत्यलाई बुझ्नु, जान्नु नै अनि आत्मासम्म पुर्याउनु नै मानव जीवनको परम उद्देश्य हो। अर्थात् आफ्नो मनलाई आनन्द

पुर्याउनु नै मानिसको लक्ष्य हो। यसैले भनिएको छ, आत्मा आनन्द स्वरूप हो। आत्मा ज्ञानीलाई पहिचान गर्नु हो भने उसले बोलेको वचनलाई होइन तर उसको जीवनलाई हेर्नुपर्छ, उसको बचाइलाई, उसको व्यवहारलाई अध्ययन गर्नुपर्छ, उसले गर्ने प्रति उत्तरहरूमाथि ध्यान केन्द्रित गर्नुपर्छ। सामान्य मानिसहरूभन्दा उच्च स्तरमा आत्मज्ञानीहरू व्यवहार गर्न सहज अनुभव गर्छन्। संसारमा मानिसले स्वयंलाई प्रेम गर्ने बारेमा ऊ उति चासो राख्दैन, उसले स्वयंलाई समय दिन सक्दैन, ऊ आफूसित एक्लै बस्न नै सक्दैन, उसलाई अल्छी लाग्न थालिहाल्छ। तर आत्मज्ञानीहरू भन्छन्, मानिसले स्वयंलाई समय दिनुपर्छ, आत्मज्ञान तर्फको मार्गमा स्वयंले स्वयंलाई प्रेम गर्न सक्नुपर्छ। अष्टवक्र महागीता जनाउँदछ, जब मानिसलाई आत्मज्ञान हुँदछ ऊ भित्र श्रद्धा र प्रेम स्वाभाविक रूपमा बहन थाल्दछ। यसको निम्ति उसले कठिन प्रयास गरिरहनु पर्दैन, उसको निम्ति यो त स्वत हुने प्रक्रिया हुँदछ। आत्मज्ञान पश्चात ऊभित्र करुणा दया आफै बग्दछ, यति बेला श्रद्धा र प्रेम उसको स्वयंको प्राकृतिक अवस्था भएको हुन्छ। मानिसभित्र आत्मज्ञानपछि श्रद्धा र प्रेम करुणा आफै आफ निरन्तर बगिरहने हुनाले यसलाई यी मानवीय सद्गुणहरूको स्रोत तथा बीजको रूपमा धेरैले स्वीकार गरेका छन्। धन्यवाद।

यतिन्जेल प्रस्तुत थियो कार्यक्रम अर्चना। आजको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो आत्मज्ञान श्रद्धा र प्रेमको बीज हो विषयमा एक आध्यात्मिक चिन्तन, जुन आध्यात्मिक चिन्तनलाई हामी माझमा प्रस्तुत गर्नुभयो नागरी फार्म चियाबारी निवासी शुभबहादुर राईज्यूले, साथमा सुन्नुभयो विभिन्न भक्तिमय सङ्गीतहरू पनि। हवस् त श्रोता, आजको लागि भने यस आध्यात्मिक प्रस्तुतिको निर्धारित समय अवधि समाप्त हुन लागेकोले आगामी अङ्कहरूमा फेरि पनि यस्तै प्रस्तुतिहरूलाई लिएर आउने नै छौँ। त्यतिन्जेललाई प्रस्तुता मनन तामाङ लगायत म कार्यक्रम सञ्चालिका मन्जुलाई पनि आज्ञा दिनुहोस्। हजुरहरूको आजको दिन मङ्गलमय तथा सुखद रहोस् भन्ने कामना ईश्वर अघि राख्दै बिदा चाहन्छौँ।

यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो भक्तिमय प्रस्तुति अर्चना अघिल्लो क्रममा. अब समय भइसकेको छ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारण गरी श्रोताहरूलाई सुनाउने प्रथममा संस्कृत औ त्यसपछि हिन्दीमा समाचार. केही क्षण प्रतीक्षा साँझ्दै सुन्दै गर्नुहोला आकाशवाणी खरसाङ एफएम 103.5.

आकाशवाणी दिल्ली केन्द्रको संस्कृत अनि हिन्दी समाचार प्रसारणपछि आकाशवाणी खरसाङ केन्द्रमा फेरि पनि हाम्रा श्रोताहरूलाई स्वागत अभिवादन जनाउँदै अब प्रस्तुत छ शुभ प्रभात कार्यक्रममा केही बिहानी सूचना अनि आधुनिक गीतहरूको प्रस्तुति। प्रथममा राखिरहेका छौं यो खेतीपाती बारे सल्लाह। त श्रोताहरू, आज हामी खेतीपाती बारे सल्लाह अन्तर्गत अलैँचीको खेती सम्बन्धी केही जानकारीहरू दिने प्रयास गर्नेछौ। अलैँची मसलाहरूको रानी आफ्नो स्वाद र सुगन्धको निम्ति विश्वमा विख्यात छ। विभिन्न प्रकारका खाद्य वस्तु, मिठाई आदिमा सुगन्धको निम्ति र औषधिको काममा प्रयोग गरिन्छ। अलैँची दुई थरीका हुन्छन्, बडा अलैँची र छोटा अलैँची। छोटा अलैँचीको खेती दक्षिण भारतका राज्यहरू जस्तै केरला, कर्नाटक र तमिलनाडुको पश्चिमी घाटमा गरिन्छ औ बडा अलैँचीको खेती निम्न हिमाली क्षेत्र सिक्किम, दार्जीलिङ र केही मात्रामा उत्तर पूर्वी राज्यहरूमा गरिन्छ। बाहिरका देश जस्तै नेपाल, भूटानमा पनि धेरै मात्रामा अलैँचीको खेती गरिन्छ। बडा अलैँची यस अञ्चलको मुख्य नगदी फसल हो। भारतवर्षमा सबैभन्दा ज्यादा उत्पादन सिक्किममा हुन्छ, त्यसपछि आउँछ हाम्रो दार्जीलिङ जिल्ला। दार्जीलिङ, पूर्वी नेपाल, भूटान र उत्तर पूर्वी राज्यहरूमा अलैँची सिक्किमबाट नै फैलिएको हो भन्ने विश्वास छ। अलैँचीलाई चिसेनी ठाउँ चाहिन्छ। मलिलो लिसाइलो सधैँ चिसो रहने माटो जहाँ प्रशस्त मात्रामा जंगली पत्करहरू कुहिएर मिसिएका हुन्छन् त्यस ठाउँमा अलैँची खुबै राम्रो सप्रिन्छ। पानी जम्ने ठाउँ र सीमा अलैँची सप्रिँदैन, त्यसर्थ अलैँचीको निम्ति पानी बग्ने ठाउँ अथवा जमिनै चाहिन्छ। यसलाई सिहाल वा छहारी चाहिन्छ। जंगली रूखका छहारीमा यो बढ्छ। छहारीको लागि उत्तिस, काउलो, पिपली, कपासी, खराने, झिङ्गडी, घुर्पिस, नेवारो, खनिउका रूखहरू असल हुन्छन्। 600 मिटरदेखि लिएर 2000 मिटरसम्म जहाँ वार्षिक वृष्टिपात 1500 मिलिमिटर र 3500 मिलिमिटर हुन्छ त्यस ठाउँमा अलैँचीको असल खेती गर्न सकिन्छ। बेसी तुसारो र असिना अलैँचीले सहन गर्न सक्दैन। तुसारो र असिनाले अलैँचीलाई क्षति पुर्याउँछ। त भर्खरै श्रोताहरूले सुन्नुभयो अलैँचीको खेती सम्बन्धी केही जानकारी बिहानी सूचनामा। अब अघिल्लो क्रममा हामी प्रस्तुत गरिरहेका छौँ आधुनिक गीत। केबी राईको शब्द अनि संगीतमा संगीता प्रधान र रिमुला मुक्तानको आवाजमा।

यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो केबी राईको शब्द अनि संगीतमा रिमोला मुक्तान अनि संगीता प्रधानको आवाजमा केही आधुनिक गीतहरू। समय अहिले बिहानको ठिक 7:15 भइसकेको छ। श्रोता, यसको साथै हामी पनि प्रवेश गरिसकेका छौँ आकाशवाणीको नेपाली प्रसारण सेवामा। अघिल्लो क्रममा अब हामी केही छन् श्रोताहरूलाई भक्ति गीतहरू सुनाउनेछौँ अनुराधा पौडवालको आवाजमा।

0: यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो अनुराधा पौडवालको स्वरमा केही हिन्दी भक्ति गीत. अब समय भएको छ समाचारको.
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्.

प्रथममा प्रमुख समाचार। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले खेलौना क्षेत्रलाई सहयोग गर्न र 2032 सम्ममा विश्वव्यापी खेलौना बजारमा भारतको सहभागिता 5% पुर्याउन कार्यदल गठनको घोषणा गर्नुभएको छ। चीन भ्रमणको क्रममा विदेश सचिव विक्रम मिश्रेले बेजिङमा चिनिया उपविदेश मन्त्री हुआ चुनिङसँग भेटेर द्विपक्षीय सम्बन्धको सम्पूर्ण पक्षको समीक्षा गर्नुभयो। पर्यटन मन्त्रालयले एयर इण्डियासँग सम्झौता ज्ञापनमा हस्ताक्षर गरेको छ। यो सम्झौताको उद्देश्य प्रतिष्ठित इन्क्रेडिबल इण्डिया ब्रान्ड अन्तर्गत भारतलाई मनपर्ने विश्वव्यापी पर्यटन गन्तव्यको रूपमा प्रबन्धन गर्नु हो। बिहार र आसाम राज्य सरकारले निट यूजी परीक्षामा भएको कथित अनियमितताको विरोध गर्नेहरू विरूद्ध दायर गरिएका मामिला र अन्य कानूनी कार्यवाही फिर्ता लिने निर्णय गरेको छ। अनि भारतीय प्यारा सर्टपुट खेलाडी शर्मिला धनकरले ग्लास्गोमा भएको महिला सर्टपुट F57 प्रतियोगितामा 9.81 मिटरको उत्कृष्ट थ्रोका साथ स्वर्ण पदक जितिन्। अब समाचार विस्तारमा। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले खेलौना क्षेत्रलाई सहयोग गर्न र 2032 सम्ममा विश्वव्यापी खेलौना बजारमा भारतको सहभागिता 5% पुर्याउन कार्यदल गठनको घोषणा गर्नुभएको छ। उहाँले नयाँ दिल्लीमा उद्योग तथा आन्तरिक व्यापार प्रबन्धन विभाग DPIIT द्वारा आयोजित खेलौना क्षेत्रका सरकारवालाहरूको बैठकलाई सम्बोधन गर्नुहुँदै यो कुरा बताउनु भएको हो। वाणिज्य तथा उद्योग मन्त्रालयले कार्यदलले देशको खेलौना उद्योगलाई विश्वव्यापी मूल्य श्रृङ्खला एकीकृत गर्ने, उत्पादन क्षमतालाई सुदृढ पार्ने र व्यापार गर्न सहजता सुधार गर्ने कुरामा ध्यान केन्द्रित गर्ने बताएको छ। श्री गोयलले भारतको खेलौना उद्योगको वृद्धिले विकसित भारतको लक्ष्यतर्फ देशको प्रगतिलाई प्रतिबिम्बित गर्ने बताउनुभयो। उहाँले सरकारवालाहरूलाई उन्नत प्रविधि, विश्वव्यापी गुणस्तर मापदण्ड, बलियो ब्रान्डिङ र अन्तर्राष्ट्रिय मूल्य श्रृङ्खलाहरूसँग बढी एकीकरणद्वारा समर्थित व्यापक घरेलु उत्पादन इकोसिस्टम निर्माण गर्न आग्रह गर्नुभयो। उहाँले विश्वव्यापी रूपमा मान्यताप्राप्त भारतीय खेलौना ब्रान्डहरू सृजना गर्न, नवप्रवर्तन, उत्कृष्ट डिजाइन, दिगोपन, ठूलो मात्रामा उत्पादन र निर्यातमा ध्यान केन्द्रित गर्न उद्योगलाई पनि आह्वान गर्नुभयो। चीन भ्रमणको क्रममा विदेश सचिव विक्रम मिश्रीले बेजिङमा चिनिया उपविदेश मन्त्री हुआ चुनिङसँग भेटेर द्विपक्षीय सम्बन्धको सम्पूर्ण पक्षको समीक्षा गर्नुभयो। विदेश सचिवले भारत र चीन बीचको साझेदारीको दृष्टिकोणलाई अगाडि बढाउने र व्यापार र आर्थिक सम्बन्धमा पारस्परिक रूपमा लाभदायक वृद्धिमा अवसरहरूबारे पनि चर्चा गर्नुभयो। चीन स्थित भारतीय दूतावासका अनुसार दुवै अधिकारीहरूले भारत चीन सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम राख्नुको महत्वलाई पनि स्वीकार गरे। यसअघि बेजिङमा चिनिया जनराजनीतिक परामर्शदात्री सम्मेलनको 14 राष्ट्रिय समितिमा उपमहासचिव होङ लियाङसँगको भेटमा श्री मिश्रीले राजनीतिक र जनता जनताको स्तरमा भारत र चीन बीच द्विपक्षीय आदान प्रदान बढाउने तरिकाहरूबारे चर्चा गर्नुभयो। पर्यटन मन्त्रालयले एयर इण्डियासँग सम्झौता ज्ञापनमा हस्ताक्षर गरेको छ। यो सम्झौताको उद्देश्य प्रतिष्ठित इन्क्रेडिबल इण्डिया ब्रान्ड अन्तर्गत भारतलाई मनपर्ने विश्वव्यापी पर्यटन गन्तव्यको रूपमा प्रबन्धन गर्नु हो। पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावतको उपस्थितिमा हिजो नयाँ दिल्लीमा सम्झौतामा हस्ताक्षर गरिएको थियो। यो सहकार्यले एयर इण्डियाको व्यापक घरेलु र अन्तर्राष्ट्रिय नेटवर्क साथै मन्त्रालयको गन्तव्य प्रबन्धन पहलहरूको लाभ उठाएर भारतको विश्वव्यापी पर्यटन सम्भावना बढाउने लक्ष्य राखेको छ। संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले एक सामाजिक सञ्जाल पोस्टमा यो सम्झौताले एयर इण्डियाको व्यापक विश्वव्यापी नेटवर्क र भारतको विविध पर्यटन विकल्पहरूको लाभ उठाउन प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा देशको उपस्थितिलाई बलियो बनाउने बताउनुभयो। उहाँले यो सहकार्यले संयुक्त गन्तव्य अभियान, स्टप ओभर पर्यटनको प्रवर्धन र भिजिट इण्डिया पास जस्ता पहलहरूलाई विचार गर्ने बताउनुभयो। श्री शेखावतले यो साझेदारीले विश्वभरिका यात्रीहरूलाई भारतको कालातीत, विविध र अविस्मरणीय आकर्षणको अनुभव गर्ने प्रेरित गर्ने पनि बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले स्काई रूट एयर एक्सप्रेसका पवन चन्दना र नागा भारत ढाकासँग अन्तर्राष्ट्रिय अन्तर्क्रिया गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले उनीहरू बीच विक्रम वानको सफलताका साथै अन्य धेरै रोचक विषयहरूमा चर्चा भएको बताउनुभयो। प्रधानमन्त्रीले उनीहरूको यात्रा र भविष्यका योजनाहरूको बारेमा जान्न पाउँदा खुसी व्यक्त गर्नुभयो। उहाँले उनीहरूको उत्साह, महत्वाकांक्षा र सकारात्मक मनोवृद्धिले भारतको निजी अन्तरिक्ष पारिस्थितिक प्रणालीको जीवन्त भावनालाई प्रतिबिम्बित गर्ने

बताउनु भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNews अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। पञ्चायती राज मन्त्री राजीव रञ्जन सिंहले पञ्चायती राज संस्थाहरू भारतको लोकतान्त्रिक र विकास यात्राको आधारशिला भएको बताउनु भएको छ। श्री सिंहले नयाँ दिल्लीमा आत्मनिर्भर पञ्चायत कार्यक्रममा समर्थक र पञ्चायत पोर्टलको सुरुवात गर्नुहुँदै यो कुरा बताउनु भएको हो। उहाँले यी पहलहरू विकसित भारत 2047 दृष्टिकोण अनुरूप आर्थिक रूपमा सशक्त, प्राविधिक रूपमा सक्षम र आत्मनिर्भर पञ्चायतहरू निर्माण गर्ने दिशामा महत्वपूर्ण कदम हुन भनी बताएका छन्। श्री सिंहले डिजिटल उपकरणहरू र दिगो राजस्व स्रोतहरू सहित पञ्चायती राज संस्थाहरूलाई सुदृढ पार्नले तल्लो तहको शासनमा सुधार आउने र समावेशी ग्रामीण विकासलाई तीव्रता दिने विश्वास व्यक्त गर्नुभएको छ। राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीए संसदीय दलको साप्ताहिक रणनीतिक बैठक, जसलाई मंगल मिलन भनिन्छ, आज बिहान संसद भवनमा आयोजना हुनेछ। यी बैठकहरू परम्परागत रूपमा संसद सत्रको समयमा मंगलबार आयोजना गरिन्छ, जसको उद्देश्य गठबन्धनको पूर्ण एकता प्रदर्शन गर्नु रहेको छ। आगामी महिनाको 25 तारिकको रातिदेखि भारतमा केन्द्र सरकारले इन्स्टाग्राममाथि प्रतिबन्ध लगाउने दावी गरेको सामाजिक सञ्जाल रिपोर्टलाई सरकारले अस्वीकार गरेको छ। प्रेस सूचना ब्यूरोको तथ्य जाँच इकाईले उक्त दावी निराधार भएको बताएको छ। इकाईले सरकारले त्यस्तो कुनै घोषणा नगरेको स्पष्ट पारेको छ। इकाईले नागरिकहरूलाई प्रमाणित जानकारीको लागि आधिकारिक स्रोतहरूमा मात्र भर पर्न सल्लाह दिएको छ। भारतीय प्यारा सर्टपुट खेलाड़ी शर्मिला धनकरले ग्लास्गोमा भएको महिला सर्टपुट F57 प्रतियोगितामा 9.81 मिटरको उत्कृष्ट थ्रोका साथ स्वर्ण पदक जितिन्। शर्मिला कमनवेल्थ गेम्समा प्यारा एथलेटिक्समा स्वर्ण पदक जित्ने पहिलो भारतीय खेलाड़ी पनि बनिन्। भारतीय हाई जम्पर सर्वेश कुसारीले स्कटसन स्टेडियममा पुरुष हाई जम्प प्रतियोगितामा रजत पदक जिते। यसका साथै भरोत्तोलक वल्लरू अजय बाबु र ज्ञानेश्वरी यादवले एक एक रजत पदक दिए, जसले गर्दा कमनवेल्थ गेम्समा भारतको लागि उत्कृष्ट दिन रह्यो। बिहार र आसाम राज्य सरकारले निट युजी परीक्षामा भएको कथित अनियमितताको विरोध गर्नेहरू विरुद्ध दायर गरिएका मामिला र अन्य कानूनी कारवाही फिर्ता लिने निर्णय गरेको छ। बिहार गृह विभागले 26 जुलाई साँझ 6 बजे अघि प्रदर्शनकारीहरू विरुद्ध दायर गरिएका सबै एफआईआर, आपराधिक उजुरी र कारण बताओ नोटिसहरू फिर्ता लिन तुरन्तै कानूनी प्रक्रिया सुरु गर्ने आश्वासन दिएको छ। एक आधिकारिक विज्ञप्ति अनुसार समय सीमा अघि दायर गरिएका मामिलाहरूको सम्बन्ध पक्राउ परेका वा हिरासत राखिएका व्यक्तिहरूलाई तुरन्तै रिहा गरिनेछ। सरकारले समय सीमा अघि भएका घटनाहरूको सम्बन्धमा थप प्रत्यक्ष वा अप्रत्यक्ष कारवाही गरिने छैन भनी आश्वासन दिएको छ। आसाम गृह तथा राजनीतिक विभागहरूले प्रदर्शनको सम्बन्धमा 13 जनालाई पक्राउ गरेको रिपोर्ट गरेको छ। यद्यपि राज्य सरकारले विरोधमा संलग्न व्यक्तिहरू विरूद्ध राज्यको कुनै पनि पुलिस अधिकारीले कुनै कानूनी कारवाही नगर्ने निर्णय गरेको छ। प्रेस विज्ञप्तिमा भनेको छ कि सरकारले विरोधमा संलग्न व्यक्तिहरू विरूद्ध थप प्रतिकूल कारवाही गर्ने प्रस्ताव राखेको छैन। त्यस्ता मामिलाहरूलाई थप कारवाही बिना बन्द मानिनेछ। पाकिस्तान अधिकृत जम्मू कश्मीरमा विधानसभा चुनावको पहिलो चरणको मतदानको दिन हिंसात्मक झडपमा 1 जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन्। पिपुल्स पार्टी पीपीपीले पाकिस्तान मुस्लिम लीग नवाजका समर्थकहरूले गोली चलाउँदा आफ्ना कार्यकर्ता मुख्तार युनुसको मृत्यु भएको र अन्य 2 जना घाइते भएको बताएको छ। पिपुल्स पार्टीका अध्यक्ष बिलावट भुट्टो जरदारीले युनुसको मृत्युमा शोक व्यक्त गरेको छ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले खेलौना क्षेत्रलाई सहयोग गर्न र 2032 विश्वव्यापी खेलौना बजारमा भारतको सहभागिता 5% पुर्याउन कार्यदल गठनको घोषणा गर्नुभएको छ। चीन भ्रमणको क्रममा विदेश सचिव विक्रम मिश्रले बेजिङमा चिनिया उपविदेश मन्त्री हुआ चुनियिङसँग भेटेर द्विपक्षीय सम्बन्धको सम्पूर्ण पक्षको समीक्षा गर्नुभयो। पर्यटन मन्त्रालयले एयर इण्डियासँग सम्झौता ज्ञापनमा हस्ताक्षर गरेको छ। यो सम्झौताको उद्देश्य प्रतिष्ठित इन्क्रेडिबल इण्डिया ब्रान्ड अन्तर्गत
भारतलाई मनपर्ने विश्वव्यापी पर्यटन गन्तव्यको रूपमा प्रवर्तन गरेको छ अनि बिहार र आसाम राज्य सरकारले नीट यूजी परीक्षामा भएको कथित अनियमितताको विरोध गर्नेहरू विरुद्ध दायर गरिएका मामिला र अन्य कानूनी कारवाही फिर्ता लिने निर्णय गरेको छ आकाशवाणीबाट समाचार

श्रोता, झरी निरन्तर परिरहेकै छ। यस्ता वर्षाका क्षणहरूले हामीलाई कहिलेकाहीँ मनका पुराना यादहरू, पुराना सम्झनाहरू, अधुरा कुराहरू र प्रिय मानिससँगको यादहरू पनि सँगै लिएर आउने गर्छ। यही वर्षाको मधुरो सङ्गीतसँगै अब प्रस्तुत गर्दैछौ एउटा सुमधुर गीत, झरी दर्केर तिम्रो याद आयो। आवाज रहेको छ कर्म ग्यालछेन बमजनको, शब्दहरू रबिन बान्तावा खाहुङ राईको, अनि संगीत रहेको छ पूजन लोहागनको।

संगीत प्रवाह कार्यक्रममा श्रोताहरूले अहिले आनन्द लिइरहनु भएको छ विभिन्न सुमधुर सङ्गीतहरूबाट। यसै क्रमको अब यो अर्को गीत लिएका छौँ अनुपमा प्रधानको आवाजमा, जसमा शब्दहरू रहेको छ छेवाङ लामाको, सङ्गीत पूजन लोहागनकै। बाहिर पानी झरी परिरहेकै बेला मौसममा सम्झनाका पानाहरू पनि आफै आफ पल्टिन थाल्छ। वर्षाको प्रत्येक थोपाले कसैको याद झन गहिरो बनाइदिन्छ। यही भावनालाई समेटिएको सुन्दर गीत अब राखिरहेका छौँ।

अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सविना गिरी। विषय कारगिल विजय दिवसमा प्रधानमन्त्रीले राष्ट्रका वीर सपूतहरूलाई सम्झनुभयो। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले आकाशवाणीमा अत्याधिक लोकप्रिय आकाशवाणी कार्यक्रम मन की बात मार्फत भारतका जनतालाई सम्बोधन गर्नुभयो। मन की बातको 136 एपिसोडमा प्रधानमन्त्रीले देश र सहनागरिकहरूको सफलताका कथाहरू साझा गर्नुभयो। आकाशवाणीमा आफ्नो मन की बात कार्यक्रममा राष्ट्रलाई सम्बोधन गर्दै

युद्धपोत आईएनएस महेन्द्रगिरीको समावेशको उल्लेख गर्नुभयो। यसमा प्रयोग हुने 75% भन्दा बढी सामग्री स्वदेशी छ। उहाँले यसलाई आत्मनिर्भर भारतको बढ्दो शक्तिको प्रतीकको रूपमा वर्णन गर्नुभयो। उहाँले यो पनि उल्लेख गर्नुभयो, डीआरडीओले केही दिन अघि पिनाक लामो दूरीको निर्देशित रकेट र कुसा मिजाइल्सको सफलतापूर्वक परीक्षण गरेको थियो। श्री मोदीले भारतीय वैज्ञानिक र इन्जिनियरहरूको सामूहिक दृढ़ संकल्पको प्रशंसा गर्नुभयो। उहाँले यस महिनाको शुरूमा इण्डोनेशियाको भ्रमणको क्रममा ब्रह्मोस र अस्त्र मिजाइल्सहरूमा प्रमुख सम्झौतामा हस्ताक्षर गरेपछि भारतको रक्षा उपकरण र प्रविधिमा बढ़दो विश्वव्यापी विश्वासलाई सन्तुलित अर्थात यसमा सन्तुष्टि व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले गत आइतबार भारतको पहिलो निजी क्षेत्रको रकेट विक्रम 1 सफल प्रक्षेपणको गर्वका साथ उल्लेख गर्नुभयो। उहाँले युवा आविष्कारकहरूको उत्कृष्ट सिप जोश र धीरताको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो कि देशको अन्तरिक्ष क्षेत्र लामो समयसम्म निजी क्षेत्रको लागि बन्द रह्यो, जसले गर्दा युवाहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसरबाट वञ्चित गरियो। उहाँले जोड़ दिनुभयो, उहाँको सरकारले अन्तरिक्ष क्षेत्रलाई निजी कम्पनीहरूका लागि खुल्ला गरेको छ र आज विश्वको यसको परिणाम देखिरहेको छ। क्याच द रेन अभियानको बारेमा बोल्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, यस पहल अन्तर्गत वर्षाको पानी संकलन साथै भूत वीर्य रिचार्ज पुराना पानीका स्रोतहरूलाई पुनर्जीवित गर्ने र रूख रोप्ने कामले 4 जुलाईदेखि नयाँ गति लिएको छ। श्री मोदीले गाउँ र शहर पञ्चायत र सामाजिक संस्थाहरूका मानिसहरूको ठूलो सहभागितामा खुशी व्यक्त गर्नुभयो। उहाँले मध्य प्रदेशको सिधी जिल्ला नरसिंहपुरमा पुननिर्माण गरिएको अमृत सरोवर, नासिकमा ठूलो पानी भण्डारण क्षमता, आन्ध्र प्रदेशको ननघालमा पुन ऊर्जावान पुराना पोखरीहरू र छत्तीसगढ़को कोरबा, ओडिसाको भुवनेश्वर र आन्ध्र प्रदेशको विजयनगरमा देखिएका उत्साहजनक परिणामहरूको उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, केही दिन अघि ग्लास्गोमा शुरू भएको राष्ट्रमण्डल खेलकुदहरूमा भाग लिने सबै खेलाड़ीहरूको लागि प्रत्येक भारतीयहरूले हर्षोल्लास गरिरहेको छ। उहाँले थप भन्नुभयो, प्रत्येक नागरिकले सबै खेलाड़ीहरूको आफ्नो यस राम्रो प्रदर्शन गरून् भन्ने चाहन्छन्। प्रधानमन्त्रीले खेलकुदमा भारतीय युवाहरूको हालैमा उल्लेखनीय उपलब्धिहरूका गर्व गर्नुभयो। उहाँले उल्लेख गर्नुभयो, पीवी सिन्धु जापान ओपन ब्याडमिन्टनको उपाधि जित्ने पहिलो भारतीय बनेर भारतीय महिला क्रिकेट टोलीले लन्डनको लर्ड्स स्टेडियममा 270 रनको ठूलो अन्तरले ऐतिहासिक टेस्ट म्याच जीत हासिल गर्यो। प्रधानमन्त्री मोदीले केरलाको अर्नाकुलमको दक्षिण चित्तूरमा खेलकुदसँग सम्बन्धित पहलको पनि उल्लेख गर्नुभयो, जहाँ एक स्कूल शिक्षक अभिलाषले अक्षर कान्डुक नामक परियोजना मार्फत संस्कृतलाई लोकप्रिय बनाइरहेका छन्। यसले फुटबलमा प्रयोग हुने शब्दहरूसँग संस्कृत अक्षरहरू जोड्दछ।

त श्रोताहरू, अब अघिल्लो क्रममा समय भइरहेको छ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारण गरी प्रथम हिन्दी औ त्यसपछि अंग्रेजी समाचार हजुरहरूलाई सुनाउने। समाचार प्रसारणपछि 8:30 हामी पुनः उपस्थित हुनेछौ रङबिरङको संसारको आजको अङ्क लिएर। सुन्दै गर्नु नभुल्नुहोला एफएम 103.5 मेगाहर्ज आकाशवाणीको यो प्रसारणलाई।

आकाशवाणी दिल्ली केन्द्रको समाचार प्रसारणपछि आकाशवाणीको नेपाली प्रसारण सेवामा श्रोताहरूलाई फेरि पनि स्वागत जनाउँदछौ। समय अहिले बिहानको ठिक 8:30 अनि 18 सेकेन्ड भइरहेछ। नमस्कार, अभिवादन सम्पूर्ण श्रोताहरूमा। रङबिरङको संसारको आजको अङ्कमा, रङबिरङको संसारमा हामी केवल कलाकार साहित्य स्रष्टाहरूका जीवनीहरू मात्र लिएर आउँदैनौ, तर संसारमा भएका त्यस्ता धेरै आश्चर्यजनक विषयवस्तुहरू जानिराख्नुपर्ने सुनिराख्नुपर्ने विषयवस्तुहरू पनि समेटेर ल्याउने प्रयास गर्छौ। आजको अङ्कमा हामी विश्वकै सबैभन्दा रहस्यमय

कैलाश पर्वत जसलाई धरतीको केन्द्रबिन्दु मानिन्छ भनिन्छ। भगवान शिव कैलाश पर्वतमा साक्षात निवास गर्नुहुन्छ। कैलाश पर्वत हिन्दू धर्मावलम्बीहरूका लागि जतिको महत्व राख्दछ उत्तिकै महत्व बौद्ध धर्मावलम्बी र जैन र बौद्ध धर्मावलम्बीहरूको निम्ति पनि राख्दछ। यिनै कुराहरू सुन्दा मानिसहरूलाई कैलाश पर्वतमा गएर भगवानको साक्षात दर्शन गर्न प्रबल चाहना इच्छा जागृत हुन्छ। तर यो सम्भव छैन किनभने आजसम्म कोही पनि कैलाश पर्वतमा चढ्न सकेका छैनन्। विश्वकै सबैभन्दा उच्च पर्वत चोटी माउन्ट एभरेस्ट जसको उचाइ 8,848 मिटर छ र माउन्ट एभरेस्टमा जम्मा 4,000 भन्दा बढी मानिसहरूले सफलतापूर्वक आरोहण पनि गरिसकेका छन् भने 6,638 मिटर उचाइ भएको कैलाश पर्वतमा चढ्न भने कसैले आँट गरेका छैनन् र जतिजना आँट गरेर चढ्ने प्रयास गरेका छन् तिनीहरू आधी बाटोबाट फर्किआएका छन्। कैलाश पर्वतलाई विश्वकै सबैभन्दा पवित्र पर्वत मानिन्छ। धरतीमा भएको चारवटा प्रमुख धर्मका अनुयायीहरू कैलाश पर्वतलाई पवित्र तीर्थस्थल भनेर भन्छन्। कैलाश पर्वतमा वा मानसरोवर झील पुग्न साथ डमरू बजेको आवाज सुनिन्छ। ओम ध्वनि प्रतिध्वनित भएर गुन्जने गर्छ।

विज्ञान अनुसार त्यो अलौकिक र रहस्यमय ध्वनिहरू बरफ पग्लेर आएको हुन सक्छ, तर धार्मिक आस्था अनुसार डमरू बज्नु र ओम ध्वनि गुञ्जयमान हुनु भगवान शिव अथवा ओमकारका हुन् भनेर भनिन्छ। कैलाश पर्वतलाई गुप्त स्थान, रहस्यमय तिलस्मी, पवित्र स्थान मानिन्छ। कैलाश पर्वतको परिक्रमा गर्नु बडो पुण्य, शुभ र कल्याणकारी कार्य मानिन्छ। बौद्ध धर्मावलम्बीहरू अनुसार कैलाश पर्वतको चारै दिशामा अचम्मकै अलौकिक शक्तिहरूको प्रवाह हुन्छ। हिन्दू, बौद्ध, जैन र बोन यी चार धर्मका अनुयायीहरू अनुसार पवित्र धार्मिक स्थान हो कैलाश पर्वत। धेरै पुरानो तिब्बती किम्वदन्ती अनुसार कुनै प्रकारको नश्वर शरीरलाई कैलाश पर्वतमा जाने अथवा चढ्ने अनुमति छैन। यो त्यो पवित्र स्थल हो जहाँ बादलहरू बीच देवताहरूको निवास छ। जो कोही साधारण मानिसहरू त्यहाँ चढ्ने प्रयास गर्छन्, देवताहरूलाई हेर्ने प्रयास गर्छन्, उनीहरूलाई मृत्यु प्राप्त हुन्छ। तथापि कैलाश पर्वतमा चढ्ने प्रयास गर्ने पर्वतारोही व्यक्तिहरू पनि छन्, जसमध्ये कर्नेल विल्सन एकजना हुन्। कर्नेल विल्सन मुताबिक जब उनी कैलाश पर्वत चढिरहेका थिए तब उनलाई लाग्यो कि यात्रा धेरै सजिलो छ, मौसम पनि राम्रो छ। तर अचानक अत्याधिक तीव्र गतिमा बर्फको आधी चल्न थाल्यो र उनी तुरन्तै त्यहाँबाट फर्किनु पर्यो। भारतको उत्तराखण्ड औ नेपालको काठमाडौँ भएर कैलाश पर्वतमा जान सकिन्छ, तर भारतको उत्तराखण्डको बाटो पैदल र धेरै कठिन पर्ने हुनाले पर्वतारोहीहरू काठमाडौँ नेपालको बाटो भएर त्यहाँसम्म पुग्ने गर्छन्। सर्गई सिसिया नामक एक रसियन पर्वतारोहीले कैलाश पर्वतमा चढ्न नसकेको एक अचम्मको र आश्चर्य पार्ने अनुभव र तर्क दिएका छन्। सर्गई सिसिया अनुसार उनी कैलाश पर्वतको पहाडहरूका आधार वा बेस पुगिसकेका थिए। उनको मुटुको धड्कन अचानक एकदमै छिटो छिटो चल्न थाल्यो। उनी संसारकै पवित्र र रहस्यमय पर्वतको सम्मुख थिए। उनलाई लाग्यो कि त्यो पवित्र पर्वतले उनलाई भनिरहेको थियो, ए मानव, मलाई हराउनु असम्भव छ। त्यसपछि एकाएक उनले आफूलाई कमजोर भएको महसुस गरे। उनको चेतना शून्य हुन थाल्यो। यसको ठिक विपरीत उनलाई त्यहाँको वातावरणले मन्त्रमुग्ध पार्यो।

भइरहेको थियो। बिस्तारै बिस्तारै उनी त्यहाँबाट तलतिर झर्दै गए। त्यहाँदेखि तल झरेर सतहमा पुगेपछि उनलाई एकाएक मुक्ति प्राप्त भएको अथवा मोक्ष प्राप्त भएको अलौकिक अनुभूति भयो, जुन अनुभूति जीवन पर्यन्तको निम्ति अत्यन्तै मिठो सम्झना भयो। रसियन वैज्ञानिकहरूका अनुसन्धान अनुसार कैलाश पर्वत पौराणिक कालका मानव निर्मित पिरामिड हुन सक्छ, तर विश्वका सबै धर्मका स्मारकहरू जोड्ने कार्य गर्नु पनि उत्तिकै असामान्य घटना हुन सक्छ। मानिसहरूका सोचदेखि परे कैलाश पर्वतमा मानिसहरू किन चढ्न सक्दैनन् आज पनि प्रश्न चिन्ह लाग्छ, तर आजसम्म पनि कसैले यसको ठोस उत्तर पाउन सकेका छैनन्। त्यसै त कैलाश पर्वत माथि केही उचाइसम्म चढिसकेपछि मानिसहरू एकाएक दिशाहीन हुन्छन् र भट्किन्छन्। दिशा बिना मार्गदर्शन बिना पर्वत चढ्नु भनेको मृत्युको मुखमा हाम फाल्नु बराबर हो। बीच बाटोमा दिशाहीन हुने हुँदा कसैले पनि कैलाश पर्वतमा चढ्ने आँट गर्दैनन्। के कारणले गर्दा बीच बाटोमा दिशाहीन हुन्छ त्यो पनि रहस्य भन्दा कम छैन। बौद्ध जैन हिन्दू धार्मिक मान्यता अनुसार कैलाश पर्वत ब्रह्माण्डकै आध्यात्मिक केन्द्र रहिआएको छ। धार्मिक आस्था अनुसार कैलाश पर्वत एउटा यस्तो ठाउँ हो जहाँ धरती र स्वर्गको मिलन भेट हुन्छ। माउन्ट एभरेस्ट सगरमाथा भन्दा कम्ती उचाइ भएको कैलाश पर्वतमा चढ्नु नसक्नु कैलाश पर्वतको अलौकिक दिव्य शक्तिद्वारा मानिसहरू त्यहाँ पुग्दा शक्तिहीन हुने पनि एउटा कारण हुन सक्छ। आफूलाई कमजोर महसुस गर्छन्, मानव कैलाश पर्वतले मानिसहरूलाई भनिरहेका छन् कि मलाई तिमीहरूले कदापि जित्ने छैनौ। कैलाश पर्वत विराट शिवलिङ्गको आकार जस्तै देखिन्छ, जसमा वर्षौं वर्षसम्म बरफ जमा भएर बसेको छ। पवित्र पहाडहरूका पवित्रतालाई भङ्ग गर्न साथै त्यहाँका दिव्य ऊर्जाहरूलाई बाधा पुग्ने डरले चुचुरोसम्म पुग्ने माध्यमलाई निषेध गरिएको छ। तलतिर परिक्रमा गरेर राष्टाङ दण्डवट गरिवरी फर्किआउनु नै उचित मानिन्छ। तिब्बती मान्यता अनुसार मिलारेपा नामक बौद्ध भिक्षु एकचोटि कैलाश पर्वतको चोटीसम्मै पुगी फर्किआउन सफल भएका थिए। मिलारेपा फर्किआएपछि उनले सबैजनालाई चेतावनी दिँदै भने, अब उसो कैलाश पर्वतमा चढेर त्यहाँ विराजमान देवताहरूका साधनामा बाधा नपुर्याउनु भनेर। र आजसम्म पनि धेरै खोज र शोधहरू गरिए तापनि कैलाश पर्वतमा भएको रहस्यको पत्तो लाग्नु सकेको छैन। कैलाश पर्वतको चोटीमा विश्व प्रसिद्ध दुई झीलहरू अवस्थित छन्। पहिलो कैलाश मानसरोवर झील, जुन विश्वको सर्वोच्च शिखरमा अवस्थित पवित्र र अत्यन्तै शुद्ध पानीको झील मानिन्छ। यो झील सूर्यको आकारमा रहेको छ भने अर्को झील राक्षस झील हो, जो सर्वोच्च शिखरमा भएको नुनिलो पानीको विशाल झील हो। राक्षस झीलको आकार भने चन्द्रमाको आकारमा पाइन्छ। सूर्य र चन्द्र आकारमा रहेको कैलाश मानसरोवर झील र राक्षस झीलको उत्पत्ति कसरी भयो भन्ने विषयमा वैज्ञानिकहरू आज पनि लागि परेका छन्। भनिन्छ, मानिसहरू आफ्नो पुण्य कर्मको फलले मृत्युपछि कैलाश पर्वतमा बास पाउँछन् र त्यहाँ प्राचीन कालदेखि नै पुण्य आत्माहरू बास गर्दै आइरहेका छन्। पवित्र कैलाश मानसरोवर यात्राबाट फर्किएपछि मानिसहरूको नङ्ग्र केश छिटो छिटो बढ्ने गर्छ, किनभने पवित्र पर्वत चोटीमा चल्ने हावाले उमेर बढ्ने प्रक्रियालाई छिटो छिटो पारिदिन्छ। एक समय साइबेरियन पर्वतारोहीहरूको समूह एक निश्चित बिन्दुदेखि माथि पुगिसकेका थिए। त्यहाँ पुगेपछि तिनीहरू तुरन्तै बुढो भएका थिए। एक वर्षपछि वृद्ध अवस्थामा नै ती सबै पर्वतारोहीहरूको मृत्यु पनि भएको थियो। चारैतिर बरफको बीचमा भोलेनाथ शिवजी शम्भु तपमा लिन शालीनतासित शान्त निश्चल ध्यान गरेर एकान्त तपमा लिन्छन्। पवित्रता बनिरहोस्, रहस्य बनिरहोस्। जय शिव शंकर, जय भोलेनाथ। कैलाश पर्वतको कहानीबाट हामीले के थाहा पाउन सक्छौ भने, संसारमा विज्ञानले प्रगति गरेर पराकाष्ठ नागे तापनि कैलाश पर्वतमाथि आजसम्म पनि विजय पाउन सकेका छैनन्। अस्तित्वमा यस्ता कुनै पनि वस्तु छैन जो आध्यात्मिक नहोस्। हरेक चिजमा आध्यात्म पाइन्छ, बस आवश्यक छ त त्यस्ता वस्तुहरू चिन्ने मनको आँखा। जय शिव शंकर भोलेनाथ। हस्त श्रोता साथीहरू, रङ बिरङको संसारको आजको अङ्कबाट म इशारा लगायत यस कार्यक्रमका श्रोता लेखनाथ राईलाई अब बिदा दिनुहोस्। नमस्ते।

0: रंग बिरंगको संसार कार्यक्रमपछि श्रोताहरूले सुन्नुभयो लोकगीत भूषण कुमार वाइबाको आवाजमा।
1: के तपाईँको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।

समयले बिहानको ठिक 8:45 अनि 2 सेकेन्ड भइरहेछ र अब हामी आकाशवाणी खरसाङ एफएम 103.5 MHz ध्वनि तरङ्गमा श्रोताहरूको साथमा रहनेछौ। साथै हामीलाई श्रोताहरूले प्रसार भारती ओटिटी वेब्सको माध्यमबाट पनि सुन्दै हुनुहुन्छ भने हाम्रो प्रसारणहरू दार्जीलिङ एफएम 100.2 MHz अनि न्यूज अन एआईआर मोबाइल एपमा पनि उपलब्ध रहनेछ। अघिल्लो क्रममा अब हामी आजको योजना लिएर उपस्थित भइसकेका छौँ अनि आजको योजनाको विषय रहेको छ प्रधानमन्त्री कृषि सिँचाई योजना, जसलाई पीएमकेएसवाई भनेर पनि भनिन्छ। यस योजनामा जानकारी दिँदै फिल्म गीतहरू पनि सुनाउनेछौ। पहिले लागौ योजनाको जानकारीतर्फ।

उत्पादन बढाउन र प्रत्येक खेतमा सिंचाईको सुविधा उपलब्ध गराउने उद्देश्यले भारत सरकारले सन् 2015 प्रधानमन्त्री कृषि सिंचाई योजना पीएमकेएसवाई सञ्चालनमा ल्याएको हो। यस योजनाको मुख्य नारा हो हरेक खेतमा पानी र प्रति थोपा बढी बाली पर ड्रप पर क्रप। यस योजना मार्फत सिंचाईको पहुँच विस्तार गर्नुका साथै उपलब्ध पानीको वैज्ञानिक र कम प्रयोगलाई प्रोत्साहन गरिन्छ। विशेष गरी पानी टपकाउने र पानी छर्कने ड्रिप र स्प्रिङ्कल जस्ता आधुनिक सूक्ष्म सिंचाईको प्रविधिको प्रयोगलाई प्रबन्धन गरिन्छ जसले पानीको बचत गर्दै उत्पादन वृद्धि गर्न मद्दत पुर्याउँछ। योजनाले वर्षाको पानी संकलन गरेर जलस्रोत संरक्षण पोखरी तथा ससाना सिंचाई संरचनाको निर्माण र कृषि भूमिमा पानीको समान पहुँच सुनिश्चित गर्न पनि जोड दिएको छ। यसबाट किसानको उत्पादन लागत घट्ने आमदानी बढ्ने र कृषि क्षेत्रलाई थप दिगो तथा आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा राखिएको छ। पानी प्रकृतिको अमूल्य उपहार हो। यसको सही संरक्षण र विवेकपूर्ण उपयोगले मात्र हाम्रो कृषि वातावरण र भविष्य सुरक्षित रहन्छ। त्यसैले हरेक खेतमा पानी प्रत्येक थोपामा बढी उत्पादन भन्ने भावनालाई आत्मसात गर्दै आधुनिक र दिगो कृषितर्फ अग्रसर भएर अघि बढौं। त भर्खरै श्रोताहरूले आजको योजना प्रधानमन्त्री कृषि सिंचाई योजना सम्बन्धी केही जानकारीहरू पाउनुभयो। अघिल्लो क्रममा अब हामी केही क्षण फिल्मी गीतहरू सुनाएर श्रोताहरूलाई मनोरञ्जन गराउनेछौ। सुन्नुहोस् कुछ कुछ होता है फिल्मको गीत, उदित नारायण अनि अल्का याग्निक युगल आवाजमा। शब्दहरू रहेको छ समीरको अनि सङ्गीत रहेको छ जतिन ललितको।

श्रोताहरू अघिल्लो गीत राखिरहेका छौं कयामत से कयामत तक फिल्मबाट उदित नारायण अनि अलका याग्निक युगल आवाजमा संगीत रहेको छ आनन्द बिलिनको शब्दहरू मजरू सुल्तानपुरीको।

0: र अब समय भइरहेको छ बिहान 9 बजेको मुख्य समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। 9 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। राष्ट्रपति द्रौपदी मुर्मूले ग्लास्गो राष्ट्रमण्डल खेल 2026 महिला सर्टपुट F57 प्रतियोगितामा स्वर्ण पदक जितेकोमा शर्मिला धनकरलाई बधाई दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा राष्ट्रपतिले शर्मिलाले प्यारा एथलेटिक्समा भारतको पहिलो राष्ट्रमण्डल खेलमा स्वर्ण पदक विजेता बनेर ऐतिहासिक उपलब्धि हासिल गरेको बताउनु भएको छ। आज विश्व हेपाटाइटिस दिवस मनाइन्दैछ। यो दिवस हेपाटाइटिस सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासहरूलाई प्रबन्धन गर्ने व्यक्ति तथा आम जनतालाई कार्य गर्न र सहभागी हुन प्रोत्साहित गर्ने अवसर हो। विदेश मन्त्री एस जयशंकरले पेरूको सरकार र जनतालाई स्वतन्त्रता दिवसको शुभकामना दिनुभएको छ। आज एक सामाजिक सञ्जाल

पोस्टमा श्री जयशंकरले भारत पेरू संघको सम्बन्धलाई अझ बलियो बनाउन इच्छुक रहेको बताउनु भएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आज वाशिङटन पुग्नु भएको छ, जहाँ उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्हाइट हाउसमा भेट गर्नुहुनेछ। ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएदेखि यो दुई नेताहरू बीचको आठौं भेट हुनेछ। आज विश्व प्रकृति संरक्षण दिवस मनाइन्दैछ। जलवायु परिवर्तनको प्रतिकूल प्रभावबाट पृथ्वीलाई जोगाउने, प्रकृतिको संरक्षण गर्ने र प्राकृतिक स्रोत साधनको संरक्षण गर्ने बारेमा चेतना जगाउने उद्देश्यले यो दिवस मनाइन्छ। भारतका आदित्य पटनायकले सेपाङ इन्टरनेशनल सर्किटमा भएको गोल्ड भियोस च्याम्पियनसिप मलेसियाको तेस्रो राउण्डमा स्पोर्टिङ क्लास जितेर आफ्नो पहिलो अन्तर्राष्ट्रिय कार रेसिङ उपाधि जितेका छन्। नाइजेरियाको कडुना राज्यमा हिज अज्ञात बन्दुकधारीहरूले कम्तीमा 30 जनाको हत्या गरेको छन् भने धेरैजना घाइते भएको छ, स्थानीय वासिन्दाहरूले बताएका छन्। अनि मौसम विभागले आज छत्तीसगढ़, ओडिसा, दिल्ली, हरियाणा, चण्डीगढ़, हिमाचल प्रदेश, मध्य महाराष्ट्र, पंजाब, उत्तर प्रदेश, उत्तराखण्ड, दक्षिणी आन्तरिक तथा तटीय कर्नाटकमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। आकाशवाणीबाट 9 बजेको प्रमुख समाचार पूरा भयो। अहिले 9:25 मिनटमा समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

त श्रोताहरूले भर्खरै सुन्नुभएको फिल्मी गीत रहेको थियो किस्मत कनेक्सन फिल्मबाट आतिफ असलम अनि अल्का याग्निकको एकल आवाजमा, जसमा शब्दहरू रहेको थियो सहीद कादरीको, भने सङ्गीत रहेको थियो प्रीतमको। अघिल्लो गीत लिएका छौँ खट्टा मिठा फिल्मबाट के अनि सुनिधि चौहानको युगल आवाजमा, शब्दहरू रहेको छ इर्साद कामिलको, भने सङ्गीत रहेको छ प्रीतमकै।

श्रोताहरूले कार्यक्रमको यो अन्तिम गीत पनि खट्टा मिठा फिल्मबाट नै सुन्दै हुनुहुन्थ्यो। दलेर महेन्दी, कल्पना पतौरी अनि साथीहरूको समूह आवाजमा नितिन राईकरको शब्दहरूमा अनि प्रीतमको सङ्गीतमा। हवस् त श्रोता साथीहरू, फिल्मी गीतको क्रमलाई अहिलेलाई यतिमा नै पूरा गर्दै अब अघिल्लो क्रममा आकाशवाणी कोलकाता केन्द्रको बंगला समाचार सम्प्रसारण गरेर सुनाउनेछौ र आकाशवाणी कोलकाता केन्द्रको समाचारको लगत्तै पछि यस केन्द्रबाट प्रादेशिक समाचार पनि सुन्न पाउनुहुनेछ।

0: कार्यक्रम मार्फत शहीदहरूको योगदानको स्मरण गरे। विभिन्न स्थानमा रहेका शहीद वेदीहरूमा पुगेर नेतागण, कार्यकर्ताहरू तथा सर्वसाधारणले माल्य अर्पण, खादा अर्पण, दीप प्रज्वलन तथा मौन धारण गरी अमर शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। साथै गोर्खाल्यान्ड आन्दोलनमा शहीदहरूको बलिदानलाई स्मरण गर्दै उनीहरूले देखेको सपना र अधिकार प्राप्तिको सङ्घर्षलाई निरन्तर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे। शहीद दिवसको अवसरमा आयोजित कार्यक्रमहरूमा आन्दोलनको इतिहास, शहीदहरूको योगदान तथा गोर्खा समुदायको पहिचान र अधिकारका विषयमा समेत वक्ताहरूले आफ्ना धारणा राखेका थिए। मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशन अनुसार नाम्ची जिल्लाकी जिल्लापाल तथा जिल्ला आपदा प्रबन्धन प्राधिकरण नाम्चीकी अध्यक्ष अनुपा तामलिङले जिल्ला प्रशासन जलपाइगढीद्वारा आयोजित अनुग्रह राहत वितरण कार्यक्रममा सहभागी भई नाम्ची जिल्लाको समरदुङ क्षेत्रमा भएको सुरुङ दुर्घटनामा ज्यान गुमाएका पीडितहरूका परिवारलाई राहत रकम हस्तान्तरण गर्नुभयो। मुख्यमन्त्रीले शोक सन्तप्त परिवारहरूले राहत प्राप्त गर्न सिक्किमसम्म यात्रा गर्नुपर्ने असुविधा नहोस् भन्ने उद्देश्यले उनीहरूकै गृह राज्यमा अनुग्रह राहत वितरण गर्ने निर्देशन दिनुभएको हो। कार्यक्रमका क्रममा सिक्किम सरकारद्वारा प्रदान गरिएको प्रति व्यक्ति 4,00,000 रुपियाँ जलपाइगढी जिल्लाका 11 मृतकका निकटतम परिवारका व्यक्तिहरूलाई वितरण गरिएको छ। यस राहतको उद्देश्य सुरुङ दुर्घटनाबाट प्रभावित शोक सन्तप्त परिवारलाई तत्काल आर्थिक सहयोग उपलब्ध गराउनु रहेको बताइएको छ। खरसाङको लङ्बियो चियाबारीमा गत 95 दिनदेखि जारी भोक हडताललाई फिर्ता लिने आग्रह गर्दै हिजो प्रशासनका अधिकारी अनि राज्य सरकारका प्रतिनिधिहरू तथा श्रमिक सङ्गठनहरूमाझ लङ्बियो सार्वजनिक भवनमा भएको बैठकले पनि भोक हडताललाई समाप्त गर्न सकेन। बैठकमा पुलिस प्रशासनका उच्च अधिकारीहरू, खरसाङ खण्ड विकास अधिकारी लगायत प्रशासनका अन्य अधिकारीहरू, पीएफ कार्यालय, श्रम विभागका प्रतिनिधिहरू तथा राज्य सरकारको पक्षबाट खरसाङका विधायक सोनम लामा उपस्थित थिए भने विभिन्न राजनीतिक दलका श्रमिक संगठनका प्रतिनिधिहरू पनि, आन्दोलनरत हिल प्लान्टेशन एम्प्लोइज युनियनका प्रतिनिधिहरू पनि उपस्थित थिए। बैठकमा विधायक सोनम लामाले आफू जनप्रतिनिधि भएको नाताले पनि आग्रह गर्दै राज्य सरकार अनि प्रशासनको पक्षबाट अनसनलाई समाप्त गर्ने आग्रह गर्नुभएको थियो। खरसाङ लायन्स क्लबले हिजो शहीद दिवसको उपलक्ष्यमा खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा रक्तदान शिविर आयोजना गर्यो। आयोजकको पक्षबाट बोल्दै लायन्स क्लबका सदस्य सरोज चौहानले हिजोको रक्तदान शिविर खरसाङ महकुमा युवा शक्तिको संयुक्त तत्वाधानमा आयोजना गरिएको बताए। उनले शिविरलाई टेक्निकल सहयोग सिलगढीका महाराजा अग्रसन लायन्स ब्लड सेन्टरले दिएको बताए। दार्जिलिङ पुलबजार खण्डलाई महकुमाको मान्यता दिलाउने उद्देश्यले गठन गरिएको बिजनबारी सब डिभिजन डिमान्ड कमिटीलाई थप प्रभावकारी बनाउँदै 10 सदस्यीय कार्यकारिणी समिति गठन गरिएको छ। यसको साथै प्रादेशिक समाचार पूरा भयो।
1: आदरणीय श्रोता नमस्कार, 103.5 मेगाहर्ज आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम सीमा क्षेत्रबाटमा यहाँ सम्पूर्णलाई मनोभराजको न्यानो अभिवादन। श्रोता मित्र, कार्यक्रम सीमा क्षेत्र जहाँ हामी भारत अनि भारतका छिमेकी राष्ट्रहरूसँगको के कस्तो सम्बन्धहरू रहेको छ सो कुराकानीहरू लिएर आउने गर्छौँ।

दक्षिण एसिया विश्वको एउटा महत्त्वपूर्ण क्षेत्र हो, जहाँ विभिन्न भाषा, संस्कृति, धर्म र राजनीतिक प्रणाली भएका राष्ट्रहरू सह अस्तित्वमा रहेका छन्। यस क्षेत्रमा कतिपय देशहरूबीच सीमा विवाद, राजनैतिक असहमति तथा आर्थिक प्रतिस्पर्धा देखिए पनि केही राष्ट्रहरूले आपसी सम्मान, विश्वास र सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्। यस्ता उदाहरणहरूमध्ये भारत र भुटान बीचको सम्बन्धलाई सबैभन्दा सफल र अनुकरणीय कूटनैतिक सम्बन्धको रूपमा लिन सकिन्छ। कूटनैतिक भनेको केवल दुई देशको सरकार बीच हुने औपचारिक सम्बन्ध मात्र होइन, बरु आपसी विश्वास, मित्रता, सहकार्य र साझा हितलाई सुदृढ बनाउने माध्यम पनि हो। भारत र भुटानको सम्बन्ध यिनै आधारभूत मूल्यहरूमा आधारित रहेको छ। यही कारणले गर्दा यो सम्बन्ध दक्षिण एसियाकै सफल कूटनैतिक नमुनाको रूपमा परिचित छ। भारत भुटान बीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, आर्थिक तथा राजनैतिक दृष्टिले निकै पुरानो र घनिष्ठ छ। भुटान दक्षिण एसियाको सानो हिमाली राष्ट्र हो भने भारत विश्वकै ठूलो लोकतान्त्रिक राष्ट्रहरूमध्ये एक हो। आकार, जनसङ्ख्या र आर्थिक अवस्थाको दृष्टिले फरक भए तापनि यी दुई देश बीचको सम्बन्ध समानता, सम्मान र पारस्परिक सहयोगको भावनामा आधारित रहेको छ। भारत र भुटान बीच औपचारिक सम्बन्ध सन् 1949 भएको मैत्री सन्धिबाट अझ सुदृढ भएको मानिन्छ। यस सन्धिले दुवै देशबीच मित्रता, सुरक्षा तथा सहकार्यको आधार निर्माण गर्यो। समयसँगै बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दै सन् 2007 यस सन्धिमा संशोधन गरियो। संशोधित सन्धिले भुटानको सार्वभौमिकता र स्वतन्त्र निर्णय गर्ने अधिकारलाई थप सशक्त बनायो। यसले दुई देश बीचको सम्बन्ध बराबरी, विश्वास र

मनमा आधारित रहेको स्पष्ट सन्देश दिएको छ। भारत भुटान सम्बन्धलाई सफल बनाउने सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको आपसी विश्वास हो। अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वास कायम राख्न अत्यन्तै कठिन मानिन्छ, तर भारत र भुटानले दशकौँदेखि यस विश्वासलाई निरन्तर जोगाइराखेका छन्। दुवै राष्ट्रले एक अर्काको राष्ट्रिय हित, सुरक्षा तथा विकासलाई महत्त्व दिएका छन्। यही विश्वासका कारण यी दुई देशबीच कुनै ठूलो विवाद वा तनाव उत्पन्न भएको देखिँदैन। आर्थिक सहकार्यमा भारत भुटान सम्बन्धको अर्को महत्त्वपूर्ण आधार हो। भुटानको आर्थिक विकासमा भारतले धेरै योगदान पुर्याएको छ। विशेष गरी जलविद्युत क्षेत्रमा भारत र भुटानको साझेदारीलाई सफल विकास सहकार्यको उदाहरण मानिन्छ। भुटानसँग प्रशस्तै जल स्रोतको सम्भावना रहेको छ भने भारतसँग विशाल बजार र लगानी क्षमता रहेको छ। यी दुवै पक्षको सहकार्यले भुटानको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ। भुटानमा उत्पादन हुने जलविद्युतको ठूलो हिस्सा भारतले खरिद गर्ने गरेका छन्। यसबाट भुटानले राजस्व आर्जन गर्ने अवसर पाएको छ भने भारतले स्वच्छ ऊर्जाको आपूर्ति प्राप्त गरेको छ। यस प्रकारको सहकार्यले दुवै देशलाई लाभ पुगेको छ, जसलाई अन्तर्राष्ट्रिय सम्बन्धमा विन विनको साझेदारीको उत्कृष्ट उदाहरण मान्न सकिन्छ। त्यसै गरी भारतले भुटानमा सडक, पुल, विद्यालय, अस्पताल तथा अन्य पूर्वाधार विकासमा समेत सहयोग गर्दै आएको छ। विकास निर्माणमा यस्ता परियोजनाहरूले भुटानको समग्र सामाजिक आर्थिक उन्नतिमा सकारात्मक प्रभाव पारेका छन्। शिक्षा क्षेत्रमा पनि भारत भुटान सम्बन्ध अत्यन्तै सुदृढ रहेको छ। प्रत्येक वर्ष ठूलो सङ्ख्यामा भुटानी विद्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि भारत आउने गरेका छन्। भारतका विभिन्न शैक्षिक संस्थानहरूले भुटानी विद्यार्थीहरूलाई छात्रवृत्ति तथा शैक्षिक अवसर उपलब्ध गराउँदै आएका छन्। यसले दुई देशको युवाहरू बीच आपसी साझेदारी र मित्रतालाई अझ प्रगाढ बनाएको छ। स्वास्थ्य क्षेत्रमा पनि भारतले भुटानलाई निरन्तर सहयोग गर्दै आएका छन्। जटिल उपचारका लागि धेरै भुटानी नागरिकहरू भारतका स्वास्थ्य संस्थानहरूमा आउने गरेका छन्। स्वास्थ्य, शिक्षा, मानव र संसाधन विकासमा भएको सहकार्यले दुवै देशबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार गरेका छन्। भारत र भुटान बीचको सांस्कृतिक सम्बन्ध पनि निकै गहिरो छ। दुवै देशका नागरिकहरूबीच लामो समयदेखि धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्पर्क कायम रहेको छ। बौद्ध संस्कृति भुटानको पहिचानसँग जोडिएको छ भने भारत बौद्ध धर्मको उद्गम स्थलको रूपमा परिचित छ। यसले दुवै देशलाई सांस्कृतिक रूपमा अझ नजिक ल्याएको छ। पर्यटन क्षेत्रमा पनि भारत भुटान सहकार्य महत्त्वपूर्ण रहेको छ। भारतबाट ठूलो सङ्ख्यामा पर्यटकहरू भुटान भ्रमण गर्ने गरेका छन्। यसले भुटानको पर्यटन उद्योगलाई प्रोत्साहन दिएको छ भने सांस्कृतिक आदान प्रदानलाई पनि बलियो बनाएको छ। सुरक्षा सहकार्यको दृष्टिले पनि भारत भुटान सम्बन्ध विशेष महत्त्व राख्दछ। दुवै देशले सीमापार अपराध, तस्करी तथा अन्य सुरक्षा चुनौतीहरूको सामना गर्न सहकार्य गर्दै आएका छन्।

0: नेपाल र भारत बीचको खुल्ला सीमाले दुई देशका नागरिकहरूलाई रोजगार, व्यापार र उद्यमशीलताका थुप्रै अवसर प्रदान गरेको छ।
1: मेरो शुभ नाम टङ्कराज बम
2: र टङ्कराज बम कहाँदेखि हो तपाईँ?

0: हामी कालीकोट जुम्ला पश्चिम
1: कालीकोट जुम्लादेखि र यहाँनिर के ल्याउनु भएको छ अहिले तपाईँले?
0: अहिले हामीसँग ब्ल्याङ्केटहरू
1: ब्ल्याङ्केटहरू छ है। कसरी कसरी बेच्नुहुन्छ यो ब्ल्याङ्केटहरू?
0: त्यही छ, अब हेरेर पाउँछ 2,000, 3,500, 3,000, अब त्यस्तै चिज पनि हेरेर हुन्छ, पैसा पनि अब त्यस्तै हेरेर हुन्छ।
1: यो तपाईँले ल्याउनु चाहिँ कहाँदेखि ल्याउनुहुन्छ?
0: यो ल्याउनु चाहिँ हामीले नेपाल
1: नेपालदेखि सिधै ल्याउनुहुन्छ है। अनि नेपालदेखि जुन चाहिँ भारत आउनुहुन्छ तपाईँहरू यो व्यापार गर्नुको लागि होइन, तपाईँहरूलाई बाटोमा केही असुविधा असुविधाहरू केही हुन्छ?
0: त्यस्तो त त्यति साह्रो केही पर्दैन, तर हामीले ट्रान्सपोर्टमा ल्याउँछ,
1: ट्रान्सपोर्टमा ल्याउनुहुन्छ है। अनि भारत आएर व्यापार गर्नुमा कतिको सुविधा छ तपाईँलाई?
0: हामीलाई त्यति साह्रो त केही हुन्न, अब त्यही अलिअलि कहाँ कहीँ नाफा आयो भने त्यति नै हो, अरू त्यति साह्रो त केही हुन्न।
1: बिक्री बट्टाहरू कस्तो के हुँदैछ आज?
0: आज त केही छैन त्यति साह्रो, कहिले काहीँ हुन्न हो, अहिले त अब जमाना पनि चेन्ज भइसक्यो नि त, त्यस्तै त के हुन्छ।
1: तपाईँहरू डेली उताबाट आउनुहुन्छ कि यतै बस्नुहुन्छ?
0: हामी सिलगढी दार्जिलिङमा बस्छ।
1: ए, र यहाँनिर व्यापार गर्नु गरेको कति साल भयो तपाईँले?
0: मैले गरेको अहिले 3 साल भयो।
1: 3 साल भयो है। अनि योभन्दा पूर्व चाहिँ तपाईँ नेपालमा के गर्नुहुन्थ्यो?
0: नेपालमा त्यही हो, खेतीपाती गर्थ्यो, पहिला त अब पढ्थ्यो।
1: र नेपालमा जुन चाहिँ खेतीपाती गर्नुहुन्थ्यो होइन, नेपालमा जुन चाहिँ आय स्रोत कमाउने कामहरू गर्नुहुन्थ्यो होइन, अनि नेपालमा ज्यादा तपाईँले कमाउनुहुन्छ कि भारतमा आएर ज्यादा कमाउनुहुन्छ?
0: हामीले त अब त्यही हो, नेपालमा पनि कमाउँथ्यो, तर अब भारतमा आएर यसो न जो पनि 2-4 सय अब घर खर्च काम चल्छ कि भनेर, यो हिँडको महिना अब हाम्रो घरमा काम पनि हुन्न, त्यसैले अब काममा अब यता आएको।
1: 3 वर्ष भयो बस्नुभएको तपाईँ है, के फरक पाउनुहुन्छ नेपाल र भारतमा?
0: त्यति फरक त केही छैन।
1: अनि यहाँनिर आउँदाखेरि तपाईँले यसरी सामान बेच्दाखेरि तपाईँलाई नेपाल जस्तै लाग्छ कि कस्तो छुट्टै अनुभव हुन्छ?
0: नेपाल जस्तै लाग्छ, नेपाल जस्तै अनुभव हुन्छ, एकदम दामी, अब नेपाल जस्तै छ नि त, नेपालको जस्तै अनुभव हुन्छ।
1: अनि यहाँ तपाईँले बोल्नु सुविधा असुविधाहरू के हुन्छ नेपाली भाषाहरूमा?
0: एकदम सुविधा हुन्छ यहाँतिर, अब तलतिर चाहिँ अलि असुविधै हुन्छ, किनकि तलतिर हिन्दी बोल्छ नि त।
1: र जुन चाहिँ चाडबाड हुन्छ त्यसमा चाहिँ घर जानुहुन्छ कि यतै बस्नुहुन्छ?
0: जान्छ त, यो हिउँदको सिजनको यो 3 महिना हुन्छ नि, त्यतिखेर मात्रै हामी यहाँ बस्छ, त्यसपछि त गइहाल्छ।
2: साना व्यापारबाट सुरु गरेर पनि राम्रो भविष्य निर्माण गर्न सकिन्छ भन्ने उदाहरण टङ्कराज बम हुनुहुन्छ।

प्रिय श्रोता मित्रहरू, यस्तै मिठो विषयवस्तुमाथि म अर्को कार्यक्रममा फेरि पनि उपस्थित हुने बाचाको जानकारी गराउँदै आजको बसाइबाट प्रस्तुता मनन तामाङ लगायत मनोहरराजलाई दिन बिदा। हजुरहरू जहाँ हुनुहुन्छ, जस्तो हुनुहुन्छ, खुसी रहनुहोस्, आनन्दित रहनुहोस्। हवस् त, नमस्ते।

0: त भर्खरै श्रोताले सुन्नुभयो देशभक्ति गीत सिकन्दर ए आजम फिल्मबाट मोहम्मद रफी औ साथीहरूबाट। अघिल्लो क्रममा अब समय भइसकेको छ बिहान 10 बजेको मुख्य समाचारको।
1: यो आकाशवाणी हो, मुख्य समाचार सारण मगरबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले मानवताको कल्याण, प्रकृतिको संरक्षण र सम्मानमा निहित रहेको बताउनु भएको छ। संस्कृत सुभाषितमको उदाहरण साझा गर्नुहुँदै श्री मोदीले राष्ट्रको परम्पराले सबैलाई यो महान मार्ग पछ्याउन प्रेरित गर्ने बताउनुभयो र हाम्रो संस्कृतिले पनि हामीलाई यो धार्मिक आचरणको लागि प्रेरित गर्दछ भनी बताउनुभयो। सरकारले दिल्लीमा हिजो राति विद्यार्थीहरूलाई गोलीबारी गरेको दावी गर्ने सामाजिक सञ्जालको रिपोर्टलाई अस्वीकार गरेको प्रेस सूचना ब्यूरोको तथ्य जाँच इकाइले उक्त दावी निराधार भएको बताउँदै दिल्लीमा त्यस्तो कुनै घटना नभएको स्पष्ट पारेको छ। प्रतिष्ठित ब्रिक्स सांस्कृतिक सम्मेलन 5 अगस्तदेखि 8 अगस्तसम्म मध्यप्रदेशको राजधानी भोपालमा आयोजना हुनेछ। सम्मेलनमा ब्रिक्स देशका संस्कृति मन्त्रीहरू र प्रतिनिधि मण्डलहरूले भाग लिनेछन्। सम्मेलनमा विभिन्न सांस्कृतिक विषयहरूमा चर्चा गरिनेछ। ब्रिक्स देशका कलाकारहरूले रविन्द्र भवनमा सांस्कृतिक प्रस्तुति पनि दिनेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लास्गो राष्ट्रमण्डल खेलकुदमा महिला 58 किलोग्राम वर्गमा कास्य पदक जितेकोमा विन्ध्य रानी देवी सेरो खैबामलाई बधाई दिनुभएको छ। युवा मामिला तथा खेलकुद मन्त्री मनसुख मान्डवियाले खेलो इन्डियाका खेलाडी भल्लुरी अजय बाबुलाई राष्ट्रमण्डल खेलहरूमा पुरुषको 79 किलोग्राम भारोत्तोलन प्रतियोगितामा

रजत पदक जितेकोमा बधाई दिनुभएको छ। आज विश्व हेपाटाइटिस दिवस मनाइँदैछ। यो दिवस हेपाटाइटिस सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासहरूलाई प्रवर्धन गर्ने, व्यक्ति तथा आम जनतालाई कार्य गर्न र सहभागी हुन प्रोत्साहित गर्ने अवसर हो। अनि मौसम विभागले आज उत्तर पूर्वी भारतका केही भागहरू, तटीय आन्ध्र प्रदेश, पूर्वी राजस्थान, गुजरात, झारखण्ड, केरलम, माहे, कोंकण र गोवा, मध्य प्रदेश, पश्चिम बंगाल र सिक्किममा पनि मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

जीवनमा सबैभन्दा ठूलो कमजोरी गल्ती गर्नु होइन, आफ्नै गल्तीलाई स्वीकार गर्न नसक्नु हो। आफूले बोलेको हरेक शब्द सही, आफूले गरेको हरेक काम ठिक र अरूले त्यही कुरा गर्दा गलत देख्ने मनोवृत्ति ज्ञानको होइन अहंकारको चिनारी हो। जहाँ म मात्र ठिक हो भन्ने सोचले ठाउँ बनाउँछ, त्यहाँ सम्बन्ध, सम्मान र विश्वास बिस्तारै टुट्न थाल्छ। नमस्कार समादरणीय श्रोता, आजको हलो खर्साङको अङ्कमा यही सुन्दर विचारसहित अब हामी उपस्थित भइसकेका छौँ। अनि आजको अङ्कमा स्वीकार्नुहोस् म इशारा, अनि मेरो प्रसारण सहयोगी सुभाष, अनि प्राविधिक सहयोगी सुरज, अनि सिल ब्राह्मीणको तर्फबाट पनि सप्रेम नमस्कार।

श्रोता साथीहरू, आजको हलो खर्साङको अङ्क पनि आरम्भ भइसकेको छ अनि अब पालो भएको छ केही तापमान विषयमा श्रोताहरूलाई जानकारी दिने। जुलाई महिनाको अन्तिमतिर हामी आइपुगिसकेका छौँ श्रोता, र अब केही दिनमा नै अगस्त महिनाको स्वागत गर्ने तयारीमा छौँ। वर्खाको समय पनि आफ्नो चरम अवस्थामा आइसकेको छ श्रोता। खरसाङ, दार्जीलिङ, कालिम्पोङ र मिरिक क्षेत्रमा आज दिनभरि सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै केही स्थानहरूमा मेघ गर्जन सहित चट्याङ पनि पर्ने र भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। तापक्रमको विषयमा भन्नुपर्दा खरसाङ र दार्जीलिङ क्षेत्रमा करिब 16-22 डिग्री सेल्सियस तापक्रम रहने, कालिम्पोङमा 20-24 डिग्री सेल्सियस र मिरिकमा 17-23 डिग्री सेल्सियसको हाराहारीमा रहने अपेक्षा गरिएको छ। वर्खाको समयमा सड़क चिप्लो भएकोले सवारी चालक तथा पैदल यात्रीहरू सबैले विशेष सावधानी अप्नाउनुहोला। पहाड़ी क्षेत्रमा यात्रा गर्दा पहिरो, ढुङ्गा खस्ने जोखिम र सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्नु उपयुक्त हुन्छ। छाता र रेनकोटको प्रयोग गर्नुहोस्। सफा र उमालेको वा सुरक्षित पिउने पानीको प्रयोग गर्नुहोस् र मौसम सम्बन्धी आधिकारिक सूचनालाई नियमित रूपमा हेर्नुहोला। प्रकृतिले दिएको वर्षा हाम्रो जीवन र कृषिका लागि वरदान हो, त्यसैले यस मौसमको आनन्द लिँदै आफ्नो सुरक्षा र स्वास्थ्यप्रति पनि सचेत रहौं। यही शुभकामना सहित आजको तापमानको जानकारी साथै आज यात्रामा निस्किसक्नुभएका हाम्रा सम्पूर्ण यात्रीगण साथै चालक दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि आजको सुरक्षित र सफल यात्राको शुभकामना।

हेपाटाइटिस रोकथाम परीक्षण र उपचार सबैका लागि हरेक वर्ष 28 तारिक जुलाईका दिन विश्वभरि विश्व हेपाटाइटिस दिवस मनाइने गरिन्छ। सन् 2026मा यो दिन आज मंगलबार परेको छ। यो दिवस हेपाटाइटिस रोगबारे जनचेतना फैलाउन, समयमै परीक्षण गराउन, रोकथामका उपाय अप्नाउन तथा संक्रमित व्यक्तिलाई उचित उपचारको पहुँच सुनिश्चित गर्ने उद्देश्यले मनाइन्छ। हेपाटाइटिस भनेको कलेजो अथवा लिभरमा हुने संक्रमण वा सुनिने अवस्था हो। यो मुख्य रूपमा हेपाटाइटिस ए, बी, सीडी र ई भाइरसका कारण हुने गर्छ। विशेष गरी हेपाटाइटिस बी र सी लामो समयसम्म शरीरमा रहन सक्छ र समयमा नै यसको उपचार नगरेमा कलेजो सिरोसिस, कलेजो क्यान्सर वा कलेजो फेल हुने जस्ता गम्भीर समस्याहरू निम्ताउन सक्छ। विश्व हेपाटाइटिस दिवस हेपाटाइटिस बी विरुद्धको खोप विकासमा महत्वपूर्ण योगदान पुर्याउने नोबेल पुरस्कार विजेता वैज्ञानिक डाक्टर वारुज ब्लुमबर्गको जन्मदिनको अवसर पारेर 28 जुलाईमा मनाइने चलन छ। यस दिवसले समयमा नै परीक्षण, खोप, सुरक्षित स्वास्थ्य अभ्यास तथा उपचारको महत्वबारे विश्व समुदायलाई सचेत गराउने काम गर्छ। हेपाटाइटिसबाट बाँच्नका लागि सुरक्षित रगत मात्र प्रयोग गर्ने, नयाँ तथा निष्क्रियमित सिरिन्ज प्रयोग नगर्ने, व्यक्तिगत सरसफाईमा ध्यान दिने, सुरक्षित यौन व्यवहार अप्नाउने तथा हेपाटाइटिस बी विरुद्धको खोप लगाउने अत्यन्त आवश्यक छ। साथै कुनै लक्षण नदेखे पनि जोखिममा रहेका व्यक्तिहरूले नियमित रूपमा परीक्षण गराउनु बुद्धिमानी हुन्छ। आउनुहोस् यस विश्व हेपाटाइटिस दिवसको अवसरमा हेपाटाइटिस बारे सही जानकारी फैलाऊ, समयमै परीक्षण गराऊ, खोप लगाऊ र स्वस्थ जीवनशैली अप्नाएर कलेजोलाई सुरक्षित राखौ। यो त थियो आज विश्व हेपाटाइटिस दिवसबारे श्रोताहरूलाई छोटो जानकारी।

श्रोता साथीहरू, आजको दिनको अर्को एक विशेषता पनि रहेको छ। त्यो के हो भने विश्व प्रकृति संरक्षण दिवस आज 28 तारिक जुलाईमा मनाइँदैछ। प्रकृतिको संरक्षण गर्नु भनेको मानव जीवनको भविष्य सुरक्षित गर्नु हो। यसैले हरेक जुलाई 28 तारिकको दिन विश्व प्रकृति संरक्षण दिवस पनि मनाइन्छ। यस दिवसले प्रकृतिको संरक्षण गर्नुप्रति हामी सबैलाई सचेत पारेको छ। हामीले प्रयोग गर्ने स्वच्छ हावा, पिउने पानी, उर्वर माटो, वन वन्यजन्तु र जैविक विविधता सबै प्रकृतिको अमूल्य उपहारहरू हुन्। तर बढ्दो वन विनाश, प्रदूषण, जलवायु परिवर्तन र प्राकृतिक स्रोतहरूको अत्याधिक ह्रासको कारण प्रकृति संकटमा पर्दै गएको छ। प्रकृति संरक्षण कुनै एक व्यक्ति विशेष, संस्था वा सरकारको मात्र जिम्मेवारी होइन, यो हामी सबैको साझा दायित्व हो। एउटा बिरुवा रोप्नु, पानीको सदुपयोग गर्नु, प्लास्टिकको प्रयोग कम गर्नु, फोहोरलाई उचित व्यवस्थापन गर्नु र जैविक विविधताको संरक्षण गर्नु जस्ता ससाना प्रयासहरूले पनि ठूलो परिवर्तन ल्याउन सक्छ। आउनुहोस्, विश्व प्रकृति संरक्षण दिवसको अवसरमा प्रकृतिलाई माया गरौं, वातावरणलाई जोगाऊ र भावी पुस्ताका लागि हरियाली, स्वच्छ र सुन्दर पृथ्वी निर्माण गर्न संकल्प गरौं। यो त थियो आजको दिनको अर्को एक विशेषता, विश्व प्रकृति संरक्षण दिवस।

त्यो श्रोता हामीलाई विविध विषयमा जानकारी दिँदादिँदै फिल्मी गीतहरू सुनाएर मनोरञ्जन गराउँदा गराउँदै अब हामी आजको हेलो खरसाङको अङ्कको अन्ततिर आइसकेका छौँ र यो अन्तिम कोशिली रहेको छ अद्भुत सत्य। श्रोताहरू, मार्च 2026 समुद्री जीव विज्ञानीहरूले एउटा अचम्मको खोज गरेका छन्। समुद्रको गहिराईमा रहेका केही विशेष प्रकारका ब्याक्टेरिया र लेउहरूले विद्युतीय संकेतहरू आदान प्रदान गर्न जैविक फाइबर अप्टिक्सको प्रयोग गर्छन्। यी जीवहरूले प्रकाशका ससाना कणहरू प्रयोग गरेर किलोमिटरसम्म सूचना पठाउन सक्छन्, जसलाई वैज्ञानिकहरूले नेचर्स इन्टरनेट भनेर नाम दिएका छन्। यो त थियो अद्भुत सत्य।

अभिवादन श्रोता, एफएम 103.5 मेगाहर्ज लगायत न्यूसन एआईआर मोबाइल एप साथै आकाशवाणीको दार्जिलिङ एफएम 100.2 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र श्रोताहरूले हाम्रो कार्यक्रमहरू प्रसार भारती ओटिटी वेब प्लेटफर्म मार्फत पनि सुन्न सक्नुहुनेछ र आकाशवाणी खरसाङ सुनेर बसिरहनुभएका हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूमा प्राविधिक मित्रहरू लगायत प्रसारण सहयोगी गजला थापाको साथमा म उद्घोषिका दिपाको तर्फबाट हार्दिक स्वागत तथा सप्रेम नमस्कार।

आकाशवाणी खरसाङको विशेष प्रस्तुति हाम्रो सरोकारमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत एवं अभिवादन। म हुँ दिपा। आज 28 तारिक जुलाई अर्थात् आज विश्व प्रकृति संरक्षण दिवस। यसै सन्दर्भमा आज हामी सबैको जीवनसँग प्रत्यक्ष जोडिएको अत्यन्तै महत्त्वपूर्ण विषय लिएर उपस्थित भएकी छु, पानीको संकट र जल संरक्षण भोलिको आवश्यकता।

स्रोत पानी जीवनको आधार, हाम्रो शरीरदेखि लिएर खेती, उद्योग, वन, पशुप्राणी र सम्पूर्ण पृथ्वीको अस्तित्व पानीमै निर्भर छ। तर विडम्बना, आज यही अमूल्य स्रोत सङ्कटमा पर्दै गएको छ। विश्वका धेरै देशहरू पानीको अभावसित जुधिरहेका छन्। हिमालदेखि तराईसम्म, सहरदेखि गाउँसम्म स्वच्छ पानीको उपलब्धता एउटा चुनौती बन्दै गएको छ।

श्रोता, हामीले सानैदेखि सुन्दै आएका छौँ, जल नै जीवन हो। तर आज प्रश्न उठ्छ कि हामीले यस जीवनदायी सम्पदाको उचित सम्मान र संरक्षण गरिरहेका छौँ? जलवायु परिवर्तन, अनियन्त्रित वन जङ्गल विनाश, बढ्दो जनसङ्ख्या, भूमिगत पानीको अत्यधिक प्रयोग, नदी तथा खोलामा फोहोर र रसायन मिसाउने प्रवृत्ति अनि पानीको अनावश्यक दुरुपयोग, यी सबै कारणले पानीको सङ्कट गहिरिँदै गएको छ। पहिले वर्षभरि बग्ने मुहानहरू आज सुक्न थालेका छन्। कतिपय स्थानहरूमा गर्मीयाम सुरु हुनसाथ खानेपानीको अभाव देखिन थाल्छ। यसले स्पष्ट सन्देश दिन्छ, यदि आज सचेत भएनौँ भने भोलिको पुस्ताले अझ ठूलो सङ्कटको सामना गर्नुपर्नेछ।

0: बापू मैं जा रही हूँ, जो मेरी मर्जी है वो आपको पसंद नहीं।
1: एउटा सानो उदाहरण श्रोता, एउटा गाउँमा एउटा पुरानो कुवा थियो। गाउँलेहरूले त्यसको सफाई कहिले गरेनन्। वरिपरिका रुखहरू काटे, जङ्गल मासे, फोहोर फ्याँक्न थाले। केही वर्षपछि कुवा सुक्यो। पानीको अभावमा गाउँलेहरूको दैनिकी कष्टकर बन्दै गयो। अन्तत उनीहरूले अनुभव गरे, समस्या पानीको थिएन, समस्या थियो आफ्नो लापरवाहीको। त्यसपछि गाउँलेहरूले पुनः वृक्षरोपण गरे, कुवा सफा गरे, वर्षाको पानी जम्मा गर्न थाले। केही समयपछि कुवा पुनः पानीले भरिपूर्ण भयो। श्रोता, यो कथाले एउटा सरल सन्देश दिन्छ। प्रकृतिलाई जोगायौँ भने प्रकृतिले पनि हामीलाई जोगाउँछ। हामी प्रकृतिबाट धेरै लिन्छौँ, तर फर्काएर कति दिन्छौँ? अब केवल चिन्ता गरेर वा प्रकृतिसँग पानी मात्र मागेर पुग्दैन। अब हामीले चिन्तन र काम गर्ने बेला आइसकेको छ। त्यसैले त भनिएको हो, जल संरक्षण भोलिको आवश्यकता।

स्रोत जल संरक्षणका लागि हामीले ठूला ठूला परियोजना नै कुर्नुपर्छ भन्ने छैन। साना साना प्रयासबाट पनि ठूलो परिवर्तन ल्याउन सकिन्छ। हामीले कहिलेकाहीँ सोच्छौँ, मैले एक बाल्टी पानी बचाएर के नै हुन्छ र? तर हामीले यो पनि बिर्सिनु हुँदैन कि थोपा थोपा पानीबाट नै समुद्र बन्दछ। प्रत्येक व्यक्तिको सानो प्रयास नै ठूलो परिवर्तनको आधार बन्न सक्छ।

श्रोता, आज विश्व प्रकृति संरक्षण दिवसको अवसरमा हामी सबैले एउटा संकल्प गरौं, पानीको हरेक थोपाको सम्मान गरौं, अन्यावश्यक पानी खेर नफालौं, वर्षाको पानी संरक्षण गरौं, नदी खोला सफा राखौं र प्रकृतिलाई संरक्षण गरौं, किनकि हामीले आज जोगाएको प्रत्येक थोपा पानीले वायु पुस्ताका लागि स्वच्छ, समृद्ध र सुरक्षित भविष्य निर्माण गर्नेछ। यही सन्देशको साथ हाम्रो सरोकार कार्यक्रमको आजको अङ्कबाट म दिपा आज्ञा चाहन्छु। प्रकृतिलाई माया गरौं, जलको संरक्षण गरौं। सब्सक्राइब कीजिए।

आकाशवाणीको खरसाङ केन्द्रबाट श्रोताहरूले सुन्दै हुनुहुन्छ विविध कलाकारहरूको आवाजमा आधुनिक गीतहरू कार्यक्रम स्वरमाधुरीमा। र यसै क्रममा अब अघिल्लो गीत हजुरहरूलाई सुनाउन लागिरहेछौँ, पवन नामदुङको स्वरमा।

नमस्कार अनि हार्दिक स्वागत आकाशवाणीको खरसाङ केन्द्रमा र प्रत्येक सप्ताहको मंगलबार चाहिँ आज पनि उपस्थित भएका छौं श्रोताहरूको रोजाई अनि अनुरोधमा लोक अनि आधुनिक गीतहरूको विशेष प्रस्तुति सहित र आजको कार्यक्रममा हजुरहरूको साथमा रहनेछु म उद्घोषिका दिपा ताउन श्रोता ढिलाइ नगरी कार्यक्रमको प्रथम प्रस्तुति राखिरहेछौ नवीन राईको स्वरमा संगीत तथा शब्द रचना रहेको छ रविन सिंहको र यस गीतको निम्ति अनुरोध लेखी पठाउने हाम्रा श्रोताहरू हुनुहुन्छ सुबेदार बस्ती खरसाङबाट रञ्जित शाह इन्दु देवी किरण शाह अनि दीपक शाह शान्तिनगर बिलाई छत्तीसगढबाट प्रदीप कुमार शाह प्रतिमा शाह अनि सन्देश शाह पुना महाराष्ट्रबाट बिना आदिश मेहता अनि माही मेहता अपर सिरुवारी खरसाङबाट एसएम दर्नाल सुषमा सिंह स्वयं दर्नाल शिला राई पुष्पा छेत्री करुणा अनि विनोद बिहार कलोनी लोनीबाट नसिमुल इस्लाम गुनौरी अनि प्रकाशवीर राजपूत बिहारीपुर खण्डवाबाट पिङ्की अनि रिङ्की जेल रोड रायगढबाट लालचन्द मिश्र रमेशचन्द अनि कुमकुम मिश्र डोडी लोहरा बालोदबाट कमलेश जयपुरिया सर्लाही सोकनाहा नेपालबाट अरुण कुमार शर्मा रेणु देवी राहुल कुमार शर्मा वन्दना शर्मा प्रियंका कुमारी अनि शर्मा परिवारका अन्य सदस्यहरू मेन रोड राजविराज नेपालबाट मोहम्मद अताउल्ला जिनत जहाँ सोनी परविन अनि इम्तियाज आलम पद्मा टकिज नेपाल नगरबाट सुदर्शन शाह पल्लवी शाह प्रखर शाह कुशल शाह नीति सुरभि अश्विन शाह मंगालबेन अनि राजेन्द्र शाह

काठमाडौँ नेपालबाट सरस्वता चन्द्रदत्ता अवनीश आशिष तरुण रञ्जन र विदिता रासविरास नेपालबाट श्याम कुमार हाको तारादेवी हाको राजन हाको कल्पना राई हाको सुम्निमा हाको सन्नी पिङ्की खुसबू श्रुति पूजा हाको पूर्णिमा राधेश्याम खादकी हाको अनि रामकृष्ण खादकी हाको मालबजार जलपाइगुडीबाट अजय धनुका साथै परिवारका अन्य सदस्यहरू कृष्ण स्टुडियो सौरेनी बजार मिरिकबाट कृष्ण ठाकुर शैलेश ठाकुर अनि बब्लु ठाकुर गाउँफारसी हिसारबाट राजकुमार डुडी प्रमोद कुमार डुडी पुष्पेन्द्र डुडी अनि सौरभ पुस्तकालय रोड फारबिसगंज बिहारबाट शम्भु प्रसाद गुप्त कुन्ती देवी प्रेम कुमार गुप्त कृष्ण कुमार गुप्त अनि नन्दकिशोर दल्लुटोला फारबिसगंज बिहारबाट सिराज परवाना अन्सारी बेगम राजा सौरभ तरनुम तबस्सुम इख्तियार बल्ला मास्टर अनि प्रदीप रौनियार गीते पहाड मन्दिर बस्तीबाट गोमा छेत्री मणिकुमार छेत्री सपना सुब्बा पिङ्की लामा अम्बिका थापा निशान थापा डिबी थापा अक्षता सुब्बा अवनीश सुब्बा शाश्वत थापा

अनि योगिता राई, दिलाराम चौकी डाँडाबाट आनन्द, मिता, माला, सुवर्ण, अन्जु सुन्दा, श्रीमिका सुन्दा साथै अन्य साथीहरू, तीनधारे राजबाडीबाट रीना राई, सहदेव राई, श्रेया, नरसिंह वाइबा, माला वाइबा, असित, अनुप्रधान, सुदेशना राई अनि अर्जुन प्रधान यहाँहरूको अनुरोधमा अब कार्यक्रमको अघिल्लो प्रस्तुति राखिरहेछौँ। मोहन सिंह लोहागनको शब्द, योगेन्द्र गतानीको संगीतमा र गुञ्जने स्वर छ हिरण दर्नाल अनि साथीहरूको।

आकाशवाणीको खरसाङ केन्द्रबाट श्रोताहरूले सुन्दै हुनुहुन्छ हजुरहरूकै रोजाइमा लोक अनि आधुनिक गीतहरू। यसै क्रममा अब अघिल्लो गीत सुनाउन लागिरहेछौ अनुपमा प्रधान प्रणय।

गुरुङ अनि साथीहरूको स्वरमा संगीत भूपेन्द्र राईको अनि शब्द रचना रहेको छ आशिष थापाको र यस गीतको निम्ति अनुरोध छ यहाँहरू सबैको न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तोर्का त्रुस एक्का स्वर्णलत एक्का श्रद्धा अनिरुद्ध एक्का डेमेन एक्का जुलियन एक्का अनि चार्ल्स एक्का जङ्गुडी बस्तीबाट विमल खडिया मीना खडिया सुचिता खडिया निलु अनि सानिया होप टी गार्डन नगरकट्टा थालजोडाबाट अल्का थापा चन्द्र थापा अजय आदित्य विवेक अमर थापा सावित्री थापा सञ्जीव लामा जयमाला लामा अनि विनोद छेत्री दार्जिलिङ रेलवे स्टेशनबाट अरुण थापा श्यामकुमार थापा ललिता थापा अश्विन उर्मिला सिन्चुरी दिलीप सिन्चुरी स्मृति शेर्पा अन्जु शेर्पा अम्बिका पञ्चकोटी सीमा सेवा अनि सकिला ठटाल अररिया र जोखर बजारबाट मोहम्मद शरीफ आर्जु मोहसिन आर्जु नवाब आर्जु सवाब आर्जु सर्वराज खान अनि अफजल मेन रोड रानीगंजबाट फरजाना खानम साना सपनम अनि नुसरत अररिया चोकीहाटबाट सौम्या नाजमिन रुकेया आफ्रिन अनि रिहाना परविन यसै गरी अन्य श्रोताहरू हुनुहुन्छ समरीपानीबाट अशोक कुमार खड्का मिरिक निकालेबाट कल्याण राई सिङ्गुली मिरिकबाट सुखबीर थापा मालबजारबाट अजय धनुका इस्कन मन्दिरबाट वंशीधर प्रसाद मरमाटी स्टेटबाट लक्ष्मी प्रधान सौरेनीबाट जसोदा तामाङ खरसाङ चित्रेबाट साहिल देवान नागर स्कुल गाउँबाट शान्ता तामाङ अनि दक्षिण सिक्किमबाट अर्जुन प्रधान त राखिरहेछौ कार्यक्रमको यो अघिल्लो प्रस्तुति।

पुराना तलाब डुम्राउबाट वल्लीउल्ला अन्सारी, आसमानास अन्सारी अनि सोनम, सरिमपुर बक्सरबाट सरफुद्दीन अन्सारी, फातमा नाज अन्सारी अनि समी अन्सारी, इन्दिरा बिहार दिल्लीबाट डब्लु अन्सारी, वसिम अक्रम, दानिस अन्सारी अनि बेबी अन्सारी, जेल रोड रायगढ़बाट नरेन्द्र यादव, महेन्द्र यादव अनि जानवी यादव, कोटवा नारायणपुर बाबापट्टी बलियाबाट ओमप्रकाश राई, उषा राई, कुमार अमित कुमार राई, हेप्पी राई अनि दुबिहा नेउदा, गाजीपुरबाट प्रतीक राई, रोशनी राई अनि प्राञ्जल राई, शेरपुर गाजीपुरबाट अवधेश राई, प्रीति राई अनि नवनीत राई, बक्सर बिहारबाट सरफुद्दीन अन्सारी, फातिमा खातुन अन्सारी, असलम अन्सारी अनि अल्ताप अन्सारी, डुम्राउ बिहारबाट डब्लु अन्सारी, सोनम अदिबा अनि दानिस अन्सारी, सरिमपुर बक्सरबाट एसटीराज अन्सारी, आसमा खातुन, आफ्ताप अन्सारी, मेराज अन्सारी, कल्लु अनि मल्लु अन्सारी, बाख्राकोट ब्याङ्क लाइनबाट दीपक गुरुङ, सुशान्त गुरुङ, आरती गुरुङ, युगल गुरुङ, शाब्दिक साथै परिवारका अन्य सदस्यहरू, काठमाडौँ नेपालबाट ललित छेत्री, पवित्र छेत्री, पायस छेत्री अनि भारती थापा, पार्क लोकेसन खरसाङबाट अरुणा सार्की, उमा सार्की, दुर्गा सार्की, दिलीप मिलन सार्की साथै परिवारका अन्य सदस्यहरू, यहाँहरूको अनुरोधमा अब कार्यक्रमको अन्तिम प्रस्तुति राखिरहेछौँ। राकेश लामाको स्वरमा सङ्गीत तथा शब्द रचना रहेको छ महेश सेवाको।

श्रोता, यस गीतको अन्त साथै श्रोताहरूको अनुरोधमा लोक अनि आधुनिक गीत सुनाउने क्रम यतिमा नै पूरा गरिन्छ। तर साङ्गीतिक प्रस्तुतिको क्रममा भने निरन्तर नै रहनेछ श्रोता, र सुन्दै गर्नुहोस् आकाशवाणीको खरसाङ केन्द्रलाई।

नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार सारण मंगरबाट सुन्नुहोस्। राज्यसभा अनि लोकसभाको कार्यवाही दिउँसो 2 बजेसम्मका लागि स्थगित गरिएको छ। केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडूले स्काई रूट एरोस्पेसका सह संस्थापकहरू पवन कुमार चन्दना र भरत ढाकासँग भेटवार्ता गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लास्गोमा आयोजित राष्ट्रमण्डल खेलमा महिला सर्ट फुट एफ 57 स्पर्धामा स्वर्ण पदक जितेकोमा शर्मिलालाई बधाई दिनुभएको छ। सोसियल मिडिया पोस्टमा प्रधानमन्त्रीले भन्नुभयो, पदकले पारा एथलेटिक्समा स्वर्ण पदकका लागि 2 दशक लामो प्रतीक्षा समाप्त गर्यो। गृहमन्त्री अमित शाहले राष्ट्रमण्डल खेलकुदमा प्यारा एथलेटिक्समा भारतको लागि पहिलो स्वर्ण पदक जितेकोमा प्यारा एथलेट शर्मिला धनखडलाई बधाई दिनुभयो। भाजपाका सांसद मनोज तिवारीले एनडीए संसदीय दलको बैठकमा सांसदहरूलाई भारतका विभिन्न देशहरूसँग व्यापार र स्वतन्त्र व्यापार सम्झौतासँग सम्बन्धित घटनाक्रमबारे जानकारी गराएको बताउनुभयो। हिमाचल प्रदेशको चम्बा पठानकोट राष्ट्रिय राजमार्गमा आज बिहान एउटा कार गहिरो खाडलमा खस्दा 3 महिनाको शिशुसहित 5 जनाको मृत्यु भएको छ। पुलिसले शव बरामद गरेको र दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको बताएको छ। राष्ट्रिय लोकतान्त्रिक गठबन्धनको संसदीय दलको साप्ताहिक बैठक संसद भवनमा आयोजना गरिएको थियो, जसलाई मंगल मिलन भनेर चिनिन्छ। बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र अन्य नेताहरू उपस्थित थिए। आज पंजाबको अमृतसरस्थित श्री गुरु रामदासजी अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इण्डियाको इजी कनेक्ट हब एण्ड स्पोक मोडेलको उद्घाटन गरिएको छ। यसका साथै आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। समय यसबेला दिउँसोको 2:30 भइरहेछ र अपराह्न 4 बजीसम्म हामी रहनेछौँ आकाशवाणीको नेपाली प्रसारण सेवामा विविध कार्यक्रमहरूको साथमा। अब प्रस्तुत छ लोक अनि आधुनिक गीतहरू।

श्रोता यो कार्यक्रमको प्रथम प्रस्तुति राखिरहेछौँ अञ्जली प्रधानको स्वरमा। सङ्गीत तथा शब्द रचना रहेको छ नरेन गुरुङको।

0: श्रोताव सुनाउन लागिरहेछौ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। नीट मुद्दालाई लिएर विद्यार्थीहरूको प्रदर्शनको क्रममा कथित पुलिस कार्यवाहीको विरोधमा विपक्षीहरूको हंगामा बीच संसदका दुवै सदनहरू बाधित भएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आफ्नो कार्यकालको 4 वर्ष पूरा भएको उपलक्ष्यमा आज राष्ट्रपति भवनमा भर्चुअल माध्यमबाट विभिन्न परियोजनाहरूको

शुभारम्भ गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आज भारतीय तटरक्षक बलका आईसीजी कर्मीहरू र उनीहरूका परिवारहरूका लागि दुई महत्वपूर्ण नीतिगत सुधारको अनावरण गर्नुभयो। झारखण्ड सरकारको नक्सल विरोधी अभियान नै दिशा नै पहलले आज ठूलो सफलता हासिल गरेको छ अनि मौसम विभागले आज छत्तीसगढ र उडिसामा अत्याधिक वर्षाका लागि रेड अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा नीट मुद्दालाई लिएर विद्यार्थीहरूको प्रदर्शनको क्रममा कथित पुलिस कार्यवाहीको विरोधमा विपक्षीहरूको हंगामा बीच संसदका दुवै सदनहरू दिउँसो 2 बजेसम्मका लागि स्थगित गरिएको थियो। आज बिहान लोकसभाको कार्यवाही शुरू भएसँगै अध्यक्ष ओम बिरलाले 23 राष्ट्रमण्डल खेलकुदमा स्वर्णपदक जितेका प्यारा एथलिट शर्मिला धनखडलाई बधाई दिनुभयो। उहाँले रजत पदक जितेका सर्वेश कुसारे, बल्लुरी अजय बाबु र ज्ञानेश्वरी यादव तथा काश्य पदक जित्ने शिल्पा शैला र बिन्दारानी देवीलाई बधाई दिनुभयो। उहाँले क्यानाडामा आयोजित विश्व जुनियर स्क्वास च्याम्पियनसिप 2026 उपाधि जितेकोमा अनहाद सिंहको पनि प्रशंसा गर्नुभयो। अध्यक्षले देशका लागि ख्याति प्राप्त गर्ने सबै खेलाडीहरूका साथै प्रशिक्षक र उनीहरूका परिवारका सदस्यहरूलाई बधाई दिनुभयो। पछि जब श्री बिरलाले प्रश्नकाल शुरू गर्ने प्रयास गर्नुभयो, विपक्षी सदस्यले विरोध प्रदर्शनको क्रममा विद्यार्थीहरूमाथि कथित पुलिस कार्यवाहीको विरोधमा नाराबाजी गर्न थाले। अध्यक्षले सदन सुचारू हुनुपर्ने, सार्थक संवाद हुनुपर्दछ, सार्वजनिक परीक्षा संशोधन विधेयक 2026 छलफल हुनुपर्ने बताउनुभयो। होहल्ला जारी रहँदा सभामुखले दिउँसो 2 बजेसम्मका लागि बैठक स्थगित गरिएको बताउनुभयो। राज्यसभामा पनि यस्तै अवस्था देखिएको छ। बिहान 11 बजे सदनको बैठक शुरू हुँदा धेरै केन्द्रीय मन्त्रीहरूले विधेयक पेश गरेका थिए। बैठकमा उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण सम्बन्धी संसदको स्थायी समितिको प्रतिवेदन पनि प्रस्तुत भएको थियो। सभापति सीपी राधाकृष्णनले शून्यकाल शुरू गरेसँगै विपक्षी सदस्यले नीटको मुद्दालाई लिएर विद्यार्थीहरूको प्रदर्शनको क्रममा कथित पुलिस कार्यवाहीको विरोधमा नाराबाजी गर्न थाले। हंगामा जारी रहेकाले सदन पहिले दिउँसो 2 बजेसम्मका लागि अनि पछि दिनभरका लागि स्थगित गरिएको छ। केन्द्र सरकारले विगत 3 वर्षहरू 2023-24 2025-26 अवधिमा राष्ट्रिय आपदा प्रतिक्रिया कोष र राज्य आपदा प्रतिक्रिया कोष अन्तर्गत राज्य र केन्द्र शासित प्रदेशहरूलाई 75,000 करोडभन्दा अधिक धनराशि जारी गरेको छ। आज लोकसभामा एक लिखित जवाबमा गृह राज्य मन्त्री नित्यानन्द रायले प्राकृतिक प्रकोपको पृष्ठभूमिमा राज्य सरकारहरूले राज्य आपदा प्रतिक्रिया कोषबाट राहत उपायहरू अप्नाउने बताउनुभयो। सरकारले 3 नयाँ आपराधिक कानून, भारतीय न्याय संहिता, भारतीय नागरिक सुरक्षा संहिता र भारतीय साक्ष्य अधिनियम नागरिक केन्द्रित, अधिक सुलभ र कुशल न्याय प्रणाली निर्माण गर्ने दिशामा एक महत्वपूर्ण कदम भएको बताएको छ। आज लोकसभामा एक लिखित जवाबमा गृह राज्य मन्त्री बन्दी सञ्जय कुमारले नयाँ कानूनहरूमा बनाइएको मुख्य प्रावधानहरू सजायको सट्टा न्यायमा केन्द्रित रहेको बताउनुभयो। सरकारले 18 राज्य र केन्द्र शासित प्रदेशहरूमा साइबर अपराधका मामिलाहरूमा E0 एफआईआर दर्ता गर्ने प्रणाली शुरू गरेको छ। गृह राज्य मन्त्री बन्दी सञ्जय कुमारले भन्नुभयो, E0 एफआईआर अन्तर्गत 12,000 भन्दा अधिक मुद्दा दर्ता गरिएको छ। उहाँले केन्द्र राज्य र केन्द्र शासित प्रदेशहरूलाई साइबर अपराध मामिलाहरू, विशेष गरी साइबर वित्तीय धोकाधड़ीका मामिलाहरूमा E0 एफआईआर दर्ता गर्न एक प्लेटफर्म प्रदान गरेको बताउनुभयो। उहाँले भन्नुभयो, यस प्रणाली अन्तर्गत निश्चित वित्तीय नोक्सानी सीमासँग सम्बन्धित मुद्दाहरू नेशनल साइबर क्राइम रिपोर्टिङ पोर्टल वा हेल्पलाइन 1930 मार्फत दर्ता गरिन्छ। यसले स्वचालित रूपमा E0 एफआईआर दर्ता गर्नेछ। सरकारले 10 र 20 रुपियाँको पोलिमर ब्याङ्क नोट सार्वजनिक गर्ने भारतीय रिजर्भ ब्याङ्कको प्रस्तावलाई स्वीकृति दिएको छ। लोकसभाको एक लिखित जवाबमा वित्त राज्य मन्त्री पङ्कज चौधरीले भारतीय रिजर्भ ब्याङ्कले 10 र 20 रुपियाँका 1 अरब पोलिमर नोट फिल्ड ट्रायलका लागि सरकारलाई पठाएको जानकारी दिनुभयो। फिल्ड ट्रायल सफल भएपछि मात्र यी 2 मूल्यका पोलिमर ब्याङ्क नोट नियमित रूपमा जारी गरिने उहाँले बताउनुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले आफ्नो कार्यकालको 4 वर्ष पूरा भएको उपलक्ष्यमा आज राष्ट्रपति भवनमा भर्चुअल माध्यमबाट विभिन्न परियोजनाहरूको शुभारम्भ गर्नुभयो। सो अवसरमा उहाँले देशको विकास र सांस्कृतिक पुनर्जागरणका बारेमा चर्चा गर्नुभयो। राष्ट्रपतिले भन्नुभयो,

0: से विकास की सोच के साथ साथ देश की समृद्ध सांस्कृतिक विरासत के प्रति गर्व और आत्मगौरव की भावना को नई ऊर्जा मिली है। एक खुशी की बात है कि पिछले वर्ष इसे अनेक कार्य किए गए हैं जिनमें भारतीयता की भावना का विस्तार हुआ और हमने औपनिवेशिक मानसिकता के अवशोष को खत्म करने की ओर ठोस कदम उठाए हैं। विकास और जनसेवा की ये यात्रा निरंतर आगे बढ़ेगी तथा हम सब नए संकल्प और उत्साह के साथ अपने लक्ष्यों की ओर अग्रसर रहेंगे।
1: उहाँले राष्ट्रपति भवनमा बाल बालिकाहरूका लागि बचपन बाल परिसरको उद्घाटन पनि गर्नुभयो। पहलमा किलकिरा खेल क्षेत्र र सामर्थ्य आँगनबाडी सहपालन समावेश गरिएको छ। सो अवसरमा उहाँले बाल कम्प्लेक्समा बालबालिकासँग अन्तर्क्रिया गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR न्युज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। रक्षा मन्त्री राजनाथ सिंहले आज भारतीय तटरक्षक बलका आईसीजी कर्मीहरू र उनीहरूका परिवारका लागि दुई महत्त्वपूर्ण नीति सुधारहरूको अनावरण गर्नुभयो। यी नीतिगत सुधारहरूको उद्देश्य अधिकारीहरूको भर्ती र सेवा शर्तहरूमा लैङ्गिक समानतालाई बढावा दिनु हो। यसको साथमा यसले समुद्रमा ड्युटी समयमा हराएका कर्मचारीहरूको परिवारलाई अनुग्रह प्रदान गर्ने प्रशासनिक प्रक्रियालाई पनि सुव्यवस्थित गर्दछ। रक्षा मन्त्रीले भन्नुभयो, आईसीजीले विगत वर्ष 5 दशकहरूमा उदाहरणीय सेवा प्रदान गरेको छ। सन् 2027 यसको स्वर्ण जयन्ती छ। उहाँले आईसीजीलाई आधुनिक, सक्षम र भविष्यको लागि तयार समुद्री बलको रूपमा सुदृढ पार्ने प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको सरकारको संकल्पलाई दोहोर्याउनुभयो। झारखण्ड सरकारको नक्सल विरोधी अभियान नै दिशा नै पहलले आज ठूलो सफलता हासिल गरेको छ। कोलहान र लातेहार क्षेत्रमा सक्रिय 16 माओवादीले राँचीमा झारखण्ड पुलिस समक्ष आत्मसमर्पण गरेका छन्। आत्मसमर्पण गर्नेमा पुलिस एक क्षेत्रीय कमाण्डर, 3 आञ्चलिक कमाण्डर, 3 उपक्षेत्रीय कमाण्डर, 6 एरिया कमाण्डर र 3 क्याडर सदस्य छन्। आत्मसमर्पणका क्रममा माओवादीले पुलिस समक्ष 11 आधुनिक हतियार, 38 म्यागजिन र 1,562 कारतुस बुझाएका छन्। यी आत्मसमर्पण झारखण्ड पुलिस, सीआरपीएफ कोब्रा र झारखण्ड जगुआरले संयुक्त रूपमा सञ्चालन गरेको अपरेसन नवजीवन 2 परिणाम हो। मौसम विभागले आज छत्तीसगढ र उडिसामा अत्याधिक वर्षाका लागि रेड अलर्ट जारी गरेको छ। दिल्ली, हरियाणा, चण्डीगढ, हिमाचल प्रदेश, पन्जाब, उत्तराखण्ड र उत्तर प्रदेशमा भोलिसम्म भारी वर्षाको चेतावनी दिएको छ। पूर्वोत्तर भारत, बिहार, छत्तीसगढ, कर्नाटक, कोकण, गोवा, गुजरात, पश्चिम बंगाल र विदर्भका केही भागहरूमा आगामी 2 दिनसम्म भारी वर्षा जारी रहने सम्भावना छ। विभागका अनुसार अण्डामान र निकोबर द्वीप समूह, तटीय आन्ध्र प्रदेश, गङ्गीय पश्चिम बंगाल, कर्नाटक, केरल, माहे र उडिसामा आज चट्याङ पर्ने सम्भावना छ। राजस्थान, जम्मू कश्मीर, तामिलनाडु, पुडुचेरी र तेलंगानाका केही भागहरूमा भोलिसम्म यस्तै मौसम रहने सम्भावना छ। यसैबीच दिल्ली र राष्ट्रिय राजधानी क्षेत्रमा भारी वर्षा भइरहेको छ। बेलुकासम्म देशका धेरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। उत्तराखण्डमा भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ। ठाउँ ठाउँमा पहिरो खस्दा चारधाम यात्रा मार्ग अवरुद्ध भएको छ। तीर्थयात्रीहरूको सुरक्षालाई ध्यानमा राख्दै चारधाम यात्रा भोलिसम्मका लागि स्थगित गरिएको छ। मौसम अनुकूल भएपछि यात्रा पुनः सुरु हुनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। नीट मुद्दालाई लिएर विद्यार्थीहरूको प्रदर्शनको क्रममा कथित पुलिस कार्यवाहीको विरोधमा विपक्षीहरूको हंगामाका बीच संसदका दुवै सदनहरू बाधित भएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आफ्नो कार्यकालको 4 वर्ष पूरा भएको उपलक्ष्यमा आज राष्ट्रपति भवनमा भर्चुअल माध्यमबाट विभिन्न परियोजनाहरूको शुभारम्भ गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आज भारतीय तटरक्षक बलका आईसीजी कर्मीहरू र उनीहरूका परिवारहरूका लागि 2 महत्त्वपूर्ण नीतिगत सुधारहरूको अनावरण गर्नुभयो अनि मौसम विभागले आज छत्तीसगढ र उडिसामा अत्याधिक वर्षाका लागि रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3:15 मा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: जीवन पौड्याल अनि गीता पौड्यालको युगल आवाजमा यो साङ्गीतिक प्रस्तुतिको समापनपछि अब सुनाउन लागिरहेछौँ समसामयिक समीक्षा।
1: प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सहरन मगर। विषय छ भारत प्रगति र नवीनताको बाटोमा छ जबकि पाकिस्तानले आतंकवाद र घुसपैठलाई बढावा दिन्छ। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। कारगिल विजय दिवस 2026 जुलाई 2026 मा मनाएको थियो। यो दिवस अपरेशन

विजयको सफलताको सम्झनामा मनाइन्छ, जसमार्फत भारतीय सेनाले 1999 को कारगिल संघर्षमा पाकिस्तानी घुसपैठकर्ताहरूले कब्जा गरेका सबै प्रमुख स्थानहरू पुनः कब्जा गरेको थियो। प्रत्येक वर्ष राष्ट्रले ती बहादुर शहीदहरू र पूर्व सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्दछ जसको अटल समर्पणले भारतको सार्वभौमसत्ताको रक्षा गर्यो। कारगिल विजय दिवसले सैन्य सफलताको सम्झना मात्र गर्दैन, तर यो राष्ट्रिय एकता, शक्ति र सशस्त्र बलहरूको सम्मानको प्रतीक पनि हो। आइतबार द्रासमा 27 कारगिल विजय दिवस समारोहलाई सम्बोधन गर्नुहुँदै रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभयो, भारतको सार्वभौमसत्ता विरुद्धको हरेक नापक कार्यलाई त्यसरी नै कडा प्रतिक्रिया दिइनेछ जुन भारतीय रक्षा बलले अपरेसन सिन्दूरको क्रममा आतंककारीहरू र उनीहरूका मालिकहरूलाई अतुलनीय बहादुरीका साथ दिएको थियो। उहाँले भन्नुभयो, अपरेसन सिन्दूरको सफलताले प्रमाणित गर्छ कि भारतसँग पाकिस्तानको हरेक नापक कार्यको कडा जवाब दिने क्षमता छ जुन पाकिस्तानले कल्पना पनि गर्न सक्दैन। रक्षा मन्त्रीले पाकिस्तानसँग कुनै वार्ता नहुने कुरा दोहोर्याउनुभयो र यदि कुनै वार्ता हुन्छ भने त्यो केवल पीओकेमा हुनेछ, जसलाई उहाँले भारतको अभिन्न अङ्गको रूपमा वर्णन गर्नुभयो, जसलाई पाकिस्तानले अवैध रूपमा कब्जा गरेको छ। रक्षा मन्त्रीले पाकिस्तानमा सेना र आतंककारीहरू बीचको भिन्नता हराएको छ र त्यो देशले आतंकवादलाई आफ्नो सरकारी नीतिको एक हिस्सा बनाएको बताउनुभयो। रक्षा मन्त्रीले कारगिल युद्ध भएको 27 वर्ष बितिसक्यो र अब भारत अनि पाकिस्तानको बाटो पूर्ण रूपमा फरक भएको बताउनुभयो। उहाँले भन्नुभयो, भारतले नवप्रवर्तनको नयाँ बाटो खोजिरहेको बेला पाकिस्तानले घुसपैठ गर्ने नयाँ तरिकाहरू खोजिरहेको छ। भारत चिप्स डिजाइन गर्न व्यस्त छ जबकि पाकिस्तान आतंकको जाल बुन्न व्यस्त छ। भारत स्टार्टअप इकोसिस्टम निर्माण गरिरहेको छ जबकि पाकिस्तानले आतंकवादी इकोसिस्टम निर्माण गरिरहेको छ। भारत सेमिकन्डक्टरहरू निर्माण गरिरहेको छ, पाकिस्तानले आत्मघाती बम वर्षकहरू विकास गरिरहेको छ। भारत अन्तरिक्ष अभियानका लागि परिचित छ जबकि पाकिस्तानले प्रोक्सी मिसनहरू चलाउँदैछ। भारतले अन्तरिक्षमा उपग्रहहरू पठाइरहेको छ जबकि पाकिस्तानले सीमापार आतंककारीहरू पठाउनमा ध्यान केन्द्रित गरेको छ। भारतले संसारलाई सफ्टवेयर प्रदान गरिरहेको छ जबकि पाकिस्तानले स्लिपर सेलहरू निर्यात गरिरहेको छ। भारतले डेटा केन्द्रहरू निर्माण गरिरहेको छ, पाकिस्तानले कट्टरपन्थ फैलाउन केन्द्रहरू निर्माण गरिरहेको छ। भारतले यूपीआई मार्फत संसारलाई जोडिरहेको छ जबकि पाकिस्तानले आतंकवादलाई हवाला नेटवर्कसँग जोडिरहेको छ। छोटकरीमा, हाम्रो बाटो फरक छ। यदि पाकिस्तानले आफ्नो नापक गतिविधिहरू मार्फत हाम्रो प्रगतिमा बाधा पुर्याउने प्रयास गर्छ भने हाम्रा रक्षा बलहरू उचित जवाब दिन तयार छन्। श्री राजनाथ सिंहले केन्द्र सरकारसँग रक्षा बलहरूलाई खतराहरूको निर्णायक जवाब दिन पूर्ण स्वतन्त्रता दिने राजनैतिक संकल्प रहेको पनि बताउनुभयो। उहाँले जबसम्म भारतीय सैनिकहरूले देशको सिमानाको रक्षा गरिरहेका छन् तब कुनै पनि शत्रुले भारतमाथि नराम्रो नजर राख्ने आँट गर्ने छैन भने विश्वास पनि व्यक्त गर्नुभयो। रक्षा मन्त्रीले परमवीर चक्र विजेता क्याप्टेन विक्रम बत्रा र क्याप्टेन मनोज कुमार पाण्डे लगायत अन्य बहादुर सैनिकहरूलाई सम्झनुभयो जसले राष्ट्रलाई विशेष गरी युवाहरूलाई प्रेरणा दिइरहेका छन्। उहाँले यो दिवसले हामीलाई बलिदान र सेवाको भावना कुनै पनि राष्ट्रको मेरुदण्ड हो भनेर सिकाउँछ भनी बताउनुभयो। श्री सिंहले कारगिल युद्ध स्मारकले सम्पूर्ण भारतलाई प्रतिबिम्बित गर्दछ भनी बताउनुभयो। रक्षा मन्त्रीले पश्चिम एसिया र रुस युक्रेन बीचको द्वन्द्वहरूले रक्षा बलहरूको क्षमता मात्र होइन देशहरूको लचिलोपन, धैर्य र संकल्पको पनि परीक्षण गरेको छ।

श्रोत समय यस बेला अपरान्न 3 बज्यो। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। अब हजुरहरूको मनोरञ्जन हेतु लिएर आएका छौँ हिन्दी चलचित्रका गीतहरू। त प्रथममा स्वीकार्नुहोस् बडे दिलवाले चलचित्र।

आरडी बर्मनको संगीत मजरू सुल्तानपुरीको शब्द रचनामा अब राखिरहेछौँ कार्यक्रमको अघिल्लो प्रस्तुति। सितमगढ चलचित्रबाट युगल आवाज छ आशा भोसले अनि किशोर कुमारको।

कल्याणजी आनन्दजीको संगीत, इन्दिवरको शब्द रचना, किशोर कुमार अनि आशा भोसलेको युगल स्वरमा राखिरहेछौ कार्यक्रमको अन्तिम प्रस्तुति अपराध चलचित्रबाट।

यो आकाशवाणी हो, समाचार सारण मंगलबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज असमका सांसदहरूसँग भेट गरी राज्यका विभिन्न भागहरूमा बाढीको अवस्थाबारे छलफल गर्नुभयो। एक सोशल मीडिया पोस्टमा यो जानकारी साझा गर्दै प्रधानमन्त्रीले भन्नुभयो, केन्द्र सरकार प्रभावितहरूको सहायताको लागि असम सरकारसँग मिलेर काम

0: गरिरहेको छ। उहाँले सबैको सुरक्षाको लागि प्रार्थना पनि गर्नुभयो। असममा बाढीको स्थितिमा सुधार आएको छ भने प्रभावित जिल्लाहरूको संख्या घटेर 6 झरेको छ। पछिल्लो रिपोर्टका अनुसार शिवसागर, गोलाघाट, चराईदेव, जोरहाट, नगाउ र कामरूप महानगरपालिका जिल्लाहरू अझै पनि बाढीबाट प्रभावित छन्। 21 राजस्व क्षेत्रका 631 गाउँमा 4,45,495 जना प्रभावित भएका छन्। राज्यका अधिकांश भागहरूमा बाढीको पानी घटेपछि अधिकारीहरूले प्रभावित क्षेत्रहरूमा राहत र पुनस्थापना कार्य जारी राखेका छन्। प्रशासनको सहयोगमा अति प्रभावित शिवसागर जिल्लामा सामान्य अवस्था बहाल गर्न सर्वसाधारण जुटिरहेका छन्। दारिका र दिखो नदीको बाढीको पानी ऐतिहासिक शिवसागर सहरबाट घटेको छ। बाढी प्रभावित 10 वार्डको पानी बने पुरै निकास हुन सकेको छैन। शिवसागरका अधिकांश भागमा बिजुली आपूर्ति बहाल गरिएको छ। साथै एसडीआरएफ र एनडीआरएफको सहयोगमा आसपासका बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण द्रुत गतिमा भइरहेको छ। असम राज्य सरकारले नीट यूजी परीक्षामा कथित अनियमितताको विरोध गरिरहेका व्यक्तिहरूमाथि मुद्दा र अन्य कानूनी कार्यवाही फिर्ता लिने निर्णय गरेको छ। असमको गृह तथा राजनैतिक विभागले प्रदर्शनमा संलग्न भएको आरोपमा 13 पक्राउ गरिएको जनाएको छ। यद्यपि राज्य सरकारले विरोध प्रदर्शनमा संलग्न व्यक्तिहरू विरुद्ध राज्यको कुनै पनि पुलिस अधिकारीले कानूनी कार्यवाही नगर्ने जनाएको छ। विज्ञप्तिमा भनिएको छ, सरकारले विरोध प्रदर्शनमा संलग्न व्यक्तिहरूलाई थप प्रतिकूल कार्यवाही गर्ने प्रस्ताव गरेको छैन। यस सम्बन्धमा थप कार्यवाही नगरी त्यस्ता मुद्दाहरू बन्द भएको मानिनेछ। असम सरकारले हिजो असम विधानसभाको बजेट सत्रमा प्रस्तावित सर्लापारा श्रीरामपुर उदयपुर दैपुटी भारत भुटान सीमा सड़क परियोजना गृह मन्त्रालयले राज्यद्वारा पठाइएका सबै अनलाइनमेन्ट प्रस्तावहरू अस्वीकार गरेपछि रोकिएको जानकारी दिएको छ। विधानसभामा विधायक मानेश्वर ब्रह्माले भारत भुटान सड़क सम्बन्धी सोधेको लिखित प्रश्नको जवाफमा मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले राज्यले विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गर्ने प्रक्रिया सुरु गरेको र सन् 2017 मुम्बई स्थित वाडिया टेक्नो इन्जिनियरिङ सर्भिसेस लिमिटेडलाई परामर्शदाताको रूपमा नियुक्त गरेको बताउनुभयो। प्रस्तावित सीमा सड़कको उद्देश्य असममा भारत भुटान सीमामा कनेक्टिभिटी, सामाजिक आर्थिक विकास र सीमा सुरक्षा सुधार गर्नु हो। भारत नेपाल रेल सम्पर्क सञ्जालमा ऐतिहासिक उपलब्धि हासिल गर्दै कमर्सियल कन्टेनर मालगाडीको कन्साइनमेन्टले 40 डिब्बासहितको कन्साइनमेन्टले हालै कोलकाता बन्दरगाहदेखि विराटनगर कस्टमस यार्डसम्मको पहिलो सीधा यात्रा सफलतापूर्वक सम्पन्न गरेको छ। यो ऐतिहासिक यातायातले परिमार्जित भारत नेपाल रेल ट्रान्जिट प्रोटोकलको कार्यान्वयनलाई प्रतिबिम्बित गर्दछ र अन्तर्देशीय मालवाहक ढुवानीको क्षेत्रमा नयाँ अध्यायको सुरुवात गर्दछ। उत्तर पूर्वी सीमान्त रेलवेका सिपिआरओ कपिन्जल किशोर शर्माले संशोधित ट्रान्जिट प्रणालीले रेलको सहज सञ्चालनलाई सुविधा पुर्याएको र जसले कोलकाता बन्दरगाहबाट विराटनगर सम्म ब्लक सामानहरूको सिधा रेल डुवानी सीमामा सामानको डुवानी नगरी सम्भव बनाएको बताउनुभयो। यसले पारगमन समय, लजिस्टिक लागत र कार्गो ह्यान्डलिङमा उल्लेखनीय कमी ल्याएको तथा दुई छिमेकी देशहरू बीचको व्यापार दक्षतामा सुधार भएको छ। यो उपलब्धि जोगबनी भारत र विराटनगर नेपाल बीचको ब्रोडगेज रेल लिङ्कमा आधारित छ, जुन 2023 जुन महिनामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका तत्कालीन प्रधानमन्त्रीले उद्घाटन गरेका थिए। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: अब प्रस्तुत छ कार्यक्रम गीत संगीत। श्रोता भनिन्छ, आधुनिक गीतले समयको परिवर्तन, नयाँ सोच र वर्तमान जीवनका अनुभूतिहरूलाई स्वर दिन्छ भने लोकगीतले हाम्रो परम्परा, संस्कार र मौलिक पहिचानलाई जीवन्त राख्दछ। आजको यस विशेष प्रस्तुतिमा यिनै दुई विधाको सुन्दर संगम लिएर आएका छौँ। आधुनिक गीतको मिठाससितै लोकधुनको आत्मीयता मिसिएको यो साङ्गीतिक यात्रामा स्वागत जनाउँदै प्रथम प्रस्तुति राखिरहेछौँ प्रकृति गिरीको स्वरमा र सङ्गीत अनि शब्द रचना रहेको छ सोनाम।

भर्खरै श्रोताले सुन्नुभयो महेश्वर लामाको सङ्गीत अनि शब्द रचनामा उनैको स्वरलाई। अब अघिल्लो प्रस्तुति सुनाउन लागिरहेछौ अञ्जली प्रधानको स्वरमा, सङ्गीत अम्बर गुरुङको अनि शब्द रचना कालुसिंह रणपहेलीको।

शान्ति ठटालको संगीत कालु सिंह र नपैलीको शब्द रचनामा श्रोताहरूलाई भर्खरै सुन्नुभयो अञ्जली प्रधानको स्वरलाई। श्रोता, हामी कार्यक्रमको अन्ततिर आइसकेका छौँ र कार्यक्रम गीत संगीतको अन्तिम प्रस्तुति राखिरहेछौँ महेश्वर लामाको संगीतमा। स्वर अनि शब्द रचना रहेको छ राकेश लामाको।

0: गीत संगीत कार्यक्रमको प्रस्तुतिपछि अब भने पालो भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। सर्वोच्च न्यायालयले गैर आपराधिक रेकर्ड भएका 18 वर्षभन्दा कम उमेरका विद्यार्थी प्रदर्शनकारीहरूलाई रिहा गर्न आदेश दिएको छ। नीट मुद्दालाई लिएर विपक्षहरूले हंगामा बीच राज्यसभा दिनभरको लागि बाधित, लोकसभाको कारवाही जारी छ। पंजाबको अमृतसर स्थित श्री गुरु रामदास जी अन्तर्राष्ट्रिय विमानस्थलमा आज एयर इण्डियाको इजी कनेक्ट हब एण्ड स्पोक मोडलको शुभारम्भ गरिएको छ। जापानको दक्षिणी क्षेत्रमा आज 7.1 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ र मौसम विभागले छत्तीसगढ र उडिसामा अत्याधिक वर्षाका लागि रेड अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। सर्वोच्च न्यायालयले गैर आपराधिक रेकर्ड भएका 18 वर्षभन्दा कम उमेरका विद्यार्थी प्रदर्शनकारीहरूलाई रिहा गर्न आदेश दिएको छ। न्यायालयले नीट परीक्षा पेपर लिकको विरोधमा हालै देशव्यापी विरोध प्रदर्शनसँग सम्बन्धित इलेक्ट्रोनिक र डिजिटल प्रमाणहरू सुरक्षित राख्न पनि अधिकारीहरूलाई निर्देशन दिएको छ।

सर्वोच्च अदालतले गत हप्ताको विरोध प्रदर्शनका क्रममा विद्यार्थी र पुलिस अधिकारीहरू घाइते भएका आरोपहरूको निष्पक्ष र स्वतन्त्र छानबिन आवश्यक रहेको बताएको छ। प्रदर्शनका क्रममा पुलिसले अत्यधिक बल प्रयोग गरेको आरोपसँग सम्बन्धित विभिन्न याचिकाहरूको सुनवाई गर्दै अदालतले धेरै अन्तरिम निर्देशनहरू जारी गरेको छ। मुख्य न्यायाधीश सूर्यकान्त, न्यायमूर्तिहरू जय मलय बागची र वी मोहनाको बेन्चले प्रदर्शनकारी सबै राज्यहरूलाई सिसिटिभी फुटेज, ड्रोन रेकर्डिङ, क्यामेरा फुटेज, वायरलेस सञ्चार रेकर्ड, पीसीआर लग र प्रदर्शनसँग सम्बन्धित अन्य डिजिटल प्रमाणहरू सुरक्षित राख्न निर्देशन दिएको छ। नीट मुद्दालाई लिएर विद्यार्थीहरूको प्रदर्शनको क्रममा कथित पुलिस कार्यवाहीको विरोधमा विपक्षीहरूले हङ्गामा बीच संसदका दुवै सदनहरू पटक पटक बाधित भएको छ। आज बिहान लोकसभाको कार्यवाही सुरु भएसँगै अध्यक्ष ओम बिरलाले 23 राष्ट्रमण्डल खेलकुदमा स्वर्ण पदक जितेकोमा प्यारा एथलिट शर्मिला धनकरलाई बधाई दिनुभयो। उहाँले रजत पदक जितेका सर्वेश कुसारे, वल्लुरी अजय बाबु र ज्ञानेश्वरी यादव तथा कांस्य पदक जित्ने शिल्पा शैला र बिन्दा रानी देवीलाई बधाई दिनुभयो। उहाँले क्यानाडामा आयोजित विश्व जुनियर स्क्वास च्याम्पियनसिप 2026 उपाधि जितेकोमा अनाहत सिंहको पनि प्रशंसा गर्नुभयो। अध्यक्षले देशका लागि ख्याति प्राप्त गर्ने सबै खेलाडीहरूका साथै प्रशिक्षक र उनीहरूका परिवारका सदस्यहरूलाई बधाई दिनुभयो। पछि जब श्री बिरलाले प्रश्नकाल सुरु गर्ने प्रयास गर्नुभयो, विपक्षी सदस्यहरूले विरोध प्रदर्शनको क्रममा विद्यार्थीहरूमाथि कथित पुलिस कार्यवाहीको विरोधमा नाराबाजी गर्न थाले। अध्यक्षले सदन सुचारू हुनुपर्ने सार्थक संवाद हुनुपर्दछ, सार्वजनिक परीक्षा, अनुचित साधन निवारण संशोधन विधेयक 2026 छलफल हुनुपर्ने बताउनुभयो। हो हल्ला जारी रहँदा सभामुखले दिउँसो 2 बजेसम्मका लागि बैठक स्थगित गरेको थियो। समाचार लेखुञ्जेलसम्म लोकसभाको कार्यवाही जारी रहेको छ। राज्यसभामा पनि यस्तै अवस्था देखिएको छ। बिहान 11 बजे सदनको बैठक सुरु हुँदा धेरै केन्द्रीय मन्त्रीहरूले विधेयक पेश गरेका थिए। बैठकमा उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण सम्बन्धी संसदको स्थायी समितिको प्रतिवेदन पनि प्रस्तुत भएको थियो। सभापति सिपी राधाकृष्णनले शून्यकाल सुरु गरेसँगै विपक्षी सदस्यहरूले नीटको मुद्दालाई लिएर विद्यार्थीहरूको प्रदर्शनको क्रममा कथित पुलिस कार्यवाहीको विरोधमा नाराबाजी गर्न थाले। हङ्गामा जारी रहेकोले सदन दिउँसो 2 बजेसम्मका लागि स्थगित गरेको थियो भने पछि दिनभरिको लागि स्थगित गरेको पाइएको छ। सरकारले 18 राज्य र केन्द्रशासित प्रदेशहरूमा साइबर अपराधका मामिलाहरूमा E0 EFIR दायर गर्ने प्रणाली सुरु गरेको छ। गृह राज्य मन्त्री बन्दी सञ्जय कुमारले भन्नुभयो, E0 EFIR अन्तर्गत 12,000 अधिक मुद्दा दर्ता गरिएको छ। उहाँले केन्द्रले राज्य र केन्द्रशासित प्रदेशहरूलाई साइबर अपराध मामिलाहरू, विशेष गरी साइबर वित्तीय धोकाधडीका मामिलाहरूमा E0 EFIR दायर गर्न एक प्लेटफर्म प्रदान गरेको बताउनुभयो। उहाँले भन्नुभयो, यस प्रणाली अन्तर्गत निश्चित वित्तीय नोक्सानी सीमासँग सम्बन्धित मुद्दाहरू नेसनल साइबर क्राइम रिपोर्टिङ पोर्टल वा हेल्पलाइन 1930 मार्फत दर्ता गरिन्छ। यसले स्वचालित रूपमा E0 EFIR दर्ता गर्नेछ। सरकारले विकसित भारत रोजगार र आजीविका मिसन ग्रामीण विकसित भारत GRAMG अधिनियम 2025 अन्तर्गत चालू वित्त वर्ष मा 95,692 करोड आवंटित गरेको छ। आज लोकसभामा एक लिखित जवाबमा ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले भन्नुभयो, यो देशको कुनै पनि ग्रामीण रोजगार कार्यक्रमका लागि बजेट अनुमानको चरणमा अहिलेसम्मकै सबैभन्दा ठूलो आवंटन हो। श्री चौहानले भन्नुभयो, अधिनियम अन्तर्गत एक वित्तीय वर्षमा 125 दिनको मजदुरीको वैधानिक ग्यारेन्टी प्रदान गरिएको छ। यसअघि मनरेगाले 100 दिनको रोजगारी मात्र दिने गरेको थियो। यस अधिनियमले सम्पूर्ण सरकारी दृष्टिकोण मार्फत अन्य केन्द्र र राज्य सरकारका कार्यक्रमहरूसँग समन्वयलाई पनि बढावा दिनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @ARNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्नुहुँदैछ। अब रल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लास्गोमा आयोजित राष्ट्रमण्डल खेलमा महिला सटपुट F57 स्पर्धामा स्वर्ण पदक जितेकोमा शर्मिलालाई बधाई दिनुभएको छ। सोसियल मिडिया पोस्टमा प्रधानमन्त्रीले भन्नुभयो, पदकले पारा एथलेटिक्समा स्वर्ण पदकका लागि 2 दशक लामो प्रतीक्षा समाप्त गर्यो। यस्तै उहाँले पुरुषको 79 केजी भारोत्तोलन वर्गमा रजत पदक जितेकोमा वल्लुरी अजय बाबुलाई बधाई दिँदै भारोत्तोलनले स्नेच स्पर्धामा नयाँ कीर्तिमान कायम गरेको प्रधानमन्त्रीले बताउनुभयो। श्री मोदीले पुरुषहरूको हाई जम्प स्पर्धामा रजत पदक जित्नुभएकोमा सर्वेश अनिल कुसारेलाई बधाई दिनुभयो। भाजपाका सांसद मनोज तिवारीले एनडीए संसदीय दलको बैठकमा

0: अधिरोलाई भारतका विभिन्न देशहरूसँग व्यापार र स्वतन्त्र व्यापार सम्झौतासँग सम्बन्धित घटनाक्रमबारे जानकारी गराएको बताउनुभयो। संसद परिसरमा पत्रकारहरूसँग कुरा गर्दै सांसद तिवारीले सबै राजनीतिक दलहरूले लोकसभामा सार्वजनिक परीक्षा अनुसूचित साधन रोकथाम अधिनियम 2024 संशोधन विधेयकको छलफलमा भाग लिने आशा व्यक्त गर्नुभयो। भाजपाकी राज्यसभा सांसद स्वाति मालिवालले राज्यमा पेपर लिक हुने घटनालाई लिएर पन्जाब सरकारको आलोचना गर्दै राज्यका शिक्षा मन्त्रीको राजीनामा माग गर्नुभयो। कांग्रेस नेता शशी थरूरले विपक्ष लोक परीक्षा अनुसूचित साधन निवारण अधिनियम 2024 संशोधन गर्ने विधेयकमा लोकसभामा हुने छलफलको विपक्षीले उत्सुकताका साथ प्रतीक्षा गरिरहेको बताउनुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले आफ्नो कार्यकालको 4 पूरा भएको उपलक्ष्यमा आज राष्ट्रपति भवनमा भर्चुअल माध्यमबाट विभिन्न परियोजनाहरूको शुभारम्भ गर्नुभयो। सो अवसरमा उहाँले देशको विकास र सांस्कृतिक पुनर्जागरणका बारेमा चर्चा गर्नुभयो।
1: इन 4 समावेशी विकास की सोच के साथ साथ देश की समृद्ध सांस्कृतिक विरासत के प्रति गर्व और आत्मगौरव की भावना को नई ऊर्जा मिली है। एक खुशी की बात है कि पिछले वर्ष ऐसे अनेक कार्य किए गए हैं जिनमें भारतीयता की भावना का विस्तार हुआ और हमने औपनिवेशिक मानसिकता के अवशोष को खत्म करने की ओर ठोस कदम उठाए हैं। विकास और जनसेवा की ये यात्रा निरंतर आगे बढ़ेगी तथा हम सब नए संकल्प और उत्साह के साथ अपने लक्ष्यों की ओर अग्रसर रहेंगे।
0: पंजाबको अमृतसरस्थित श्री गुरु रामदासजी अन्तर्राष्ट्रिय विमानस्थलमा आज एयर इन्डियाको इजी कनेक्ट हब एन्ड स्पोक मोडलको शुभारम्भ गरिएको छ। यो सँगै पन्जाब उत्तर अमेरिका ब्रिटेन युरोप र अस्ट्रेलियाका 27 विश्वव्यापी गन्तव्यमा आबद्ध भएको छ। केन्द्रीय नागरिक उडान मन्त्री किन्जरापु राममोहन नायडूले भर्चुअल माध्यमबाट सभालाई सम्बोधन गर्नुहुँदै प्रत्येक वर्ष लगभग 1.5 लाख यात्रीहरू अन्तर्राष्ट्रिय उडानहरूको लागि अमृतसरबाट दिल्लीको यात्रा गर्न तथ्याङ्कले देखाएको बताउनुभयो। त्यस्तै लगभग 1.5 लाख यात्री विदेशबाट दिल्ली आउँछन् र त्यसपछि अमृतसर पुग्छन्। उहाँले यो सहर उत्तर भारतको अन्तर्राष्ट्रिय प्रवेशद्वार बन्ने बताउनुभयो। पन्जाब जम्मू कश्मीर र हिमाचल प्रदेश लगायत प्रमुख क्षेत्रहरू अमृतसर मार्फत जोडिनेछन्। आज विश्व हेपाटाइटिस दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यो दिन हेपाटाइटिसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रयासहरूलाई बढावा दिने व्यक्ति र आम जनतालाई कार्य गर्न र भाग लिन प्रोत्साहित गर्ने अवसर हो। यस वर्षको विषयवस्तु हेपाटाइटिस आइए इसे खत्म गरे हो, जसले 2030 हेपाटाइटिस उन्मूलनको लक्ष्य हासिल गर्न वित्तीय सामाजिक स्वास्थ्य अवरोधहरू हटाउन केन्द्रित छ। जापानको दक्षिण क्षेत्रमा आज शक्तिशाली भूकम्प गएको छ। जापानको मौसम एजेन्सीका अनुसार कुमामोटो प्रान्तमा आज दिउँसो 7.1 म्याग्नेच्युडको भूकम्प गएको जनाएको छ। मौसम विभागले छत्तिसगढ र उडिसामा आज अत्याधिक वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। दिल्ली, हरियाणा, चण्डीगढ, हिमाचल प्रदेश, पन्जाब, उत्तराखण्ड र उत्तर प्रदेशमा भोलिसम्म भारी वर्षाको चेतावनी दिएको छ। पूर्वोत्तर भारत, बिहार, छत्तिसगढ, कर्नाटक, कोंकण, गोवा, गुजरात, पश्चिम बङ्गाल र विदर्भका केही भागहरूमा आगामी 2 भारी वर्षा जारी रहने सम्भावना छ। यो समाचार युट्युबमा एयर कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। सर्वोच्च न्यायालयले गैर आपराधिक रेकर्ड भएका 18 कम उमेरका विद्यार्थी प्रदर्शनकारीहरूलाई रिहा गर्न आदेश दिएको छ। नीत मुद्दालाई लिएर विपक्षहरूले हङ्गामा बीच राज्यसभा दिनभरको लागि बाधित, लोकसभाको कारवाही जारी छ। पन्जाबको अमृतसरस्थित श्री गुरु रामदासजी अन्तर्राष्ट्रिय विमानस्थलमा आज एयर इन्डियाको इजी कनेक्ट हब एन्ड स्पोक मोडलको शुभारम्भ गरिएको छ। जापानको दक्षिणी क्षेत्रमा आज 7.1 म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ र मौसम विभागले छत्तिसगढ र उडिसामा अत्याधिक वर्षाका लागि रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। साँझ 6 बजी समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समस्वरमा श्रोताले भर्खरै सुन्दै हुनुहुन्थ्यो साङ्गीतिक प्रस्तुति आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। समय यस बेला अपराह्न 4 बज्यो। एफएम 103.5 मेगाहर्ज लगायत न्यूज अन एआईआर मोबाइल एप साथै आकाशवाणीको दार्जिलिङ एफएम 100.2 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र श्रोताहरूले अब उसो हाम्रो कार्यक्रमहरू प्रसार भारती ओटिटी वेब्स प्लेटफर्म मार्फत पनि सुन्न सक्नुहुनेछ। अब प्रस्तुत गर्न लागिरहेछौँ साप्ताहिक कार्यक्रम घर संसार।

आदरणीय श्रोताहरू, घर संसार कार्यक्रममा हजुरहरू सम्पूर्ण सम्पूर्णलाई स्वागत एवं अभिवादन जनाउँदै हाम्रो कार्यक्रमलाई अगाडि बढाइरहेछौँ। र श्रोताहरू, सधैँ नै हामी हाम्रो स्टुडियोमा पाहुना निम्ताई हजुरहरू समक्ष केही भैला कसरी त गर्ने गर्छौँ नै, यसैले आज पनि हामीले हाम्रो स्टुडियोमा उषा राई बहिनीलाई निम्ताएका छौँ। र बहिनी हाम्रो समक्ष हुनुहुन्छ, बहिनीलाई स्टुडियोमा स्वागत छ।

0: नमस्ते दिदी, धन्यवाद दिदी।
1: र अब यहाँ बहिनीले आज हामीलाई आधुनिक तकनिकीको असर चाहिँ आजको नारीहरूमा चाहिँ के कस्तो छ भन्ने विषयमा यहाँले बताउनुहुन्छ। तर यस कुरोलाई बहिनीले राख्नु अगाडि हामी हजुरहरू समक्ष साथसाथै यहाँ उषा बहिनीलाई पनि एउटा मिठो अनि रमाइलो गीत सुनाई मनोरञ्जन गराइरहेछौँ।

0: र श्रोताहरू, अब गीत सुनाएर मनोरञ्जन त गराइहाल्यौँ र हामीले हाम्रो कार्यक्रम अब अगाडि बढाउनु छ र अघि नै मैले यहाँ हाम्रो स्टुडियोमा चाहिँ पाहुना आइसकेको छ भनेर मैले भनिसकेको छु र यहाँ उषा बहिनी हुनुहुन्छ र बहिनीले आज आधुनिक तक्निकीको असर आजको नारीहरूमा विषयमा बताउनुहुन्छ र बहिनी अब तपाईँबाटै सुनौ न त, अब आजको यो अब तक्निकीको भनौँ आजको विज्ञानको है असर चाहिँ हाम्रो नारीहरूमा चाहिँ के कस्तो परिरहेको छ त?
1: हवस् दिदी अनि प्रिय श्रोतावृन्द, आज तपाईँहरू यो घर संसार कार्यक्रम मार्फत जुन पनि आजको मैले लिएर आएको विषयवस्तु आधुनिक तक्निकीको असर आजको नारीहरूमा
0: हजुर
1: है अनि समयको परिवर्तन या युगको परिवर्तनले हरेक समुदायका अनि श्रेणीका मानिसहरूलाई

0: असर पारेकै हुन्छ, होइन
1: दिदी?
0: अब यी समुदाय तथा श्रेणीहरूमध्ये हामी नारी जातिहरू पनि यस परिवर्तनको असर एकदमै स्वाभाविक असर हो हामीमा
1: दिदी हो नि।
0: साथै आजको युगलाई हामी आधुनिक तकनिकीको एक चरण सीमामा विकसित भएको युग भनी मानिन्छौँ
1: हो नि।
0: तसर्थ आज मैले यहाँ चर्चा गर्न लागेको विषय चाहिँ आधुनिक तकनिकीको असर आजको नारीहरूमा हो। यस विषयमा चर्चा गर्न लाग्दा म यो कुरा भन्न चाहन्छु कि आधुनिक तकनिकीले नारीहरूलाई कसरी असर पारेको छ, नारीहरू यसबाट कति लाभान्वित बनेकी छिन्, अनि यसबाट परिवार समाज र देशलाई पनि प्रभाव मात्र पारेको छैन तर नारीहरूको फाइदाले सबै क्षेत्रमा र समुदायमा फाइदा पुग्न सकेको छ भन्ने कुरा म राख्न चाहन्छु। साथै आधुनिक तकनिकीकरणले आजको नारीहरू स्वावलम्बी स्व आर्जन गर्न सक्छन् तथा सामाजिक कार्यमा पनि संकलित बनेकी छिन्।
1: तपाईँलाई
0: कस्तो लाग्छ?
1: एकदम साँचो बहिनी।
0: सबैभन्दा प्रथम घरमै बसेर नारीहरू अनलाइन भिडियोद्वारा धेरै कुराहरू सिकेर आफूलाई व्यस्त राख्न मात्र होइन तर घरबाट नै विभिन्न प्रकारको व्यापार गर्ने गर्छिन् तथा आफूले जानेका कतिवटा कलाकृति, खानापिना बनाउने तरिका, अचारहरूको प्रकार प्रकारका मिश्रण र स्वादहरूमा अभिरुचि राख्नेहरूको निम्ति जानकारी इत्यादि दिएर उनीहरूले आफ्नो अलग्गै चिनारी बनाएकी छिन्। यसबाट आर्जन मात्र होइन दिदी तर चिनारी र व्यक्तित्वमा पनि एकदमै उन्नति गरिरहेकी छिन्। यस्ता किसिमका व्यापारहरूमा कम लगानी तर धेरै मुनाफा गरेर आफूलाई मात्र होइन तर परिवारसम्मलाई आर्थिक उन्नतिमा अगाडि बढाइरहेकी छिन्।
1: ठिकै भन्नुभयो।
0: अब दोस्रो फाइदा हेर्नुहोस् है दिदी, आधुनिक तकनिकीको सहायताले नारीहरूले आफ्नो आर्जनमा आफै नियन्त्रण पनि गरेर आफ्नो छुट्टै स्वतन्त्रता बनाएकी छिन्। नारीले घरमा बसेर अनलाइन क्लासद्वारा आफूले चाहेकी शिक्षा पनि हासिल गर्न सकिरहेकी छिन् तथा अनलाइन ट्युसनद्वारा अरूहरूलाई शिक्षा दिने काम पनि गरिरहेकी छिन्। आजको व्यस्त युगमा पनि नारीहरूले आफूलाई विभिन्न व्यायाम गरेर आफू सुस्वस्थ बसिन् यी आधुनिकी तकनिकीहरू अप्नाएर घरमै बसेर आफ्नो शरीरको ख्याल कसरी गर्नु, आफू तथा परिवारलाई पौष्टिक आहार कसरी खुवाउनु इत्यादि कुरामा दक्षता हासिल गर्छिन्। आधुनिक तकनिकीले विशेष त यी दिनहरूमा ग्रामीण इलाकाका नारीहरूमा पनि ठुलो परिवर्तन ल्याएको छ या असर गरेको छ। ग्रामीण नारीहरूले आजको युगमा धेरै विषयहरू आफू अनि परिवारलाई चाहिने घरमै बसेर सिकिरहेकी छिन् र नारीहरूमा अब कुनै कुराको कमी पुरा गर्न सक्ने विषयहरू अनलाइन भिडियो मार्फत सिक्न सकिरहेकी छिन्।
1: ठिकै भन्नुभयो।
0: अब नारीहरूले एउटा देशमा रहेर उसको अधिकार के हो, घरमा उसको अधिकार के हो, अनि समाजमा उसको अधिकार के इत्यादि कुराको कानुनी अधिकार पनि बुझ्न सकिरहेकी छिन्।
1: ठिकै भन्नुभयो।
0: यिनै आधुनिकी तकनिकी मोबाइल इन्टरनेट तथा सोसियल मिडियाहरूको मार्फतद्वारै सबैले आज यो कुरा त गरि नै रहेको छ। मोडर्न टेक्नोलोजीद्वारा निर्मित आधुनिकी भाँडाकुँडा, लुगाफाटा धुने मसिन, लुगा सिलाउने मसिनहरूको विषयमा जानकारी दिन्छन् तथा घरेलु काम धन्दालाई कसरी सुगम र चाँडो गर्न सकिन्छ भनेर पनि अहिलेको नारीहरूलाई आधुनिक तकनिकीले एकदमै सहायता पुर्याएको छ। अब आधुनिक तकनिकीले नारीहरूलाई विभिन्न ज्ञानको अर्जन गराएर शिक्षित र कम परिश्रममा नै घरधन्दा गर्ने व्यवस्था दिलाएर शरीरमा धेरै आराम तथा पौष्टिक आहारको जानकारीद्वारा स्वस्थ बस्ने तुलाएर नारीहरूको जीवनमा ठुलो परिवर्तन ल्याएको छ। मोडर्न टेक्नोलोजी तथा आधुनिक तकनिकीको सहायताले नारीहरूले आफूलाई धेरै सभ्य, सुगम र शान्तिको जीवन आर्जन गर्न सकिरहेकी छिन्, स्वतन्त्र बनाउन सकिरहेकी छिन्। सामाजिक कुरीतिहरूको सामना गर्ने क्षमतामा नारीहरू आएर अब धेरै सक्षम तथा ज्ञानी बन्न सकेका छन्। आफूभित्र रहेका कति दबाएर राखेका इच्छाहरूलाई धेरै उच्च शिक्षा हासिल गर्ने इत्यादि कुरालाई आधुनिक तकनिकीद्वारा पुनः प्राप्त गर्न सक्छन्। तर हेर्नुहोस् है दिदी, आधुनिक तकनिकले नारीहरूमा राम्रो असर मात्र होइन तर धेरै नराम्रो कुराहरू पनि पार्न सक्छन्। कस्तो लाग्छ दिदीलाई?
1: एकदमै साँचो भन्नु भने अब त बहिनी कुरा काटेको जस्तो कि अब जुन चाहिँ अब अहिले हामी आधुनिक तकनिकीको कुरा गर्छौँ है, अब यो आधुनिक तकनिकीको अब कुरा गर्दाखेरि मलाई के लाग्छ भने नि बहिनी, अब यस विषयलाई चाहिँ अब हामीले सकारात्मक ढङ्गले हेऱ्यौँ भने अथवा सकारात्मक सोचले हामीले कुनै पनि काम गर्यौँ भने चाहिँ त्यो सकारात्मकै भएर जान्छ होइन बहिनी? अब त्यस्तै अब अर्कोतर्फ हेऱ्यौँ भने नकारात्मक दृष्टिले हामीले कुनै पनि कुरोलाई अप्नायौँ भने त्यो नकारात्मक नै भएर जान्छ होइन? र हामीले नकारात्मक दृष्टिले हेर्नुभन्दा चाहिँ हामीले सकारात्मक दृष्टिले हेऱ्यौँ भने चाहिँ सबै कुरो चाहिँ राम्रो भएर जान्छ जस्तो लाग्छ होइन? जस्तो तपाईँले भन्नुभयो अघि कि अब हाम्रो नारीहरूले है सोसियल

0: मिडियामा आफ्नो खानपानको भनौँ अथवा कतिवटा कलाकृतिहरू हालेर होइन उनीहरूले आफ्नो आइडी बनाएर भनौँ न होइन बहिनी हालेर उनीहरूले मान्छेहरू समक्ष अब सारा संसारमै भनौँ न है उनीहरूको आफ्नो चिनारी चिन्हित गरिरहेको छ भने अब त्यस्तै प्रकारले सबैले गर्न सक्यो भने त राम्रै कुरो हो होइन तर अब कतिजनाले यस्तो कुरोहरूलाई दुरुपयोग पनि गरिरहेका हुन्छन् है बहिनी त्यो चाहिँ एकदमै नराम्रो जस्तो लाग्छ नि मलाई बहिनी
1: हजुर आधुनिक तक्निकीको पनि दुवै राम्रा अनि नराम्रा पक्षहरू छन् जस्तो तपाईँले भन्नुभयो जसरी सबैले राम्रा कुराहरू मात्र सिकिरहेका छन् भने छैन
0: हो नि ठिकै भन्नुभयो नि
1: अब आधुनिक तक्निकीको फाइदाले घर असल बन्न सक्छन् यसैको बेफाइदाले परिवार भत्किन पनि सक्छन्
0: हो
1: जस्तै कि हामीलाई दिएको स्वतन्त्रताको पनि सीमा हुन्छन्
0: हो नि
1: यसको उपयोग कतिसम्म गर्न पर्ने कसरी गर्न पर्ने इत्यादि हामी नारीहरूले बुझ्नुपर्छ
0: आफ्नो सीमामा बस्नु पर्यो आफ्नो दायराभित्र बस्नु पर्यो होइन
1: एकदमै निर्बुद्धिहरूको निम्ति परिवारलाई समय दिनु नसक्ने पैसा उडाउने कारण पनि बन्न सक्छ बुद्धिमतीहरूले यसैद्वारा परिवारलाई असल कुरामा डोराउन सक्छ अनि आफ्नो घरको आर्थिक अवस्थालाई चाहिँ राम्रो बनाउन सक्छ कुनै पनि कुरामा अति नै भर पर्नु आदत बनाउनु एकदमै डरलाग्दो कुरा बनिन सक्छ अब परिवारमा असल वातावरण सृजनु आमाहरूको कर्तव्य हो तपाईँ एउटा आमा भएको कारणले म पनि एउटा आमा भएको कारणले यो त हामीलाई
0: थाहै छ
1: अब अत्यधिक आधुनिक तक्निकी अप्नाएर मात्र परिवार सफल बन्न सक्छ भन्ने कुरा हामी यो सही होइन भन्छौँ परिवार प्रेम र समझले बनिने कुरा हो जो ईश्वरले नारीहरूमा जन्मन्दै हालिदिएको हुन्छ यो असल कुरालाई समझदारी साथ अगाडि बढाएर हामी नारीहरू आधुनिक तक्निकीको उपयोग गरौँ जसको असर हाम्रो जीवनमा असल भएर जान्छ तर यसलाई नबुझी बिना मतलब बिना उद्देश्य प्रयोग गरेमा यो अति नै दुःखदायी भएर जान पनि सक्छ या खराब बनिन सक्छ
0: हो नि संसारै नष्ट भएर जान्छ कतिको त हैन
1: एकदमै हो दिदी र मेरो विचार अनुसार आधुनिक तक्निकीको असर खराब अनि असर बनिनु एउटा नारीको हातैमा छ यसैले आधुनिक तक्निकीलाई बुझेर प्रयोग गरौँ सही समय सही विषय सही उद्देश्य हामीले राख्नुपर्छ यी आधुनिक तक्निकीको जानकारी लिँदा प्रयोग गर्दा यसमा पसेर काम गर्दा अब हामीले चलाउने हेर्ने तथा काम गर्ने आधुनिक तक्निकीको बारेमा हामीले ध्यान दिएर बुझ्नुपर्छ जस्तो कि हामीले हेर्ने भिडियोहरू सही छ कि छैन हामीले सुन्दै गरेको शिक्षाहरू ठिक छ कि छैन साथै अनियमित तथा अनियन्त्रित ढङ्गमा हामीले यी विषयमा एकरो लागेर डुब्न थाल्यौँ भने हाम्रो स्वास्थ्यमा असर पर्छ जस्तै हाम्रो आँखा कान तथा दिमागहरूमा गहिरो अस्वस्थपन ल्याउन सक्छ
0: हो नि बहिनी
1: भिडियोमा आफ्नो व्यापारको मुनाफा ठिक कमाउन सकिन्छ कि सकिँदैन ग्राहकहरू सही छ कि छैन साथै मोबाइल ब्याङ्किङको सही जानकारी हुनु आवश्यक छ आफूले अनलाइन एडुकेसन प्राप्त गर्न चाहने संस्था रेजिस्ट्रेड या पञ्जीकृत छ कि छैन इत्यादि एकदमै असल प्रकारले बुझ्न जरुरी छ साथै जब हामी यी आधुनिक तक्निकीको उपयोग गर्छौँ जस्तै कम्प्युटर मोबाइल ल्यापटप टेलिभिजन इत्यादि त्यस समय हाम्रो बस्ने तरिका एकदमै सही हुनुपर्छ यदि सही नभएमा हाम्रो शरीरको हड्डीहरूमा विकृति आउन सक्छ र स्वास्थ्यको समस्या भएर जाँदछ धेरै समयसम्म यी तक्निकीहरूको उपयोग गर्दा आँखाको पानी सुक्ने खतरा हुन्छ जसले गर्दा आँखा सुक्खा भएर जान्छ अनि अश्रु ग्रन्थीमा असर पर्दछ हामीले यी तक्निकीहरूको ज्यादा प्रयोग गरेमा कानको श्रवण शक्तिलाई पनि असर गर्दछ चाँडै हाम्रो श्रवण शक्ति कम हुँदै जान्छ तथा बहिरोसम्म हुने गर्दछ अब हाम्रो स्वास्थ्य नै बिग्रने गरी हामीले यी तक्निकीहरूको उपयोग गर्न मूर्खता भएर पनि जान सक्छ तपाईँलाई कस्तो लाग्छ
0: हो नि एकदमै सही भन्नुभयो नि अब जस्तो कि हामीले हाम्रो जुन चाहिँ अब शरीरमा है शरीरले चाहिने प्रकारको मात्रै हामीले कुनै पनि काम चाहिँ गर्नु पर्यो नि होइन शरीरले चाहिएको भन्दा बेसी गर्यो भने त त्यो त एकदमै हाम्रो शरीरलाई पनि नराम्रो असर पारिहाल्छ नि त्यसले होइन र अब हामी भन्छौँ नि कतिजना नानीहरूले धेरै नै मोबाइलहरू खेलाइरहेको हुन्छ है र नानीहरूलाई पनि बेसी मोबाइलहरू खेलाउन दिनु हुँदैन किनभने त्यो मोबाइलको रेडिएसन भनौँ अथवा त्यो मोबाइलको असर चाहिँ एकदमै नराम्रो नानीहरूमा पनि पर्न जान्छ नि किनभने उनीहरूको कलिलो दिमाग हुन्छ होइन र त्यसले गर्दाखेरि अब यो कुरोहरू चाहिँ हामी अब घरमा हुने जो अभिभावकहरू छ उनीहरूले नै याद गर्नुपर्छ कि उनीहरूले जान्नुपर्ने कुरो हो नि होइन
1: भने
0: ज्यू र अब स्वास्थ्यलाई चाहिँ नराम्रो चाहिँ नहोस् है हानि चाहिँ नपुरोस् भन्ने चाहिँ हामी सोचौँ नि
1: ज्यादा यी तक्निकहरूमा लागु भएमा मानसिक तनाव बढेर
0: जान्छ
1: जसले गर्दा निन्द्राको कमी भएर जान्छ अनि हामीमा धेरै रोगहरू देखा पर्दछ अब निन्द्रै राम्रोसँग लागेन भने है दिमागमा पुरा कुरा खेल्दछ त्यो कुराहरू अनि त्यो दिमाग कुरा खेलेपछि निन्द्राको कमी भएर जान्छ अनि यसबाट चाहिँ विभिन्न किसिमको रोगहरू हाम्रो शरीरमा देखा पर्दछ यसैले मैले यहाँ भन्न खोजेको

0: हामी नारीहरूमा आधुनिक तकनिकीको उपयोगले धेरै बदलाव ल्याएर स्वावलम्बी बनिने, शिक्षित बनिने, निपुण बनिने, साथै आफ्नो कलाकृति बढाउने इत्यादि कुराको फाइदा हुन सक्छ, जसले गर्दा आफू मात्र नभएर परिवार, समाज, देशसम्मलाई फाइदा पुग्न सक्छ
1: हो नि बहिनी।
0: तर यसको उपयोग सही ढङ्गमा नहुँदा यसबाट धेरै हानि पनि हुन जान्छ। सही जानकारी नहुँदा साइबर क्राइमको चपेटमा सम्म पर्न सक्छ है यसबाट। यसैले आधुनिक तकनिकले हामी नारीहरूमा असल अनि खराब दुई असर पारेको छ। मैले ल्याउन खोजेको विषय चाहिँ यो दुई किसिमको छ, यसमा खराब पनि छ, असल
1: पनि छ।
0: हामी नारीहरूले यसको उपयोग सही प्रकारले, सही मात्रामा अनि सही अनुसरण गर्न पर्छ, तब मात्र हामी यस आधुनिक तकनिकी चलाउँदा लाभान्वित हुन्छौँ, सुरक्षित बनिन सक्छौँ।
1: एकदमै साँचो भन्नुभयो तपाईँले बहिनी, किनभने अब कुनै पनि चिज होइन, अब चिनी पनि बेसी खायो भने चाहिँ अब तितो हुन्छ भनेर हाम्रो नेपालीमा हाम्रो उखानै छ होइन। र यो कुरा चाहिँ हामीले मध्यनजर राखेर चाहिँ अब कुनै पनि चिज प्रयोग गर्दा भनौँ अथवा कुनै पनि काम गर्दा होस्, चाहे जुनैसुकै स्थितिमा हामीले ठिक्कको होइन, जस्तो कि आफ्नो आफूलाई सुहाउँदो भनौँ अथवा आफ्नो शरीरलाई चाहिँदो मात्रामा प्रयोग गर्यो भने चाहिँ त्यो कुरो चाहिँ राम्रै भएर जान्छ होइन बहिनी। र कुनै पनि बेसी अब उपयोग गर्नाले चाहिँ त्यो कुरोको चाहिँ राम्रो परिणाम चाहिँ हुँदैन जस्तो मलाई पनि लाग्छ होइन।
0: हजुर।
1: र श्रोताहरू, आज हाम्रो समक्ष यहाँ उषा राई बहिनी आउनुभएर आधुनिक तकनिकीको असर चाहिँ आजको नारीहरूमा के कस्तो परिरहेको छ अनि त्यसले कस्तो प्रकारको असरहरू पारिरहेको छ हाम्रो नारीहरूमा अनि कस्तो प्रकारको त्यसले परिणामहरू दिइरहेछ भन्ने कुरो यहाँ बहिनीले एकदमै राम्रोसँगले जानकारी गराउनु भयो। श्रोताहरू, समय धेरै नै भइगयो र यहाँ बहिनीलाई बिदा दिँदै अब हामी हजुर समक्ष फेरि पनि एउटा मिठो अनि रमाइलो गीत नै राखिरहेछौँ।

श्रोताहरू, गीत सुनि मनोरञ्जन गरे पश्चात अब हामी समयको सदुपयोग कसरी गर्ने हो त भन्ने विषयमा केही कुरो जानकारी गराइरहेछौ। र श्रोताहरू, तपाईँ हामी सबैलाई थाहा भएकै कुरो हो, समय बडो मूल्यवान र किमती हुन्छ। समय रहँदा नै हामीले केही गर्न सकेनौ भने बितेर गएको समय कहिले फर्केर आउँदैन। यसैले समयको मोल बुझी हामीले सही समयमा सही काम गर्न नितान्त आवश्यक ठहर्दछ। हामी भन्ने पनि गर्छौँ कि हातमा आएको मौका गुमाउनु हुँदैन भनी, तर यस्ता कुराहरू जान्दा जान्दै पनि हामी समयको मोल नबुझी लापरवाहीको साथ त्यस अमूल्य समयलाई खेर फालिरहेका हुन्छौँ। फेरि भएन, हामीसँग फुर्सदको समय त प्रशस्त हुन्छ नै, तर त्यसलाई सठिक ढङ्गले प्रयोग भने गर्दैनौँ अनि त्यसै समयको मोल नबुझी व्यर्थै समय नष्ट गरेर गुमाउने पनि गर्छौँ। अब साँच्चै भनौँ भने समयलाई सदुपयोग गर्ने हामी गृहिणीहरूको हातमा विभिन्न उपायहरू हुन्छ, जसबाट हामीलाई धेरै धेरै फाइदा अनि लाभ हुने पनि गर्दछ। तर जान्दा जान्दै पनि हामीले यस्ता समयलाई नष्ट गरी धेरै हानि खप्नु परिरहेको हुन्छ। यसले हामी सबैले समयको मोल बुझी समयलाई कसरी कुन प्रकारले सही काममा लगाउन पर्ने भन्ने योजनाबद्ध भई हामी प्रत्येकले पहिलेबाट नै योजना गर्न अत्यन्त आवश्यक हुँदछ। वास्तवमा भनौँ भने हामीसित यस्ता समय प्रशस्त हुन्छ अनि त्यस्ता खाली समय कति बेला म के गर्छु अथवा म के गर्न सक्छु त्यस खाली समयमा अनि कुन समयमा म के काम गर्नलाई उचित समय पाउँछु भन्ने अगावै सोचे हामीमा रहेको मूल्यवान समय कहिले पनि खेर जाँदैन। अब हामी माझमा कतिको यस्तो बानी पनि हुन्छ कि फुर्सदको समय भनौँ त्यस समयमा अर्काको घरतिर गई व्यर्थको बकमफुसे गफहरू गरेर समय व्यतीत गर्ने पनि गर्छ। तर हामी गृहिणीहरू हौँ, घरको सबै तारतम्यदेखि लिएर अर्थव्यवस्थाको हिसाब किताब बाहिरी कामकाज सबै मिलाउनु पर्ने हुन्छ। यसैले यस्ता समयमा हामीले केही अर्थ लाभ गर्ने कामहरू पनि गर्न सक्छौँ। हुन त हाम्रा गृहिणी दिदीबहिनीहरूमा धेरै धेरै सिपहरू भएका पनि हुन्छन्। यसरी यस्ता सिपलाई अथवा आफ्नो कलालाई उजागर गराउन पनि त्यस्ता समयकोलाई सदुपयोग गरी आफ्नो सिपलाई अघि फस्टाउन दिन सक्नेछन्। हाम्रा दिदीबहिनीहरू कतिले राम्रो राम्रो स्वेटर टोपी मोजा बुन्न सक्छन्। अहिलेको यो ठन्डाको मौसममा बुनेको टोपी भयो मोजा स्वेटर सबैले लगाउँछन् र यस्तो फुर्सदको समयमा घरमा बसी बसी केही हसम्म भए पनि यस्ता स्वेटर टोपी मोजा बिक्री गरी हामीले केही अर्थ आर्जन गर्न सक्नेछौँ। फेरि कतिजना कुर्सी चलाउन निपुण पनि हुन्छन् र उनीहरूले टेबल क्लथ भयो कुसन कभर मफलरहरू र मसिना मसिना खिलाउनेहरू बनाउन पनि सक्छन्। यसबाट पनि हामीलाई राम्रो अर्थ लाभ हुन्छ। यसरी हामी सबैले समयलाई खेर नफाली समयको मोल बुझी यस्ता विभिन्न चिजहरू बनाएर बिक्री गरे आफै स्वावलम्बी बन्न पनि सक्नेछौँ। फेरि यस्ता आफूले जानेका कलालाई अरू दिदीबहिनीहरूलाई सिकाए अथवा प्रशिक्षण दिन सके त्यसबाट पनि केही हदसम्म भए पनि अर्थ आर्जन गर्न भने हामी सक्नेछौँ। हुन त हामीले आय आर्जन गर्ने कुराहरू फुर्सदको समयमा मात्र गर्नपर्छ भन्ने होइन, कतिजनाको समय बिताउने तरिका भिन्नै पनि हुनसक्छ। र अब कतिले समय रहँदा राम्रा राम्रा किताबहरू पढ्ने गर्छन् भने कतिले राम्रा राम्रा लेख कविता नाटकहरू पनि लेख्ने गर्दछन्। यदि मात्र हो हामीले फुर्सदमा भनौँ समयलाई के गर्न सक्छौँ, कुनै पनि काम गर्दा त्यसलाई म फत्ते गर्छु भन्ने अठोट मनमा लिन जरुरी हुँदछ। अब त्यस्ता समयमा तपाईँलाई विश्राम गर्नु छ या केही नगरी त्यसै बस्नु छ या त तपाईँको आफ्नो जीवनशैलीलाई कुनै नौलोपनको आभास गराउनु छ अथवा नयाँ नयाँ कुराहरूमा विचार गर्नु छ, यस्ता कुराहरूबाट यदि तपाईँलाई खुसी र आनन्द मिल्छ भने त्यो पनि आफ्नो विचारमाथि सिद्ध हुँदछ। तर मेरो आफ्नो विचारमा हामीले फुर्सदको समयलाई त्यसरी बिताउनु भन्दा केही व्यस्त हुने फलदायी र आफूमा सन्तुष्टि हुने कामहरू गरे असल हुनेछ जस्तो मलाई लाग्छ। यस्तै प्रकारले हाम्रा कति दिदीबहिनीहरूले फुर्सदको समयमा कोठेबारी बनाएर त्यस कोठेबारीमा साग सब्जी उमारेका पनि देखेका छौँ। यस्तै कतिजनाले भने फुलहरू रोपी जीविका आर्जन पनि गरेका देखेका छौँ र हाम्रोमा अलिकति पनि खाली जमिन छ भने त्यसलाई खनजोत गरेर सानो कोठेबारी बनायौँ भने ताजा साग सब्जी पनि खान पाउने बेसी

खुसी र सुखी भई रहन पनि सक्नेछौँ। र श्रोताहरू, अहिले हामीले हजुरहरू समक्ष समयको सदुपयोग हामीले के कस्तो प्रकारले गर्नपर्ने भन्ने विषयमा केही भए पनि छोटकरीमा हामीले बताइहाल्यौँ। श्रोताहरू, अब बिदा लिने समय भइगएको हुनाले आगामी सप्ताह फेरि पनि तपाईँहरूसँग भेट्ने आशा राख्दै आजलाई हामी बिदा चाहन्छौँ। हवस् त, नमस्ते।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। यो प्रसारण यहाँलाई एफएम 103.5 मेगाहर्ज लगायत मोबाइल एप्लिकेसन न्युज अन एयर अनि सँगसँगै प्रसार भारती ओटिटी वेब प्लेटफर्मको साथमा पूर्व निर्धारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 103.5 मेगाहर्ज पनि उपलब्ध भइरहने गर्दछ। अहिले समय अपराह्नको 4:28 अनि 37 सेकेन्ड भइरहेको छ र अब यहाँदेखि यताका प्रसारणहरूमा हाम्रो प्राविधिक मित्र पवन डुक्पा लगायत प्रसारण सहयोगी पासाङ दोर्जे शेर्पाको साथमा सहयात्री म बिरेन हजुर श्रोताहरूको साथमा रहने भएको छु। तमाम श्रोताहरूको साथमा यहाँलाई अभिवादन टक्राउँदै अब अघिल्लो चरणमा प्रसारण गरिरहेका छौँ कार्यक्रम शिक्षा ज्योति प्रतीक्षा साथै गर्नुहोला।

ज्ञान भवत जगतम प्रतिष्ठा। ज्ञान नै जगतमा सबैभन्दा श्रेष्ठ मानिन्छ। आदरणीय श्रोताहरू, जसरी राजाको सम्मान आफ्नो राज्यमा हुन्छ भने विद्वानको सम्मान सम्पूर्ण विश्वले गर्दछ। यस्तै महत्त्वपूर्ण उद्देश्य बोकेको आकाशवाणी खरसाङको प्रस्तुति विद्यार्थी भाइ बहिनीहरूको प्रिय कार्यक्रम शिक्षा ज्योति कार्यक्रममा प्रस्तोता लेखनाथ राईको साथमा यो अशोक शर्माको तर्फबाट हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन।

0: आदरणीय श्रोताहरू, अहिले हामी खरसाङ महकुमा अस्पतालका नर्स आशा राईजीको अगाडि छौँ र उहाँसँग हामी थप जान्ने प्रयास गरौँ, यो हेपाटाइटिस रोग कस्ता व्यक्तिहरूलाई हुने गरिन्छ अनि कस्ता त्यसका लक्षणहरू छन् अनि हेपाटाइटिस कति किसिमका हुन्छन् अनि हेपाटाइटिसबाट हामी कसरी सतर्कता अप्नाउनु पर्ने र यो हेपाटाइटिस कसरी चाहिँ हाम्रो शरीरमा प्रवेश गर्छ भन्ने कुरोहरूलाई केन्द्रित गरेर आज हामी माझमा हुनुहुन्छ खरसाङ महकुमा अस्पतालका नर्स आशा राईजी हुनुहुन्छ। सर्वप्रथम त हजुरलाई स्वागत छ हाम्रो यो कार्यक्रममा।
1: हजुर नमस्कार।
0: र विशेष त सिस्टर, यो जुन चाहिँ हेपाटाइटिस, जुन चाहिँ हेपाटाइटिसलाई भन्नुपर्दाखेरि हामी नेपालीमा जन्डिस भनेर भन्छौँ है, हेपाटाइटिस यसलाई होइन। हजुर, यो जन्डिस अर्थात् यो हेपाटाइटिस कसरी चाहिँ यसको कति प्रकारको हुन्छ यो हेपाटाइटिस, त्यसबारेमा प्रकाश पारिदिनुहोस् न।
1: अब यो हेपाटाइटिस भनेको चाहिँ विशेष गरी अब हेपाटाइटिस चाहिँ धेरै प्रकारको हुन्छ होइन। अब अन्त यसमा चाहिँ जस्तो हेपाटाइटिस बी हुन्छ, हेपाटाइटिस ए हुन्छ, सी हुन्छ होइन। तर यसमा चाहिँ अब हेपाटाइटिस बी अनि सी चाहिँ एकदमै खतरनाक हुन्छ।
0: खतरनाक है?
1: हजुर। तर अब जुन चाहिँ हेपाटाइटिस ए भन्यो, अब हेपाटाइटिस ए चाहिँ यो चाहिँ एउटा जब कलेजोको रोग हो। अब जब चाहिँ यो एउटा भाइरस हुन्छ हेपाटाइटिस ए भन्ने, यसको कारणले गर्दाखेरि चाहिँ कलेजोको रोग हुँदछ। जब यसले चाहिँ शरीरमा प्रवेश गर्दछ, यो भाइरस हेपाटाइटिस ए यो शरीरमा प्रवेश गर्दा चाहिँ के हुन्छ, हेपाटाइटिस ए। अब यसलाई चाहिँ नेपालीमा चाहिँ के भनिन्छ भन्दा चाहिँ जन्डिस पनि भनिन्छ होइन, जन्डिस भनिन्छ, जन्डिस अर्थात् पिलिया भनिन्छ। अन्त अब जुन चाहिँ यो हेपाटाइटिस ए चाहिँ विशेष गरेर संक्रमित पानी अनि संक्रमित भोजनको सम्पर्कमा आउँछ, त्यति बेला चाहिँ यो रोग फैलिने गर्छ। र विशेष गरी चाहिँ यो रोग दूषित पानी, दूषित भोजन खाँदाखेरि, फेरि भएन दूषित वातावरणमा पनि फैलिने गर्छ।
0: भनेको तात्पर्य यो दूषित पानी अनि दूषित भोजन साथै यो दूषित वातावरणको सृजना भयो भने यो रोग चाहिँ छिटो नै आक्रमण गर्छ नि।
1: र
0: सिस्टर, विशेष त यस रोगका लक्षणहरूबारे पनि अलिकति प्रकाश।

0: प्रकाश पारिदिनुहोस् न।
1: हजुर, अब यो रोगले जति बेला चाहिँ सुरुवात हुन्छ यसमा चाहिँ अब ज्वरो आउँछ होइन, अनि के अरे जोड्नेहरू दुख्छ, कम्ती भोक लाग्छ, बुढी दुख्छ, तथा आँखा अनि पिसाबको रङ पनि अब बदलिँदै गएर पहेँलो पहेँलो हुने गर्छ। अनि जब यो रोग लाग्छ त्यति बेला चाहिँ अब थकावट महसुस हुन्छ, अनि यसो भएमा चाहिँ अब डाक्टर जचाउनु चाहिँ अति नै आवश्यक पर्छ।
0: हो, भनेपछि यो रोगको जब आक्रमण हुन्छ र यसको लक्षण भन्नु पर्दाखेरि विशेष ज्वरो आउनु रहेछ है, अनि जोडिने जुन चाहिँ जोइन्टहरू दुखाउनु है, अनि यो आँखा तथा पिसाब पनि अलिक पहेँलो कलरको आयो भने चाहिँ यो रोगले को लक्षण चाहिँ बताउँदो रहेछ है। र यसको बचाउको निम्ति चाहिँ के कस्तो कुराहरूलाई चाहिँ ध्यानमा राख्नुपर्ने हो त?
1: अब विशेष गरी अब यसको बचाउको निम्ति चाहिँ साफसफाइमा एकदमै ध्यान दिनुपर्छ।
0: हजुर
1: होइन, किनभने अघि नै मैले भनिहालेँ यो रोग चाहिँ के हो, सङ्क्रमित पानी सङ्क्रमित भोजनद्वारा हुने गर्छ भनेर
0: होइन।
1: यसर्थ जति पनि हामीले खानेकुरो खान्छौँ, सागसब्जी जति फलफुलहरू छन् सबै राम्रोसित धोएर मात्र खानुपर्छ। त्यो पकाउँदा पनि पकाउनु अघि पनि राम्रोसित धोएर पखालेर मात्रै खानुपर्छ। साथै यो पानी पनि दूषित हुनाले हुन्छ भनेर भनेको थिएँ, त्यही कारणले पानी पनि सदैव उमालेर मात्रै पिउनुपर्छ र काँचो पानीहरू पिउनु हुँदैन। किन भन्दाखेरि चाहिँ अब अहिले विशेष गरी यो बर्खाको बेलामा चाहिँ पानीहरू दूषित भएको हुन्छ नि, अब मान्छेहरूले फेरि छेउछेउमा त्यहाँ झाडा पखाडाहरू गर्यो भने पनि त्यहाँबाट पनि दूषित है किटाणु जीवाणुहरू त्यो पानीमा आउँछ। फेरि त्यसै पनि पानीमा के अरे मा के मैलाहरू झरेको हुन्छ, त्यो कारणले गर्दा पनि त्यो पानी चाहिँ दूषित हुन्छ। त्यो उम्रिएको पानीहरू आउने गर्छ, त्यो पानीहरू दूषित हुन्छ, त्यस्तो कारणले पनि एकदम के अरे यो बिमारी चाहिँ छिटो फैलिएर जानु सक्छ। त्यही कारणले गर्दा पानी उमालेरै पिउनु पर्ने हो। साथै खाना खानु अघि वा पछि एकदमै हात चाहिँ राम्रोसित धुनुपर्छ। फेरि भएन अब बाहिर जाँदा होइन टट्टे पिसाब जाँदा पनि हात चाहिँ राम्रोसित धोएर मात्रै खाने गर्नुपर्छ। अब यसो गरेदेखि चाहिँ यो बिमारीदेखि हामी जोगिनु सक्छौँ।
0: हजुर, र धेरै राम्रो कुरो तपाईँले बताइदिनु भयो है हेपेटाइटिस ए सम्बन्धी है, र विशेष यो जुन चाहिँ हेपेटाइटिस बी चाहिँ कस्ता खालके हुन्छन् अनि यसबारे पनि अलिकति प्रकाश पारिदिनुहोस्।
1: अब हेपेटाइटिस बी यो चाहिँ एकदमै खतरनाक रोग हो, मैले अघि भनेको थिएँ होइन। अब यो रोग चाहिँ कसरी फैलिन्छ भन्दा चाहिँ अब असुरक्षित सेक्स, असुरक्षित सेक्स भयो होइन, फेरि भएन दूषित रगत हुन्छ तथा अरूले उपयोग गरेको सियोको प्रयोगले पनि यो रोग फैलिने गर्छ। फेरि भएन अब कति के अरे कोही बेलामा अब यस्तो रोग भएको कोही बिरामीहरू छ र त्यस उस्तोको ब्लड निकाल्यो भने अब जति बेला चाहिँ हामीले अर्काको रगत लिने गर्छौँ, ब्लड डोनेसन भनिन्छ जुन चाहिँ, अब त्यति बेला चाहिँ त्यस्तो दूषित रगत हामीलाई कसैलाई दिउँ भनेदेखि आफूले लिउँ भनेदेखि पनि यो रोग चाहिँ हेपाटाइटिस बीको रोग चाहिँ सर्ने गर्छ।
0: र विशेष त अब कति यस्ता व्यक्ति पनि हुन्छन् जो है मधुमेह रोगले पनि पीडित हुन्छन् है, त्यस्ता रोगका व्यक्तिहरूले के यो ब्लड डोनेट अर्थात् भनौँ रक्तदान दिन सकिन्छ त?
1: अब त्यो त जुनै पनि अब के अरे यो कुनै पनि बिरामी एउटा यो के अरे मधुमेह भन्नुभयो होइन, त्यो मधुमेह भएकोले त दिनु हुँदैन नि, किनभनेदेखि त यो रोग त फेरि उसले चाहिँ अरूलामा सर्नु जान्छ नि त। तर उसमा हेपाटाइटिस बी छैन भने पनि अब यो रोग उसले चाहिँ दिनु चाहिँ हुँदैन नि त।
0: तपाईँले धेरै राम्रो कुरो गरिदिनु हो हेपाटाइटिस बीको बारेमा है, र बीका ती लक्षणहरू चाहिँ के छन् त सिस्टर?
1: अब यसको लक्षण पनि अब अघि झन्डै हेपाटाइटिस ए जस्तै नै छ झरे है, जस्तै जोड्नेहरू दुख्ने गर्छ, यसमा पनि पेट दुख्छ, अब एकदम यसमा चाहिँ वान्ता पनि हुने खोज्छ हो, अन्त शरीरमा चाहिँ एकदमै कमजोरीपन आउँछ। फेरि भएन सधैँ उसलाई चाहिँ एकदम थकित महसुस हुन्छ, अब ज्वरो आउनु, पिसाबको रङ पनि एकदम गाढा हुँदै जान्छ, साथै भोक लाग्दैन। अब त्यही हो अघि झन्डै हेपाटाइटिस ए र यसको लक्षण चाहिँ झन्डै एकै प्रकारको नै हुन्छ।
0: हजुर, र हेपाटाइटिस सी चाहिँ कस्तो खालके हुन्छ अनि यसको बारेमा पनि हाम्रा श्रोतालाई अलिकति बताइदिनुहोस् न।
1: अब हेपाटाइटिस सी चाहिँ यो पनि अब कलेजोसितै नै सम्बन्धित रोग हो। अब जो चाहिँ हेपाटाइटिस सी नामक विषाणुद्वारा हुने गर्छ। अब यो रोगले चाहिँ सङ्क्रमित भएमा कलेजो

0: क्षतिग्रस्त भएर जान्छ।
1: हजुर,
0: अब यसको सुरुवातमा चाहिँ यो रोगको लक्षण थाहा लाग्न अलिक गाह्रै पर्छ। यो रोग लाग्दा कलेजो अलिक कमजोर भएर जान्छ।
1: हजुर,
0: र अब कसरी चाहिँ कमजोर हुन्छ भन्दा चाहिँ अब कतिजनाले कति खाने गर्छ नि, अधिकतर तेल खाने गर्छन् होइन, अधिकतर तेल मसलायुक्त आहार खाँदा, ज्यादा पिरो चटपटा खाना खाँदा, साथै बेसी तेल मैदा यो खानाले पनि कलेजो चाहिँ एकदमै कमजोर हुँदै गएर बिग्रिँदै जान्छ।
1: हजुर, र यो रोग बाट चाहिँ हामीले कसरी चाहिँ अब सावधानी अप्नाउनु पर्ने हो है, कस्ता कस्ता चिजहरू चाहिँ खानु हुँदैन है, त्यसबारे पनि अलिक प्रकाश पारिदिनुहोस् न।
0: त्यो अघि जस्तो खानेकुरो मैले भनिहालेँ होइन, अब त्यस्तो खाना पचाउनु चाहिँ साह्रै पर्छ। साथै अब धुम्रपान मदपान मांसाहारको सेवन ज्यादा गर्नाले पनि कलेजो चाहिँ फुलिन्छ। साथै कहिलेकाहीँ चाहिँ अब बेसी मात्रामा दबाईको सेवन गर्ने हुन्छन् होइन, अब त्यो सेवन गर्नाले पनि कलेजो चाहिँ बिग्रदै जान्छ। अब यस्तो हुन्छ र अब यसमा यसको लक्षण पनि त्यस्तै नै हुन्छ अघिको जस्तै नै, जस्तो कि भोक लाग्दैन, एकदम थकित महसुस हुन्छ, भुँडी दुख्छ, अब पिलिया नै हुन्छ, साथै हल्का ज्वरो भई शरीरमा एकदम एलर्जीहरू जस्तो पनि हुँदछ। र अब यसको पनि बचाउ चाहिँ त्यही नै आयो होइन, यदि अब के अरे खानेकुरोहरूमा नै याद गर्नुपर्ने हो, जस्तो हेपाटाइटिस ए चाहिँ दूषित पानी भोजनले भएको थियो, तर अब यो चाहिँ अब यो भारी गरिष्ठ भोजनले को कारणले हुँदा रहेछ यो होइन, र अब जतिसक्दो चाहिँ हामीले चाहिँ मसलायुक्त भोजन कम खाने, चटपटा पिरोहरू कम कम खाने, तेल मसलाहरू कम खाएर मांसाहारहरूलाई जतिसक्दो हामीले मांसाहार धुम्रपान मदपानहरूलाई यिनीहरूलाई चाहिँ हामीले त्याग्न सकेमा चाहिँ अब हामी चाहिँ यो बाँच्न सक्छौँ।
1: अनि विशेष त यो पानी पनि उमालेर नै पिउनु पर्यो है,
0: पानी त जहिले पनि उमालेर नै पिउनु पर्ने हो, फेरि भएन अब हात त हामीले सधैँ धोएरै खानु पर्ने हो है, खाना अघि भयोस् खाना पछाडि होस्, चाहे कहाँ बाहिरबाट जानु आउने जहाँ गरे पनि हामीले हात धुने क्रम चाहिँ जारी नै राख्न पर्छ।
1: र यो हेपाटाइटिस भएका व्यक्तिहरू खरसाङ महकुमा अस्पतालमा आए, उनीहरूको निम्ति के कस्तो खालके सुविधाहरू, उहाँहरूको निम्ति कस्तो खालके मतलब दबाई औषधिहरूको व्यवस्थाहरू गरिएको छ, अनि उहाँहरूलाई के कस्तो भ्याक्सिनहरू दिने गरिन्छ, त्यसबारेमा अलिकति छोटकरीमा प्रकाश पारिदिनुहोस्।
0: अब जुन चाहिँ हेपाटाइटिस ए भनिन्छ होइन, यो त जन्डिस भइगयो, अब हेपाटाइटिसको अब यो भ्याक्सिनहरू चाहिँ अहिलेसम्म अस्पतालमा चाहिँ सरकारले चाहिँ हामीलाई कुनै दिएको छैन अहिलेसम्म, अब यो चाहिँ अब बाहिर चाहिँ के अरे उपलब्ध छ बाहिर, तर अब
1: अस्पतालमा
0: औषधिहरू त अब आइहाल्छ होइन, जन्डिस त भनिन्छ, अब टेस्ट गरिन्छ, टेस्टमा चाहिँ उसको रिपोर्ट आउँछ नि, जति बेला चाहिँ जन्डिस भनेर निस्किन्छ, अब त्यही जब रिपोर्ट उसको आउँछ त्यो रिपोर्टको आधारमा चाहिँ डाक्टरले उहाँहरूलाई के अरे दबाई पानीहरू दिन्छन् होइन। अन्त
1: कसैलाई पनि अब यो रोगले उसको शरीरमा प्रवेश गरेको छ भने सोझै खरसाङ महकुमा अस्पतालमा आएर चाहिँ डक्टरसँग चाहिँ है अथवा यो रोग सम्बन्धी र उहाँसँग सम्पर्क राखेर रा, यसको इलाज गरे चाहिँ उहाँहरू यस रोगबाट चाहिँ मुक्त हुन सक्छ है,
0: सक्छन् हजुर। तर उहाँहरूले अलिअलि उनीहरूलाई यस्तो कतिवटा मैले लक्षणहरू भनेको थिएँ, त्यही लक्षणहरू देखा परेमा चाहिँ उनीहरू आइहाल्नु पर्यो, अब यो लक्षणहरू यस्तो आइरहेको छ तर उनीहरू घरमा अटेरी गरेर बसे भने चाहिँ यो बिमारी दिन प्रतिदिन अब अलिक साह्रो हुँदै जान्छ,
1: हजुर,
0: मृत्युको शिकार पनि हुन्छ, किनभने याद नगर्दा नगर्दै लास्टमा गएर के हुन्छ, अब जस्तै यो हेपाटाइटिस अघि सी भने लिभर अब बिस्तारी बिस्तारी बिग्रँदै जान्छ होइन, यसै कारण उनीहरूले अलिअलि थाहा पाउँदाखेरि नै उनीहरू चाहिँ डाक्टर कहाँ जतिसक्दो आएर जचाएर औषधि लिनु लियो भने चाहिँ उनीहरू सबैजना यो रोगदेखि मुक्त हुन सक्छन्।
1: धेरै राम्रो जानकारी दिनुभयो है हजुरले, आफ्नो व्यस्त समयलाई पन्छाएर आज हामीसित यो हेपाटाइटिस सम्बन्धी धेरै राम्रो प्रकाश पारिदिनु भएको हजुरलाई धेरै धेरै धन्यवाद छ।
0: हजुर धन्यवाद, हजुरलाई पनि यहाँ आई मबाट एक दुईवटा कुरा सुनिदिनु भएकोमा धन्यवाद छ।

0: हामी शिक्षाको कुरा गर्छौँ यस शिक्षा ज्योति कार्यक्रममा, र धेरै हामी यस्ता शिक्षकहरूसित अन्तर्वार्ता पनि लिने गर्छौँ। त्यसमा आध्यात्मिक शिक्षा के हो, व्यवहारिक शिक्षा के हो, अनि शिक्षामा कस्ता कस्ता गुणका समावेश भएका हुन्छन्, र विद्यार्थीहरूमा पनि असल चरित्र निर्माण गर्नको निम्ति विद्यार्थीहरूमा हुनुपर्ने ती गुणहरू कस्ता हुन्छन् भन्ने विषयहरूलाई हामी मध्यनजर राखेर हामी शिक्षकहरूद्वारा हामी जान्ने प्रयास गर्छौँ। र आज पनि शिक्षा ज्योति कार्यक्रममा पण्डित जवाहरलाल नेहरू स्मारक उच्चतर माध्यमिक विद्यालयका विज्ञान विषयका शिक्षक हुनुहुन्छ उहाँ, साथमा सिङरिङ तामका स्कुलका प्रधान अध्यापक पनि हुनुहुन्छ, र सर्वप्रथम त उहाँलाई हामी शिक्षा ज्योति कार्यक्रममा स्वागत गर्छौँ सर।
1: नमस्कार अशोकजी।
0: र विशेष त उहाँलाई हामीले स्वागत गऱ्यौँ, र विशेष उहाँको नाम भन्नुपर्दाखेरि उहाँ हुनुहुन्छ प्रह्लाद छेत्री सर। विशेष उहाँले साइन्स विषयमा यस शिक्षा ज्योति कार्यक्रममा आएर धेरै हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई ज्ञान गुणका कुराहरू, विज्ञान विषयका कुराहरू उहाँले, अनि प्रत्यक्ष फोन इन कार्यक्रममा पनि आएर उहाँले माध्यमिक परीक्षा अध्ययन गरिरहेका ती विद्यार्थी भाइ बहिनीहरूको निम्ति, उनीहरूको आउने भविष्य निर्माणको निम्ति मध्यनजर राखेर उहाँले त्यस समय पनि धेरै सहयोग गर्नुहुन्छ ती विद्यार्थीहरूलाई। र आज हामी यस शिक्षा ज्योति कार्यक्रममा उहाँलाई हामी पायौँ, र विशेष हामी उहाँसित कुरा गर्नेछौँ। पण्डित जवाहरलाल नेहरू स्मारक उच्चतर माध्यमिक विद्यालयका उहाँ एक प्रधान अध्यापक भएको नाताले, विशेष त यो जति पनि उच्चतर विद्यालयहरूमा भनौँ, हाई स्कुलहरूमा, विशेष त सरकार मार्फत पाइने सहुलियतहरू के छन् त सर?
1: र अशोकजी, राम्रो प्रश्न तपाईँले राख्नुभयो। र विशेष गरेर हाम्रो विद्यालय एउटा ग्रामीण इलाकामा पर्छ है, र सरकारबाट पाइने सहुलियत मध्येमा नानीहरूको निम्ति प्रशस्त योजनाहरू त छ। जस्तो नानीहरूको क्लास एटदेखि माथिका नानीहरूले कन्याश्री प्रकल्प अनुसार उनीहरूले कतिवटा सुविधाहरू पाउँछन्, र हालै सरकारले 18 वर्ष टेकेका नानीहरूको निम्ति यसको अमाउन्ट बढाएर 25,000-30,000 गरिदिनु भएको छ। यस्तो प्रकारले शिक्षाश्रीको एउटा व्यवस्था गरिदिनु भएको छ, जस अनुसार हाम्रो सेड्युल कास्ट, सेड्युल ट्राइब अनि ओबिसीका नानीहरूको निम्ति उहाँहरूले नानीहरूले भत्ताहरू पाउने गर्छन्। अनि यस्तो प्रकारले अब स्टाफको निम्ति त अप्रुभ स्टाफको निम्ति सरकारले एउटा स्यालेरीको जुन व्यवस्था छ त्यो भयो, अनि बेला बेलामा क्यापिटल ग्रान्ट अनुसार कुन स्कुलमा विद्यालय अथवा भवन निर्माण गर्नुपर्ने त्यो विषयमा पनि सरकारको ध्यान पुगेको छ। यद्यपि यति हुँदाहुँदै पनि जुन एउटा प्रत्यक्ष रूपमा एउटा ग्रामीण इलाकामा विद्यालयहरूको पुनरुद्धार हुनुपर्ने थियो अथवा मरम्मति हुने थियो अथवा नवा विद्यालय निर्माण हुनुपर्ने थियो, त्यो चाहिँ हामीले पाउन सकेका छैनौँ।
0: यसमा चाहिँ हजुरहरू वञ्चित भइरहनु
1: वञ्चित भएका
0: छ।

0: कुनै उच्च विभागहरूतिर हजुरहरूले कुनै सहयोगको अपिलहरू गर्नुभएको छ कि कुनै कागजपत्रहरू अगाडि सार्नुभएको छ कि छैन त?
1: र यस विषयमा भन्नुपर्दा अशोकजी, दार्जिलिङको शिक्षा व्यवस्थामा अहिले हालमा अलिकति चर्केर गएको छ भन्नुमा सायद अत्युक्ति नहोला, किनभनेदेखि जसको हातमा लट्ठी उसेको भैँसी भन्ने एउटा उखान सुन्नु भएको छ, र हाम्रो विद्यालय त अब ग्रामीण क्षेत्रमा परेको कारणले गर्दा हामी धेरै यसको पछि कुद्न सक्दैन, किन नानीहरूको पनि हामीले एडमिनिस्ट्रेसनदेखि लिएर शिक्षा व्यवस्थादेखि लिएर पढाउने एउटा टिचिङ लर्निङको जुन चाहिँ सिचुएसन छ त्यो हामीले गर्नुपर्छ, त्यसले गर्दाखेरि सायदै होला यो यसबाट हामी वञ्चित हुनु परेको।
0: हजुर हजुर, सिङ्गरिङताम जो चाहिँ एउटा ग्रामीण एरिया, आदरणीय श्रोताहरू, सिङ्गरिङतममा विशेष त सर कहाँ कहाँका विद्यार्थीहरूले अध्ययन गर्नका निम्ति आउने गर्छन् त?
1: सिङ्गरिङताममा विशेष गरेर यसको वरिपरि भएका क्षेत्रहरूमा लामाहट्टा भयो, ग्लेनबर्न टी एस्टेट एउटा ठुलो टी गार्डन छ, अनि त्यसको माथिपट्टि छ तपाईँको टी यो तक्दा टी गार्डन, त्यहाँका नानीहरू अनि सुमुङका नानीहरू अनि ती सिङ्गरिङताम बस्तीका नानीहरू लप्चूका नानीहरू यसरी आउने गर्छन्। र एउटा ठुलो क्षेत्रफललाई लिएर अथवा त्यस क्षेत्रको नानीहरूलाई लिएर चाहिँ यस विद्यालयमा हामी पढाउने गर्छौँ।
0: हजुर हजुर, र हजुरले यो पण्डित जवाहरलाल नेहरू स्मारक उच्चतर माध्यमिक विद्यालयमा सेवा दिनुभएको कति वर्ष भयो त?
1: र अशोकजी, यो त अब त धेरै वर्ष बितेर गयो, करिबन करिबन 31 वर्ष भयो मेरो पण्डित जवाहरलाल नेहरू माध्यमिक विद्यालयमा म कार्यरत भएको।
0: 31 वर्ष, र यो 31 वर्षको अन्तराल भनौँ है, र आजको 20 वर्ष अघिका विद्यार्थीहरू हजुरले आज पनि भेट्नुहुन्छ होला है, र आजका विद्यार्थीहरू पनि तपाईँको सामु हुनुहुन्छ है, 20 वर्ष अघिका विद्यार्थी र आजका विद्यार्थीहरूमा हजुरले कस्तो खालको पार्थक्यता हजुरले पाउनुभयो त, कस्तो भिन्नता पाउनुभयो त?
1: यसमा मेरो विचार, मेरो आफ्नो व्यक्तिगत विचारमा के लाग्छ भनेदेखि, सुरु सुरुमा जब म 1988 सालमा त्यस विद्यालयमा एउटा सहशिक्षकको रूपमा कार्यरत हुन पुगेँ, त्यस बेलाका विद्यार्थीहरू धेरै नै मात्रामा अनुशासित थिए। त्यस बेला अहिलेको अशोकजी यो सामाजिक सञ्जालहरूको अथवा मोबाइल फोन भयो इन्टरनेटको सुविधाहरू प्राप्त थिएन, त्यसले गर्दाखेरि हामीले नानीहरूलाई जे भन्ने गर्थ्यो त्यो सहजै उहाँ नानीहरूले मान्थे, हुन त्यस बेलाका विद्यार्थी अलिकति उमेर छिपेका पनि हुन्थे किनभनेदेखि अब नानी है, र अहिलेका विद्यार्थीहरूलाई तुलनात्मक दृष्टिकोणले हेर्नु पर्दाखेरि अहिलेको नानीहरूमा हुन त नानीहरूले पढ्ने अथवा पढाउ नानीहरूले जुन हामीले विषय दिएका हुन्छ पढेका हुन्छन्, यद्यपि अब घरमा अलिकति गार्जेन्सको गाइडेन्स पनि राम्रो नम्बर हो हाम्रो विशेष गरेर ग्रामीण इलाकातिर, त्यसले गर्दा नानीहरू पहिला जस्तो नियमित रूपले पढ्ने अथवा जुन प्रकारले पहिला पढ्थे नानीहरूले उच्च अङ्क हासिल गर्थे त्यो चाहिँ हुन सकेको छैन,
0: सकेको छैन। र आजका सन्दर्भमा आजका विद्यार्थीहरूको कुरा गर्नुपर्दाखेरि आजका विद्यार्थीहरूमा व्यवहारिक शिक्षाको कमी भएको भान हजुरलाई हुन्छ कि हुँदैन त?
1: पक्कै हो, पक्कै हजुरले राम्रो प्रश्न राख्नुभयो, र व्यवहारिक शिक्षा अथवा व्यवहारिक ज्ञान नभएको शिक्षा सायद मलाई लाग्छ यो शिक्षा होइन, किनभने हामीले नानीहरूलाई किताबी ज्ञान मात्र दिएर हुँदैन, र अहिले वर्तमानमा जुन प्रकारको एउटा प्रतिस्पर्धाको युग छ यसमा त नानीहरू सफल हुनको निम्ति अनि रोजगारको निम्ति होस् चाहे कुनै पनि प्रकारको अवस्थामा होस् नानीहरूले एउटा भोकेसनल ट्रेनिङ लिएको अवश्य हुनपर्छ अथवा एउटा इम्प्लोइमेन्ट ओरिएन्टेड एउटा शिक्षा चाहिँ नितान्त आवश्यक छ।
0: हजुर,
1: र यसो सन्दर्भ भन्नुपर्दा हाम्रो विद्यालयमा हामीले नानीहरूलाई एउटा भोकेसनल ट्रेनिङ अन्तर्गत यो प्लम्बिङ जुन चाहिँ यो पानीको जोड्ने कामहरू हुन्छ त्यो हामी शिक्षा दिने गर्छौँ।
0: र अहिलेको युग भनौँ एउटा प्रतिस्पर्धाको युग हो सर है, यो प्रतिस्पर्धाको युग अर्थात् भनौँ कम्प्युटरको युग, र आज हामी देखिरहेका छौँ फेसबुक वाट्सएप यसमा हाम्रा धेरै विद्यार्थीहरू तलिन भएको र यो साङ्लोमा फसिसकेको, र के हजुरको विद्यालयमा पनि यस्ता विद्यार्थीहरू छन् जो चाहिँ हमेसा नै फेसबुक र वाट्सएपको शब्द जिब्रोमा टाँसेको?
1: अहिले वर्तमान युग चाहिँ घोप्टे युग हो अरे, सबैजना घोप्टिरहेका हुन्छन् मोबाइल फोनमा है, र मलाई लाग्छ मोबाइल फोन होस् या कम्प्युटर होस् यो एउटा राम्रो शिक्षा दिनको निम्ति बनिएको हो।
0: ज्यू,
1: अनि हाम्रो नानीहरूले हाम्रो विद्यालयमा त हामी नानीहरूलाई मोबाइल फोन ल्याउने अनुमति दिएका छैन अहिलेसम्म, हामी एकदमै स्ट्रिक्टली हामी राख्छौँ नानीहरूलाई कसैले ल्याउँदैनन्, तर अब घरमा त नानी अवश्य नै युज गर्छन् है, वाट्सएप होस् फेसबुक होस् जति पनि सामाजिक सञ्जालहरू छन् त्यसमा त्यसको नकारात्मक प्रभाव परिरहेको छ, र नानीहरूले मोबाइल फोन होस् या वाट्सएप होस् अथवा कुनै पनि बाट जुन एउटा आफूलाई चाहिने जुन शिक्षा लिनुपर्ने थियो त्यो नलिएर अन्य अन्य विषयतिर ध्यान दिएको जस्तो मलाई लाग्छ, त्यसले गर्दा शिक्षाको जुन गुण छ त्यसमा ह्रास आएको जस्तो मलाई लाग्छ।
0: ज्यू ज्यू ज्यू, तपाईँ विशेष त एक विज्ञान विषयका शिक्षक हुनुहुन्छ है, त्यसै

0: नातामा हाम्रा पहाडका विद्यार्थीहरू अनि साथमा हजुरको जुन चाहिँ विद्यालयका विद्यार्थीहरूमा विज्ञानप्रतिको रुझान कतिको छ त विद्यार्थीहरूमा?
1: सुरुमा त हामी भन्ने गर्थ्यौँ आजको युग विज्ञानको युग हो, अहिले आएर हामी भन्ने गर्छौँ कम्प्युटरको युग हो र जे होस् कम्प्युटर होस् इन्टरनेट होस् अथवा विज्ञानसँग सम्बन्धित विषय हो र हाम्रो नानीहरूले जति सक्दो बेसी विज्ञानमा ध्यान दिनुपर्छ किनभने विज्ञान भन्ने बित्तिकै एउटा व्यावहारिक शिक्षा हो, व्यावहारिक शिक्षासँग सम्बन्धित छ। त्यसले गर्दाखेरि विशेष गरेर अब हाम्रो विद्यालयमा कुरा गर्नुपर्दा हाम्रो नानीहरूले विज्ञान विषयमा त्यति बेसी रुचि लिँदैन किनभने विज्ञानसँग गणित पनि जोडिएको हुन्छ, गणितदेखि अलिक नानीहरू साँपदेखि तर्सेको जस्तो प्रकारले तर्सेर जान्छ, त्यसले गर्दाखेरि गणितलाई माइनस गरेर यदि हामी विज्ञान पढाउनु त्यो पनि सक्दैनौँ किनभने रिलेटेड छ एकअर्कामा, त्यसले गर्दा सायद विज्ञानदेखि नानीहरू टाढो भएको कारण पनि त्यो होला र पनि विद्यार्थीहरू चाहिँ विज्ञानप्रति नै रुचि लिएर पढ्ने पढिरहेका छन् र मलाई लाग्छ भविष्यमा पनि पढ्नेछन्।
0: सरले धेरै राम्रो हामीलाई जानकारी दिनुभयो आजको यो विशेष भेटमा र प्रहलाद सर हजुरलाई बिदा दिनु अघि तपाईँ एक शिक्षक साथसाथमा प्रधान अध्यापक भएको नाताले जति पनि हाम्रा मसिना मसिना विद्यार्थी भाइ बहिनीहरू जो अहिलेघरि अध्ययनरत छन् है पढिरहेका छन् र ती विद्यार्थीहरूलाई सम्झेर तपाईँले के सुझाव के सन्देश राख्न चाहनुहुन्छ?
1: यस क्षेत्रमा पढ्ने सम्पूर्ण विद्यार्थीहरूलाई के भन्न चाहन्छु भने म एउटा शिक्षकको नाताले नानीहरूले अहिले पढ्ने उमेर हो, विद्यार्थी जीवन एउटा सुनौलो जीवन हो र अहिले नै नानीहरूले समय हुँदै पढ्नुपर्छ। एकदमै राम्रो विद्यालयमा पढाएका सम्पूर्ण शिक्षाहरू नानीहरूले व्यावहारिक रूपमा लिनपर्छ अनि घरमा पढ्ने अध्ययन गर्नुपर्छ किनभने अहिलेको प्रतिस्पर्धाको युगमा नानीहरूले केवल पास मात्र भएर हुँदैन, एकदमै राम्रो उच्च अङ्क हासिल गरेर नानीहरू परीक्षामा उत्तीर्ण हुनपर्छ। त्यसले गर्दा नानीहरूलाई मेरो सुझाव के छ भनेदेखि एकदमै मन लगाएर ध्यान लगाएर पढ्ने अनि आफ्नो विषयमा अथवा पढ्ने सम्पूर्ण विषयहरूलाई ध्यान दिने, भविष्यमा गएर राम्रो अङ्क लिएर उत्तीर्ण हुने म सुझाव दिन्छु।
0: र प्रहलाद सरले धेरै राम्रो सुझाव एवं सन्देश हाम्रा मसिना मसिना विद्यार्थी भाइ बहिनीहरूलाई आजको यो शिक्षा ज्योति कार्यक्रम मार्फत दिइहाल्नुभयो र सरले पनि आफ्नो व्यस्त समयलाई पछ्याएर शिक्षा ज्योति कार्यक्रममा आएर हामीसित यसरी बात गरिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ।
1: नमस्कार।
0: हवस् त श्रोताहरू, अन्तमा हामी यही भन्छौँ हाम्रो विद्यार्थी भाइ बहिनीहरूको आउने भविष्य प्रकाशमय बनुन् भन्ने मङ्गल कामना साँझ्दै आजको शिक्षा ज्योति कार्यक्रमबाट प्रस्तोता लेखनाथ राईको साथमा यो अशोक शर्मालाई पनि बिदा दिनुहोस्। नमस्कार।

जय जवान कार्यक्रममा यहाँलाई हार्दिक स्वागत अभिवादन टक्राउँदै सुन्नुहोस् कार्यक्रमको पहिलो हिन्दी चलचित्रको गीत जोडिएको छ चलचित्र कहरबाट उदित नारायण अनि साधना सरगमको समूह आवाज स्वरमा अन्तपक्षीको बोल्छ अनि धुन रहेको छ आनन्द मिलिन्दको।

श्रोताहरूले सुन्नुहुँदैछ जय जवान कार्यक्रम, हाम्रा प्यारा प्यारा फोइ श्रोताहरूको निम्ति श्रोतागण। हाम्रो प्रसारण यहाँले उपलब्ध भइरहेको छ एफएम 103.5 मेगाहर्ज अनि मोबाइल एप्लिकेसन न्युज एन एआर सँगसँगै प्रसार भारती ओटिटी वेब प्लेटफर्ममा पनि, अनि सँगसँगै पूर्व निर्धारित समयमा हाम्रो प्रसारण आकाशवाणी दार्जिलिङको एफएम 103.5 मेगाहर्ज पनि उपलब्ध रहने गर्दछ। त श्रोतागण, अब सँग कार्यक्रमको अघिल्लो चलचित्रको गीत जोडिएको छ चलचित्र शर्मेलीबाट लता मङ्गेशकरको स्वरमा। गीतमा बोल छ नदीम निरजको अनि धुन रहेको छ एसडी वर्मनको।

0: अंग्रेजी वार्ताको कार्यक्रमपछि अब सुन्नुहोस् 6 बजेको प्रमुख समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। साँझ 6 बजेको प्रमुख समाचार सुषमा तामाङबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले आफ्नो कार्यकालको 4 वर्ष पूरा भएको अवसरमा आज राष्ट्रपति भवनमा विभिन्न परियोजनाहरूको भर्चुअल उद्घाटन गर्नुभयो। आफ्नो सम्बोधनमा उहाँले राष्ट्रको विकास र सांस्कृतिक पुनर्जागरणको उल्लेख गर्नुभयो। सर्वोच्च न्यायालयले 18 वर्ष मुनिका र कुनै आपराधिक रेकर्ड नभएका आन्दोलनकारी विद्यार्थीहरूलाई तत्काल रिहा गर्न निर्देश दिएको छ। भारतीय वायुसेनाको टोलीले अस्ट्रेलियामा रोयल अस्ट्रेलियन एयरफोर्ससँग युद्धाभ्यास पिच ब्ल्याक 2026 भाग लिइरहेको छ। यसमा कुल 21 देश सामेल छ। रक्षा मन्त्रालयले बताएअनुसार डार्विनको प्रसिद्ध मिन्डिल बीचमा राफेल विमानहरूको उडानसँग अभ्यास शुरू भयो। लोकसभाले लोक परीक्षा अनुचित साधनको रोकथाम संशोधन विधेयक 2026 विचार र पारितको लागि आफ्नो छलफल जारी राखेको छ। राज्यसभा भोलिसम्मका लागि स्थगित गरिएको छ। भारतले पाकिस्तान प्रशासित जम्मू कश्मीरमा तथाकथित विधानसभा चुनावलाई पाकिस्तानले आफ्नो अवैध कब्जा लुकाउने प्रयास र यस क्षेत्रमा गम्भीर मानवाधिकार उल्लङ्घनलाई ढाकछोप गर्ने प्रयासको रूपमा वर्णन गरेको छ। भारतको पहिलो प्रत्यक्ष व्यावसायिक कन्टेनर मालवाहक रेल नेपाल पुगेको छ। यो रेल आधारित सीमापार मालवाहक ढुवानीमा नयाँ अध्यायको सुरुवात हो। लिबियामा सरकार विरोधी प्रदर्शनहरू बीच प्रदर्शनकारीहरूले त्रिपोली नजिक एक महत्वपूर्ण ऊर्जा परिसरमा आक्रमण गरेको छ। यी प्रदर्शनकारीहरूले लामो समयदेखि जारी बिजुली कटौतीलाई लिएर विरोध गरिरहेका थिए। तृणमूल काँग्रेसकी बागी सांसद सियानी घोष पहिलो पटक राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीए संसदीय दलको बैठक मंगल मिलनमा सहभागी हुनुभयो। बैठकपछि संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै सियानी घोषले बैठकलाई ज्ञानवर्धक बताउनुभयो। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो प्रमुख समाचार। पूरा भयो, प्रादेशिक समाचार लिएर हामी 6 बजेर 50 मिनटमा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

तसाधारण प्रमुख समाचारपछि अब सुन्नुहोस् केही सुमधुर हिन्दी चलचित्रका गीतहरू। प्रथममा सुनिरहेछौँ चलचित्र अनामबाट यो युगल गीत, अलका याग्निक अनि कुमार सानुको स्वरमा। गीतमा बोल छ समीरको अनि धुन नदीम श्रवणको।

बॉर्डर टू चलचित्रबाट सुन्नुहोस्। मोहम्मद चौहान, पी प्राङ, अभिषेक नेहवाल अनि दिलशानको शर्मा, अनु मल्लिकको धुन अनि बोल्छ मनोज मन्तासिरको।

0: नमस्कार कान्छीमाया दिदी, नमस्कार है धनमाया दिदी, आइपुगे म पनि।
1: ए नमस्ते नमस्ते
2: चुल्ठे भाइ, हामी दुई दिदी बहिनी तपाईँलाई नै यसो सम्झेर बसिरहेको थिएँ,
1: कुरा गर्दै थियौँ को आउनुहुन्छ भनेर।
0: साह्रै ढिला त भएको छैन,
2: भएको छैन। अब यसरी सभामा तिनैजना भेटघाट हुँदाखेरि एकदमै खुसी लाग्छ हौ चुल्ठे
0: भाइ,
1: कुराकानी गर्नु धेरै मजा आउँछ नि त।
2: हजुर हजुर,
1: सभामा जम्मा भएपछि
2: चुल्ठे भाइ सजिलो गरेर बस्नुहोस् है। हामी दुई दिदी बहिनी त यी अघि नै ठुलो गुन्जी बिछाएर बसिसके, तपाईँ यता बिरे भाइले ठाकठक ठुकठुक पारिदिएको पिरामा बसे पनि भयो, बेन्चीमा बसे पनि भयो, जहाँ मन लाग्छ त्यहीँ बस्नुहोस् न, तर पर चाहिँ नबस्नुहोस्, किन
1: जहाँ सजिलो लाग्छ त्यहीँ बस्नुहोस् न,
2: बातचित गर्नु असुविधा हुन्छ, लु यता आएर बस्नुहोस् है। भन्दा पनि आज अलिकति ढिलो भयो भन्नु हुँदै थियो, के चाहिँ काम थियो हौ चुल्ठे भाइ?
0: होइन काम त होइन, सधैँको त्यही दिनौ, घरको काम त भइहाल्छ नि, भइहाल्छ। अनि आज चाहिँ
2: गाईबस्तु खेतीपाती यस्तै त हो नि।
0: अनि म चाहिँ यसो यहाँ धनमाया दिदा देखे, धनमाया दिदा पो हेर्दैछु, आज चाहिँ उहाँले चाहिँ के न के सोचेर त आउनु भएको होला,
2: उहाँले त सधैँ सोचेर आउनुहुन्छ।
0: त्यही त, अब बा अप्ठ्यारो पो पार्ने हो कि के सोचेर आउनु भएको छ कि भनेर सोच्दै थिएँ। तर धनमाया दिदीले केही सोध्नुभन्दा अगाडि चाहिँ यसो मनोरञ्जन पो गरौँ कि जस्तो पनि,
1: निकै थाकेर गलेर आउनु भएको छ नि
2: त्यहाँ। हामी पनि त्यस्तै हो, अब गलेर घरको काम त्यस्तै हो, यसो एकछिन विश्राम गरेर आनन्द लिएपछि चाहिँ शरीरमा स्फूर्ति पनि हुने, जोस जाँगर पनि चल्ने। राम्रो कुरा गर्नुभयो यहाँ चुल्ठे भाइले,
1: एकछिन आराम लिउँ त।

0: आहा, बडा रमाइलो भयो, आनन्द आयो
1: है। धनबाई बहिनी कस्तो लाग्यो गीत?
2: गीत साह्रै रमाइलो लाग्यो कान्छी माई दिदी।
1: हजुर,
2: अब यसरी गीत सुन्न पाउँदा त मान्छेको आनन्द भएर आउँछ। अब यसो काम कुरोको मेलो पनि त सर्छ।
1: हजुर, अब काम कुरो भन्दा पनि आज चाहिँ तपाईँले धेरै कुरो मनमा सोचेर आउनु भएको छ होला। त्यो धेरै कुरोमा पनि एउटा केही त होला नि सोच्छु आज भने।
2: सधैँ नै सभामा आउँदा त एउटा एउटा विषय लिएर नै आउँछु नि
1: कान्छी
2: माई दिदी। अब सभामा सबैजना भेटघाट हुन्छ, यसो चाहिने काम कुरोहरू नै गर्नु पर्यो है। र मलाई मनमा लागेको कुराहरू नै सोधिहाल्छु नि त।
1: हजुर हजुर,
2: अब तपाईँले पनि सुन्तला त लगाउनु भएको छ होला नि?
1: लगाएको छु, लगाएको छु।
2: मैले पनि लगाएकै छु,
1: यहाँ चुल्ठे भाइकोमा पनि छ।
0: हजुर,
2: पुरै। अनि सुन्तला त जोगाउनु पर्यो है, यो पनि हाम्रो अलिअलि नगद फसल नै हो। चुल्ठे भाइ, र अब यसलाई हेरचाह गर्नुको लागि धेरै कुरामा नै ध्यान दिनुपर्छ है। अब किराले पनि सताउँछ, रोगले पनि सताउँछ। आज चाहिँ सुन्तलाको बगानमा चाहिँ के कस्तो रोगहरू लाग्छ त्यो सम्बन्धी नै कुराकानी गर्नुपर्छ होला हौ कान्छी माई दिदी, चुल्ठे भाइ।
0: अहिलेको समयमा हामीले अब खेतीपाती गर्छौँ, सुन्तला लगाएको छौँ है, त्यसमा अब रोगहरू त लाग्छ। रोगहरूको विषयमा जानकारी भयो भने त्यसलाई नियन्त्रण पनि गर्न सक्छौँ। अनि विशेष गरी चाहिँ पहिलो रोग मै भनिदिन्छु है, मैले देखेको अनुभव गरेको चाहिँ यो चोप निस्किने अनि फेद जरा आदि कुने रोग त्यो चाहिँ हुन्छ है दिदी। यसो याद गर्नुपर्छ,
2: यो चाहिँ कस्तो किसिमको रोग,
0: कस्तो हुन्छ लक्षण भनेदेखिको मूल काण्डबाट चाहिँ चोप निस्किन थाल्छ। त्यसपछि त्यो चोप निस्केको जग्गाको बोक्रा चाहिँ नरम हुँदै कुहेर जान्छ। अनि यसरी कुहेर जाँदा चाहिँ बोक्रादेखि कै मुनि भएको जुन चाहिँ भित्र पट्टि भएको जुन चाहिँ संचार प्रणालीको नालीहरू जस्तै देख्छौ नि, त्यो पनि कुहेको हुन्छ जसले गर्दा चाहिँ यो जराले चुसेको पानी साथै खाद्य तत्त्वहरू चुस्छ नि जराले, त्यो तत्त्वहरू चाहिँ मुना र पातहरूमा पुग्नै सक्दैन, बिचमै त्यो अब कुहिएकोमै बस्छ। अनि मुना र पातहरू बिस्तारै पहेँलो भएर सुक्दै जान्छ अनि भोट मर्छ। अब सुक्खा अवस्थामा चाहिँ बोक्रा चर्केर उक्किन्छ, त्यस्तो चाहिँ हुन्छ यो चोप निस्किने फेद जरा आदि कुने रोग। अनि अब रोग मात्रै भनेर भएन, यो लक्षणहरू छ भनेर त भने,
2: यस्तो किसिमको रोग देखा परेपछि हामीले रोकथाम गर्ने उपाय गर्नु पर्यो है, के कस्तो हुन्छ कस्तो प्रकारले रोकथाम गर्नुपर्ने त्यो सम्बन्धी पनि बताइदिनुहोस् न। सुन्तलालाई त जोगाउनु पर्यो।
0: अब विशेष गरी रोकथामको उपाय चाहिँ के छ भने, बारीमा हामीले बारी साफसफाइ राख्नु पर्यो,

0: अनि बारीमा पानी जमिनु चाहिँ दिनु हुँदैन। अब रोग लागेको भागलाई फुरीले खुर्केर अलग निकालेर जलाइदिनु पर्यो।
1: हजुर हजुर।
0: अनि खुर्केको जग्गामा चाहिँ के गर्नुहोस् भन्दाखेरि ब्लाइटक्सको घोलले पोतिदिनु पर्छ।
1: यो औषधि हो।
0: हजुर हजुर, ब्लाइटक्सको घोलले पोतिदिनु पर्छ। अनि यो बाहेक चाहिँ सुन्तलाको बोटको वरिपरि रोग लाग्न नसक्ने अरू सुन्तला जातको बिरुवाहरू रोपिदिनु पर्छ र एक वा दुई वर्ष पछि सुन्तलाको बोटको फेदमा जोडिदिनु पर्छ। यसरी रोग लागेको बोटलाई चाहिँ बचाउन चाहिँ सकिन्छ। तर यो चाहिँ एकदमै अब खतराई रोग हो। हामीले विशेष गरी सुन्तला बगानमा हेरचाह चाहिँ गर्नुपर्छ, कुन रोग लागेको छ, कुन चाहिँ रोग लागेको छैन भन्ने कुरा, त्यो कुरा त बुझ्नु भयो होला।
1: हजुर। अनि त्यो बाहेक अरू कुन रोगले चाहिँ यो सुन्तलाको बगानलाई चाहिँ आक्रमण गर्छ होला? कान्छीमा
2: चुल्टे भाइले धेरै कुरो बताउनु भयो, यो चोप निस्किने जुन चाहिँ बिमार भन्नुभयो है, त्यो बाहेक पनि अब हेर्नुहोस् के छ भन्दाखेरि अर्को चाहिँ छ हाँगामा चोप निस्किने बिमार।
1: ए हजुर हजुर।
2: को लक्षण चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब ठाउँ ठाउँमा हाँगाहरूबाट चोप निस्किएको देख्नुको साथसाथै अब हाँगाको जुन चाहिँ माथिल्लो पात हुन्छ नि त्यो पात र मुनाहरू पनि पहेँलो भएर सुक्दै जान्छ। अनि यो रोगको मुख्य लक्षण चाहिँ यो हो। अनि यो रोग चाहिँ बोटको मसिनो हाँगाहरूमा पनि देख्न चाहिँ पाइन्छ है।
1: ए यो हाँगामा चोप निस्किने पनि एकदमै डरलाग्दै
2: हो। हजुर, यसको रोकथाम त गर्नु पर्यो,
1: गर्नु
2: हाँगामा चोप निस्किने बिमारको लागि। अनि यसको रोकथामको उपायहरू चाहिँ के छ भन्दाखेरि अब रोग लागेका हाँगाहरूलाई हामीले काटेर जलाइदिनु पर्छ। अनि काटेर चोट लागेको भागलाई चाहिँ ब्लाइटक्सको लेप अथवा घोल बनाएर चाहिँ हामीले पोतिदिनु पर्यो है घरमा बहिनी, त्यो याद गर्नु पर्यो। यो लेख्दै पनि गर्नु अनि त्यो बाहेक पनि हाँगाहरूमा चाहिँ ब्लाइटक्स 2 ग्राम प्रति लिटर पानीको दरमा भिजाएर चाहिँ हामीले 15 दिनको अन्तरमा चाहिँ 2 पल्टसम्म चाहिँ छर्किदिएमा यो रोगलाई चाहिँ हामीले रोकथाम चाहिँ गर्न सक्छौँ।
1: हजुर,
2: यो उपाय पनि हामीले गर्न चाहिँ सक्छौँ,
1: सकिन्छ।
0: अर्को रोग चाहिँ कस्तो छ भने तपाईँले देख्नु भएको छ कि छैन है, फुस्रे रोग भन्छ है, पाउडरी मिल्ड्यू भन्छ। यो चाहिँ कसरी रोग लागेको रहेछ भनेर चाल पाउने भन्ने, पात अनि यसको कलिलो मुनाहरूमा सानो सानो खालके यो सेतो धुलो
1: हजुर
0: जस्तो देखियो भने फुस्रे रोग लागेको भनेर चाहिँ जान्न सकिन्छ।
1: जान्नु पर्यो। हजुर।
0: अब यो पाउडर जस्तो हुन्छ नि त, यो रोगले चाहिँ प्राय कलिलो पात अनि मुनाहरूलाई मात्र आक्रमण गर्छ। त्यसै कारण सुन्तलाको पालुवा आउने समयमा कृषकहरूले बगानको राम्रोसँग निरीक्षण गरेर रोग लागेको पायो भने चाहिँ त्यही समय यसको रोकथामको उपाय चाहिँ गर्नु पर्यो। यो गर्न नसकेको खण्डमा चाहिँ कस्तो हुन्छ, त्यो सेतो दाग हुन्छ नि, सेतो दाग बढेर चाहिँ पुरा पात अनि कलिलो मुनाहरूमा चाहिँ त्यो सबै ढाकिदिन्छ भनौँ न। अनि यो समय चाहिँ अब पुरा बगान नै आँटै छर्केको जस्तो देखिन्छ सेतै।
1: हजुर हजुर।
0: अनि यस्तो अवस्थामा चाहिँ पात अनि कलिलो मुनाहरू सबै झरेर नाङ्गो हुन्छ। यो चाहिँ तपाईँको फुस्रे रोग पाउडर मिल्ड्यू भन्छ।
1: हजुर।
0: अब यो रोग मात्रै भनेर भएन, रोकथामको उपायहरू पनि छ होइन।
1: अनि यस्तो डरलाग्दो रोग लागेपछि त हामीले रोकथाम गर्ने उपायहरू त अप्नाउनु पर्छ नि, गरेर हुन्छ के छ उपायहरू बताइदिनुहोस् न।
0: यसको लागि चाहिँ लगातार रूपमा 15-15 दिनको अन्तर गरेर 4-5 पल्टसम्म यो तपाईँको सल्फेक्स भन्ने दबाई चाहिँ 2.5 ग्राम प्रति लिटर पानीको दरमा मिसाएर छर्केमा चाहिँ यो रोगको रोकथाम गर्न सकिन्छ। जुन चाहिँ यो सल्फेक्स भने त्यो दबाई चाहिँ कहिले लाउने के लाउने भन्ने कुरा चाहिँ तपाईँले कृषि कार्यालयमा गएर है
2: त्यहाँ
0: जोगाजोग गरेर पनि लाउन सक्नुहुन्छ। अब जस्तो तपाईँले यो फुस्रे रोग देख्नुभयो त्यस्तै गएर जोगाजोग गरेर यो सल्फेक्स चाहिँ लगाइहाल्ने।
1: रोकथाम गर्ने उपाय त हामीले
0: गर्नै पर्छ, दिनको अन्तर गरेर चाहिँ 4-5 पल्टसम्म चाहिँ लाउनु पर्छ,
2: लाउनै पर्छ। त्यसो गर्यो भने चाहिँ केही हदसम्म चाहिँ हामीले रोगबाट चाहिँ बचाउन सक्छौँ,
1: सुन्तलालाई जोगाउनु चाहिँ सकिन्छ।
2: अनि त्यो बाहेक अरू रोगहरू छ, यो चाहिँ के छ भन्दा एन्थ्रेक्स नोज भन्ने पनि छ है।
1: यो चाहिँ कस्तो किसिमको रोग हो,
2: यसको लक्षण हामीले जान्नु पर्यो। अनि यसको लक्षण चाहिँ कस्तो हुन्छ भन्दाखेरि यो रोगले आक्रमण गरेका हाँगाहरूका पातहरू चाहिँ पहेँलो भएर सुक्छ।
1: ज्यू ज्यू।
2: अनि चाहिँ मुनाहरू चाहिँ उत्पीडनको कारणले चाहिँ सुक्खा हुँदछ अनि मर्छ पनि र यो सुकेको जुन चाहिँ मुनाहरू छ त्यो मुनाहरूमा हामीले कालो टिका जस्तो दाग देख्छौँ जसद्वारा चाहिँ अरू मुनाहरूमा पनि यो सर्ने गर्छ त्यति बेला चाहिँ हामीले याद गरिहाल्नु

0: पर्यो। यो रोग चाहिँ प्राय जसो यसो याद गर्दाखेरि हामीले वर्ष ऋतुमा चाहिँ बेसी लागेको चाहिँ देखिन्छ है धनमाया बहिनी।
1: हजुर हो नि, यो अब पानी झरीले गर्दा पनि होला नि कान्छी।
0: हजुर हजुर, अनि हामी यसको लागि रोकथाम त गर्नै पर्यो, रोकथामको उपाय त जान्नु पर्यो,
1: जान्नु पर्यो के कस्तो प्रकारले गर्न सकिन्छ।
0: रोग लाग्यो भनेर हामीले चुपो लागेर बस्नु त भएन,
1: सुन्तलालाई त्यसै हामीले बोट मार्नु त
0: भएन, यत्रो दुःख गरेर रोपेको हेरचाह गरेको है। अनि अब रोग लाग्दा त हामीले उपाय त गर्नै पर्यो, रोकथाम गर्नै पर्यो। अनि यो सुकेको जुन चाहिँ मुनाहरू छ, यो मुना जसमा चाहिँ कालो टिका जस्तो दाग देखिन्छ नि धनमा, अब यस्तो मुना वा हाँगाहरूलाई चाहिँ हामीले सुकेको देखि चाहिँ अलिक तल काटेर चाहिँ हामीले जलाइदिनु पर्यो।
1: हजुर,
0: अब जलाउनु पनि त्यो नजिकै नजलाएर अलिकति पर अलिक जग्गा जमिन छ भने निकै टाढो लगेर जलाइदिनु पर्यो। अनि जसले गर्दा चाहिँ यो एउटा मुनादेखि अर्को मुनामा चाहिँ यो बिमार चाहिँ नसरोस् भनेर चाहिँ हामीले जलाइदिनु पर्छ धनमा। अनि त्यो बाहेक पनि रोग लागेको जुन चाहिँ मुना चाहिँ काटेर जलाएपछि हामीले बेबिस्टिन नामक दबाई चाहिँ 2 ग्राम प्रति लिटर पानीको दरमा मिसाएर चाहिँ हामीले बोटमा चाहिँ 15 दिनको अन्तर गरेर 3-4 पल्टसम्म छर्के भने यो रोग चाहिँ हामीले केहीसम्म चाहिँ रोकथाम गर्न चाहिँ सक्छौँ है धनमा।
1: हजुर हजुर,
0: यो उपाय चाहिँ हामीले अप्नाउनु चाहिँ
1: पर्यो।
0: हजुर,
1: औषधि चाहिँ हामीले ठिक समयमा नै लगाउनु पर्यो।
0: हजुर हजुर।
1: अनि सुन्तलाको बोटलाई अरू कुन रोगले चाहिँ आक्रमण गर्छ होला चुल्ठे भाइ, बताइदिनुहोस्।
2: अब सुन्तलाको बोटमा देखिने अरू रोगहरू चाहिँ के छ भने यो ध्वाँसे बिमारी भन्छौ।
1: यो चाहिँ कस्तो किसिमको रोग?
2: अब यो चाहिँ कस्तो हो भने यो रोगले आक्रमण गरेको बोटको पात मुना अनि रसहरू चाहिँ गाढा फुस्रो रङको या त मखमली यो बोक्राले ढाकेको हुन्छ। कुनै कुनै ठाउँहरूमा चाहिँ कस्तो हुन्छ भने पातहरूको हरियो रङलाई पुरै कालो रङले ढाकेको हुन्छ। यस्तो अवस्थामा बोटलाई चाहिँ हरियोको सट्टामा कालो देखिन थाल्छ।
0: हजुर हजुर।
2: अनि विशेष गरी यो ध्वाँसे बिमारीबाट चाहिँ
1: हजुर
2: रोकथाम चाहिँ कसरी गर्ने भन्दाखेरि चाहिँ यो रोग चाहिँ ढुँडी किराहरूले खाएर यो फ्याँकेको तरल पदार्थ माथि चाहिँ पलाउँछ। यसको कारण चाहिँ यसको रोकथामको लागि चाहिँ पहिला किराहरूको रोकथाम गर्न चाहिँ आवश्यक छ। किराको रोकथाम गर्यो भने चाहिँ यो रोगबाट पनि बाँच्न सकिन्छ। अनि यो बाहेक चाहिँ तपाईँले के गर्नुपर्छ भनेको काँचो तेल पानीमा या निकोटिन सल्फेट पातहरूमा छर्क्यो भने चाहिँ यो रोगको रोकथाम गर्न सकिन्छ।
1: हजुर
2: हजुर हजुर।
1: के गर्दा चाहिँ रोगको रोकथाम गर्न सकिन्छ भनेर
2: अब सुन्तलामा लाग्ने रोगहरूको विषयमा कुराकानी गर्दैछौँ। यहाँ धनमाया दिदीले सोधेको सोधै हुनुहुन्छ,
0: निकै बुझ्नु पनि भएछ, निकै उज्यालो पनि भइरहेछ
2: उहाँको अनुहार त उज्यालो भयो, हामी चाहिँ बोल्दा बोल्दा अनुहार अँध्यारो होला जस्तो भयो। अब हाम्रो अनुहार उज्यालो पार्नुको निम्ति त यसो मनोरञ्जन पो गरौँ भन्दैछु, यसो घाँटी पनि सुक्यो होला। धनमाया दिदीले त चिया ल्याएको जस्तो देख्दै थिएँ मैले,
1: चिया ल्याएको छु नि, चिया पिउँदै यसो
0: न धनमाया बहिनी यसो मिठो गीत सुनाएर आनन्द गराउनुहोस् न।
1: हजुर, लु यो चिया पनि पिउनुहोस्, यो रमाइलो गीत पनि सुन्नु
0: सुनाउन त रमाइलो गरौँ।

0: आहा धनमाई बहिनी रमाइलो भयो, आनन्द भयो, चिया पनि पिउनु भयो, घाँटी सुकेको पनि
1: हजुर हजुर एकदम रमाइलो भयो।
0: हजुर चुल्टे भाइको त घाँटी सुकेर कस्तो भइरहेको थियो, अघिदेखि चियाको बोतल हेरेको हेरेकै थियो। राम्रो गर्नुभएछ तपाईँले चिया ल्याएर पिएर आनन्द भयो नि,
2: आनन्द भयो,
1: मनोरञ्जन पनि गर्यौँ, चिया पनि पियौँ। यहाँ धनमाया दिदीले चाहिँ आज चाहिँ सुन्तलाको बगानमा लाग्ने रोगहरूको विषयमा कुराकानी गर्नु हुँदैछ, सोध्नु हुँदैछ के के रोग सुन्तलाको त्यो ध्वाँसे बिमारी ध्वाँसे रोग विषयमा बताइदिए। अब अर्को चाहिँ के हुन्छ भनेदेखिको नि रोग, यो चाहिँ स्केप भन्ने,
2: यो चाहिँ कस्तो किसिमको रोग हो,
1: यो चाहिँ यो रोगको लक्षण चाहिँ कस्तो हुन्छ भनेदेखिको कलिलो पात अनि फलहरूमा यो रोग देखा पर्छ। पात अनि फलहरूमा चाहिँ पहिलो सुरु चाहिँ यो खिया रङको डन्डीफोर आकारको टीका देखा पर्छ, खिया रङको हुन्छ, डन्डीफोर डन्डीफोर जस्तो हुन्छ हाम्रो शरीरमा देखा पर्छ, डन्डीफोर हो त्यस्तै आकारको टीका देखा पर्छ। पछि गएर यो टीका चाहिँ ठुलो हुँदै जान्छ,
0: फिचिँदै जान्छ,
1: फिचिँदै जान्छ, अनि पातहरूलाई खुम्चाइदिन्छ यही यो टीका ठुलो भएर, अनि साथै फलहरूको आकारलाई पनि बिगारिदिन्छ। हाम्रो कृषक दाजुभाइ दिदीबहिनीहरूको जुन चाहिँ सुन्तला बगान छ यसमा देखा परेको छ। यो रोगले आक्रमण गरेको पातहरूलाई टिपेर चाहिँ के गर्नु जलाइदिनु पर्यो। त्यसपछि बेबिस्टिन नामक दबाई 2 ग्राम प्रति लिटर पानीको दरमा मिसाएर 15 दिनको अन्तर गरेर 3 पल्टसम्म छर्केमा चाहिँ यो रोग निको हुन्छ। यो रोग त अब लक्षण देखा पर्ने साथ तपाईँले यो कामहरू चाहिँ गरिहाल्नु पर्यो। ढिला भयो भने चाहिँ कतिपय रोगहरू पनि
0: जाँदैन,
1: सबै दुःख गरेकोहरू जान्छ
0: जान्छ
1: अनि नष्ट हुन्छ।
2: हजुर डराउनु पर्ने कुरो त केही छैन रहेछ, रोग लागे पनि औषधि
1: प्रयोग गरेर
2: औषधि प्रयोग गरेर चाहिँ हामीले ठिक गर्नु चाहिँ सक्ने रहेछौँ है।
0: अब यहाँले त निकै रोगहरू बतायो, अर्को मलाई मनमा आएको रोग चाहिँ के छ भन्दाखेरि जमेट रोग। यसको लक्षण चाहिँ कस्तो हुन्छ भन्दाखेरि यो रोग लाग्दा चाहिँ पौधाको मुना अनि हाँगाहरूमा चाहिँ हल्का फुस्रो देखिन्छ, अनि खैरो रङको जमेट जस्तो ढुँडी जातीय बिमारीको पनि वृद्धि हुन्छ है धनमाई बहिनी। यसले चाहिँ के गर्छ भन्दाखेरि अब पातको डाँख्ला भयो है, फलको भेट्नुमा चाहिँ हाइनेक हुन्छ नि, हाइनेक लगाए जस्तो गरेर वरिपरिबाट घेरेको हुन्छ है धनमाई बहिनी, अनि जसले गर्दा चाहिँ पानी र खाद्यको सञ्चारमा चाहिँ यसले बाधा पुर्याउँछ।
2: हजुर
0: फलस्वरूप अब यसले वृद्धिमा पनि एकदमै हानि पुर्याइहाल्छ। अब हामी रोकथामपट्टि पनि जानु पर्यो नि त यही।

0: रोकथाम गर्ने उपाय निकाल्नु पर्यो.
1: जिउजू बिमार लाग्यो भनेर मुख अधेरो पारेर बसिरहने होइन नि त. हामीले खेतीपाती गरेपछि रोग लाग्छ, त्यो रोगलाई हामीले
0: नियन्त्रण
1: गर्नु पर्यो, रोकथाम पनि गर्नु पर्यो. अनि रोकथामको उपाय चाहिँ के छ भन्दाखेरि, यो रोगलाई पनि स्केप रोगलाई चाहिँ रोकथाम व्यवस्था अप्नाएर चाहिँ यसको रोकथाम चाहिँ हामीले गर्न सक्छौँ. यहाँ छोटे भाइले भन्नु हुँदै थियो नि अघि यो स्केप रोगको रोकथामहरू, त्यस्तै प्रकारले हामीले अब यो रोग लागेको छ भने पातलाई टिपेर जलाइदिनु पर्यो. त्यसपछि बिबिस्टिन नामक 2 ग्राम प्रति लिटर पानीको दरमा मिसाएर चाहिँ बोटमा 15 दिनको अन्तर गरेर 3 पल्ट छर्केमा चाहिँ यो रोग पनि निको हुन्छ. यस्तै प्रकारले हामीले यो जमेट रोगलाई पनि यही प्रकारले हामीले गर्न चाहिँ सक्छौँ.
0: हजुर हजुर, कान्छीमाई दिदी, जुनै रोग लागे पनि रोकथाम गर्ने उपायहरू चाहिँ हामीले अप्नाउनु
1: पर्यो.
0: सुन्तलाको बोटलाई अब धेरै रोगहरूले सताउँदो रहेछ है चुल्ठे भाइ, कान्छीमाई दिदी. त्यो बाहेक पनि अरू कुनै रोगहरूले आक्रमण गर्छ?
2: एउटा रोग चाहिँ मलाई याद आयो, त्यसको नाम चाहिँ के छ भने
0: हजुर
2: ट्रिस्टेजा संक्रामक रोग भन्छ.
0: ए, यो चाहिँ कस्तो किसिमको रोग?
2: यो चाहिँ
1: नाम पनि अप्ठ्यारो हो,
0: एकदमै अप्ठ्यारो. हजुर,
2: विभिन्न सुन्तला जातीय बोटहरूमा यसको यो भाइरसको लक्षण विभिन्न प्रकारको हुन्छ.
0: हजुर,
2: अनि बुढो बोटमा पालुवा बढ्नु आंशिक या पूर्ण रूपले बन्द हुन्छ. बुढो बोटहरूमा चाहिँ एकदमै बन्द हुन्छ है. यस बाहेक बोट बढ्नुमा रोकावट उत्पन्न गर्छ यसले. पातहरू रङ बिनाको हुँदै जान्छ. कोही बेला चाहिँ कान्डा चाहिँ खोपिएर शरीरहरू दुर्बल हुन्छ, साथै जरा पनि कुहनु थाल्छ. यो रोग पनि डरलाग्दो
1: हो.
0: अनि यस्तो डरलाग्दै रोग लागेपछि हामीले रोकथाम गर्ने उपाय गर्नु पर्यो, के कस्तो औषधिहरू प्रयोग गर्नुपर्ने त्यो पनि बताइदिनुहोस् न त.
2: यो रोग चाहिँ कस्तो हो भने, यो रोगको खासै कुनै रोकथाम त छैन, तर यो रोगको जीवाणुलाई किराहरूले चाहिँ एउटा बोटदेखि अर्को बोटमा सार्ने हुनाले किराको रोकथाम चाहिँ पहिला गर्नु पर्यो. यो रोगको रोकथामै किराको रोकथाम हो. र यस बाहेक रोग मुक्त बिरुवा छानेर रोप्नु पर्छ. अनि यो रोग सहन गर्न सक्ने बिरुवा रुट स्टकमा कलम बाँधेर बिरुवा बनाउनु पर्छ. त्यसो गर्यो भने चाहिँ तपाईँले यो ट्रिस्टेजा संक्रामक रोगबाट चाहिँ अब बचाउन सक्नुहुन्छ. तर अब यो रोगको खासै रोकथाम छैन, विशेष गरी हाम्रो सुन्तलामा यो खालको रोग लागेको छ कि छैन भनेर चाहिँ पहिला निरीक्षण चाहिँ गर्न चाहिँ जरुरी छ.
0: अब कुन रोग लागेको हामीलाई त थाहा हुँदैन, र पनि अब हामीले हेरचाह त गर्नु पर्यो.
2: रोग लागेको रहेछ, कस्तो बोटमा के के हुँदैछ, कसो कसो हुँदैछ,
0: त्यो सबै कुरा नै त हेर्नु पर्यो.
2: हेरेपछि त तपाईँ कृषि कार्यालयमा गएर या त हाम्रो सभामा आएर भन्न सक्नुहुन्छ, यो भएको छ, के गर्नुपर्ने, कसो गर्नुपर्ने भन्ने सरसल्लाह त हुन्छ नि त.
1: ज्यू ज्यू ज्यू, अब सरसल्लाह गर्यो भने त सबै कुरो थाहा हुन्छ त हौ.
0: थाहा लाग्छ रोग लागेको कि किरा लागेको, सबै कुरो जान्न पाइन्छ नि त.
1: ज्यू ज्यू, अब यो बाहेक पनि अर्को चाहिँ के छ भन्दाखेरि, यो सुस्त पतन, यसको लक्षण कस्तो हुन्छ भन्दा,
0: यो पनि रोगै हो कान्छी.
1: हजुर हजुर, लक्षणहरूमा यो रोग चाहिँ जुगा जातीय जीवाणुले आक्रमण गरेमा हुन्छ है. तर यो जुगा भने आँखाले चाहिँ देख्न सकिँदैन.
0: हजुर,
1: अनि यसले आक्रमण गरेको बोटहरू चाहिँ बिस्तारै मर्दै जान्छ, साथै बोटको आकार औ वृद्धिमा पनि कमी आउँछ है. धन्यवाद. अनि पहिलिनु थाल्छ, पात मर्नु थाल्छ, टुप्पोबाट फेर सुक्दै जानु, अनि यो रोगको चाहिँ मुख्य लक्षणहरू हो. अब यो लक्षणहरू देखा पर्यो भने चाहिँ ए सुस्त पतन भएछ भनेर चाहिँ जान्न चाहिँ सकिन्छ. हजुर, अनि रोकथाम गर्नु पर्यो हामीले. रोकथामको उपायमा के छ भन्दा, बिरुवा रोप्न भन्दा अघि बिरुवालाई चाहिँ थाइमेट 200 मिलिलिटर प्रति लिटर पानीको दरमा मिसाएर चाहिँ हामीले जुन चाहिँ बनाएको घोल हुन्छ नि, त्यो घोलमा चाहिँ 30 मिनटसम्म चाहिँ जरालाई चाहिँ हामीले चोपेर चाहिँ राख्नु पर्यो. त्यो गर्नु पर्यो, एउटा उपाय छ. अनि निम केक भनेको त सुन्नु भएको होला तपाईँले.
0: सुनेको दिदी, तर अब प्रयोग गर्नु त जान्नु पर्यो नि त.
1: ज्यू ज्यू, अब निम केक पनि तपाईँले पाइहाल्नुहुन्छ हाम्रो जुन चाहिँ खेतीपातीको दबाई बेच्ने दोकानमा. अनि त्यो निम केक नामक जैव मल चाहिँ प्रत्येक बोटमा चाहिँ तपाईँले 150 ग्रामको दरले चाहिँ वर्षमा 2 पल्ट प्रयोग गर्नु भयो भने चाहिँ यो सुस्त पतन जुन चाहिँ भने नि, यो रोगबाट पनि हामीले बोटलाई चाहिँ केही हदसम्म चाहिँ जोगाउन चाहिँ सक्छौँ.
0: हजुर हजुर, धेरै राम्रो कुरा बताउनु भयो कान्छीमाई दिदी, चुल्ठे भाइ.
1: र हामीले यो सुन्तला बगानमा लाग्ने रोगहरू
0: हजुर
1: बारे कुराकानी गर्यौँ. तर अब के गर्नु, कुराकानी गर्दा गर्दै समय त निकै नै भइगयो जस्तो पो लाग्यो त मलाई त. चुल्ठे भाइ, समय छैन भनेपछि त बसिदाउने कुरो आएन,
0: लुटिन
1: जाने मेलो मेसो पो गर्नुपर्छ.
2: हुन्छ हुन्छ,
1: लु जाउँ त जाउँ.

अब सुन्नुहोस्, मौसमको कृषि विज्ञप्ति सक्रिय मानसुनसँगै बङ्गालको खाडीमा बनेको दबावले गर्दा आगामी 48 घन्टासम्म उत्तर बङ्गालका दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार अनि कुचबिहारमा मौसम विभागले मुसलधारे पानी पर्न सक्ने सम्भावनार्थ यल्लो अलर्ट जारी गरेको छ।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। एफएम 103.5 मेगाहर्ज अनि मोबाइल एप्लिकेसन न्युज अन एयर अनि प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि। र अबको अग्रचरणमा रिलिङ गरिरहेछौँ गान्तोक केन्द्रको प्रादेशिक समाचार, प्रत्यक्ष साँझ देख्नुहोला।

सिक्किमस्थित नाथुला बन्ज्याङ भई हुने भारत चीन सीमा व्यापार आउँदो 1 अगस्तदेखि आधिकारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ। सन् 2020 COVID-19 महामारीका कारण स्थगन गरिएको यो व्यापारिक गतिविधि लामो समयपछि पुनः सुरु हुन लागेको हो। नाथुला व्यापार पुनः सञ्चालनमा आएसँगै सीमापार व्यापार प्रबन्धनमा पञ्जीकृत व्यापारी यातायात व्यवसाय तथा सीमा व्यापारसँग जोडिएका अन्य क्षेत्रहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। यसअघि 4 दशकभन्दा बढी समय बन्द रहेको नाथुला सीमा व्यापार सन् 2006 पहिलो पटक पुनः खोलिएको थियो। सिक्किम पुलिसद्वारा आज जारी गरिएको ताजा रिपोर्ट अनुसार राष्ट्रिय राजमार्ग 10 अन्तर्गत 20 माइल बर्दाङमा सडक अवरुद्ध भए तापनि अन्य सडक खण्डहरूमा यातायात सामान्य रूपमा सञ्चालन भइरहेको छ। प्रशासनले बताए अनुसार रम्फू सिलगढी सार्वजनिक यातायातलाई सुचारु राख्न सवारी साधनहरूलाई साउने चिउरेबोटे हुँदै डुगाको वैकल्पिक मार्गबाट पठाइँदैछ। यसै गरी राज्यका अन्य अधिकांश प्रमुख सडकहरू खुला रहे तापनि पाकिम मङ्गन नाम्ची गेजिङ र सोरेङ जिल्लाका केही मार्गहरू पहिरो तथा पुल मरम्मत सम्भारका कारण अवरुद्ध रहेको जानकारी गराउँदै चालकहरूलाई सावधानीपूर्वक सवारी साधन चलाउन र आधिकारिक ट्राफिक सूचनाको पालना गर्न आग्रह गरिएको छ। शहरी विकास विभागको आयोजनामा आज बिहान गान्तोकको बुलबुलेमा अमृत 2.0 अन्तर्गत क्याच द रेन अभियानको भाग स्वरूप एक वृक्षारोपण कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा राज्यका शहरी विकास तथा खाद्य एवं नागरिक आपूर्ति मन्त्री भोजराज राई मुख्य अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। वृक्षारोपणका क्रममा मन्त्री राईको नेतृत्वमा नगर विकास विभागका अधिकारीहरूले क्याच द रेन प्रतिज्ञा लिएका थिए। यसअघि राज्यकी अमृत अभियान निर्देशक योगिता राईले क्याच द रेन अभियानबारे जानकारी गराउनुभयो। आवास तथा सहरी मामिला मन्त्रालय र जलशक्ति मन्त्रालयको संयुक्त नेतृत्वमा सञ्चालित यस कार्यक्रमद्वारा समुदाय नेतृत्वको जल व्यवस्थापनमा सबै सहरी स्थानीय निकायहरूलाई सहभागी गराउने उद्देश्य राखिएको छ। कार्यक्रममा सहरी विकास विभागका आयुक्त एवं सचिव जितेन्द्र सिंह राजे पनि उपस्थित हुनुहुन्थ्यो। भारत सरकारले सामाजिक न्याय तथा अधिकारिता मन्त्रालय मार्फत सिक्किम सहित पूर्वोत्तर राज्यहरूमा ज्येष्ठ नागरिक तथा दिव्याङ्गजनको कल्याणका लागि विभिन्न योजना प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको जनाएको छ। आज सांसद तेरास गोवालाले सोध्नुभएको प्रश्नको लिखित जवाब दिँदै सामाजिक न्याय तथा अधिकारिता मन्त्री रामदास अठावले राज्यसभामा उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार राष्ट्रिय वयोश्री योजना अन्तर्गत ज्येष्ठ नागरिकलाई निशुल्क सहायक उपकरण उपलब्ध गराउने

कार्य जारी छ। आर्थिक वर्ष 2025-26 सिक्किमका 76 जना लाभार्थीहरू निरामय स्वास्थ्य बिमा योजना अन्तर्गत लाभान्वित भएका छन्। केन्द्र सरकारले सिक्किम सहित सम्पूर्ण पूर्वोत्तर क्षेत्रमा ज्येष्ठ नागरिक तथा दिव्याङ्गजनलाई स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा पुनर्स्थापना तथा सहायक सेवामा सहज पहुँच सुनिश्चित गर्दै समावेशी र न्यायपूर्ण विकासलाई निरन्तर अघि बढाइरहेको उहाँले बताउनु भएको छ। दक्षिण सिक्किमको नाम्ची ब्लक अन्तर्गत मामले गाउँ प्रशासनिक केन्द्रले निट 2026 को परीक्षामा सिक्किम राज्यबाट प्रथम स्थान हासिल गर्न सफल सुश्री रिचा सुब्बालाई बधाई तथा सम्मान प्रदान गरेको छ। मामले डाँडागाउँ निवासी पुष्पा शर्मा तथा सन्तोष सुब्बाकी छोरी रिचा सुब्बाले उक्त परीक्षामा पूर्णाङ्क 720 587 प्राप्त गरेकी थिइन्। पाकिम जिल्ला प्रशासनिक केन्द्रले नाम्चेबुङ स्थित एसियन एनिमे एन्ड मांगा एकाडेमीसँगको सहकार्यमा जिल्लाभरिका पुनस्थापना केन्द्रका बासिन्दाहरूका लागि आर्ट फर रिकभरी नामक 10 दिने कार्यशाला शुभारम्भ गरेको छ। यस पहलको मुख्य उद्देश्य पुनर्वस्थापन केन्द्रहरूमा उपचारार्थ रहेका व्यक्तिहरूलाई उनीहरूको मानसिक र भावनात्मक स्वास्थ्यमा सुधार ल्याउन मद्दत पुर्याउनु साथै मांगा आर्टलाई एक उपचारात्मक माध्यमका रूपमा परिचय गराउनु हो भने बताइएको छ। आकाशवाणी कान्तोबाट सुन्दै हुनुहुन्थ्यो प्रादेशिक समाचार पूरा भयो।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। गान्तोक केन्द्रको प्रादेशिक समाचारपछि अब सुन्नुहोस् हाम्रो अहिले लगायत भोलि प्रसारण गरिने केही प्रमुख कार्यक्रमहरूको संक्षिप्त रूपरेखा। अहिले 6:50 प्रसारण गर्नेछौँ यस केन्द्रको प्रादेशिक समाचार। त्यसपछि 7:15 क्रमशः लोकलहरी अनि सुरसङ्गम, विविध कलाकारहरूको स्वरमा। युवाणी 8:00 जसमा आज इच्छा घतानीद्वारा सरिचित कविताहरू वाचन गरिनेछ। 8:30 समाचार एकांशको प्रस्तुति चर्चा चौतारी। यस अतिरिक्त पनि आज रात्रि सम्प्रसारण गरेर सुनाउनेछौँ दिल्ली केन्द्रका कार्यक्रमहरू। क्रमैले 8:15 संसद समीक्षा, 9:15 स्पोटलाइट, 9:30 मन्थन, त्यसपछि रात्रि 10:00 विविध भारतीको सङ्गीतमय कार्यक्रम। सदाजै नै बिहान 6:22 थालिनेछ भोलिको हाम्रो प्रभातकालीन अधिवेशन 6:30 अर्चनाबाट, जसमा गुरु पूर्णिमाको महत्त्वबारे जानकारी दिनुहुनेछ केशव मिश्राले। टमाटरको खेतीबारे जानकारी दिनेछौँ 7:05। 7:15 नेपाली भजन रीता गिरी अनि पारू बागदासबाट। सङ्गीत प्रवाह 7:35 बिहान 8:30 श्रोताहरूलाई सुनाउनेछौँ अभिनेत्री साधनाको सङ्घर्ष अनि सफलताको कथा। सन्दर्भको साथमा हिन्दी चलचित्रका गीतहरू 8:45, जसमा सन्दर्भको विषय रहनेछ फुटबल खेल र भारतीय प्रतिभाको बदलिन्दो स्वरूप। हेलो खरसाङ 10:02, 11:05 स्वर माधुरी। तपाईँको अनुरोधमा मध्याह 12:05 सुनाउनेछौँ भने 12:30 प्रसारण गरिनेछ मेलोडी टाइम। सार्वजनिक 1:02 तिब्बती कार्यक्रम। दिउँसो 3:00 लिएर आउनेछौँ केही हिन्दी चलचित्रका गीतहरू। विश्वमा हामी 3:20 जसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाबारे चर्चा गर्नेछिन् मोना तामाङले। 4:30 शिक्षा ज्योति। साँझ 5:05 र 5:30 क्रमैले जय जवान र इभिनिङ मेलोडिस। गाउँले सभा 6:10 जसमा भोलिको विषय रहनेछ नारी सशक्तिकरणबारे। 6:50 यस केन्द्रको प्रादेशिक समाचार। लोकलहरी अनि सुरसङ्गम 7:00 अनि 7:15 मोती लामा अनि आरती राईका स्वरमा। 8:00 युवावाणी। यसका साथै भोलि रात्रि सम्प्रसारण गरेर सुनाउनेछौँ दिल्ली केन्द्रका कार्यक्रम। क्रमैले 8:15 संसद समीक्षा, 9:15 स्पोटलाइट, 9:30 चर्चाका विषय है। त्यसपछि रात्रि 10:00 संसदमा भएको प्रश्नकालको रेकर्डिङ। हाम्रा यी सबै प्रसारणहरू एफएम 103.5 MHz सँगसँगै मोबाइल एप्लिकेसन न्युज अन एआइआर र प्रसार भारती ओटिटी वेब्स प्लेटफर्म लगायत पूर्व निर्धारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 100.2 MHz पनि उपलब्ध रहनेछन्।

अब सुन्नुहोस्, मौसमको साधारण विज्ञप्ति पनि हाल मौसमको बदलिँदो स्वरूपले गर्दा अबका एक दुई दिनहरूसम्ममा सिक्किम लगायत उत्तर बङ्गालको निम्न हिमालय अञ्चलका भूभागहरूमा सगर्जन कहीँ हल्का त कहीँ भारी वर्षाको सम्भावना रहेको छ।

0: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब आज दिनभरिका ताजा जानकारीहरूबारे जानकारीको निम्ति सुन्नुहोस् यस केन्द्रको प्रादेशिक समाचार।
1: आकाशवाणी खरसाङ हो, प्रादेशिक समाचार सारण मंगरबाट सुन्नुहोस्। मुख्य समाचार। लोकसभाले लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 विचार र पारित गर्न छलफल शुरू गरेको छ। पश्चिम बंगाल सरकारले सामाजिक आर्थिक मापदण्डका कारण आयुष्मान भारत योजनाको लाभ प्राप्त गर्न नसकेका परिवारहरूका लागि नयाँ स्वास्थ्य बीमा योजना शुरू गर्ने निर्णय गरेको छ। भारतको पहिलो प्रत्यक्ष व्यावसायिक कन्टेनर मालवाहक रेल नेपाल पुगेको छ। सुभाष घिसिङ मार्ग रोहिणी रोड र दार्जिलिङ लेबुङ राङगेरुङ 3 माइल सर्कुलर रोड पीडब्ल्यूडी विभागले जिम्मामा लिने भएको छ। अनि मौसम विभागका अनुसार राज्यका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। अब समाचार विस्तारमा। लोकसभाले लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 विचार र पारित गर्न छलफल शुरू गरेको छ। विधेयकले लोक परीक्षा अनुचित साधन रोकथाम अधिनियम 2024 संशोधन गरेको छ। यस विधेयकमा 10 वर्षसम्मको कैद, 10 करोड रुपियाँसम्म जरिवाना, दोषी ठहरिएका अपराधीहरूको सम्पत्ति जफत गर्ने जस्ता कडा दण्डसहित धेरै महत्वपूर्ण प्रावधानहरू छन्। मुद्दाहरूको द्रुत निपटान सुनिश्चित गर्नका लागि विधेयकले प्रत्येक राज्य सरकार र केन्द्रशासित प्रदेश प्रशासनलाई दैनिक सुनवाईका लागि विशेष फास्ट ट्र्याक अदालतहरू स्थापना गर्ने प्रावधान गर्दछ। पुलिस स्टेशनमा सूचना दर्ता भएको मितिले 2 महिनाभित्र अनुसन्धान पूरा गरिसक्नुपर्ने व्यवस्था पनि गरिएको छ। आरोप पत्र दायर भएको मितिले 3 महिनाभित्र मुद्दा टुङ्ग्याउनु पर्नेछ। पश्चिम बंगाल सरकारले स्वास्थ्य साथी योजना अन्तर्गत आउने तर सामाजिक आर्थिक मापदण्डका कारण आयुष्मान भारत योजनाको लाभ प्राप्त गर्न नसकेका परिवारहरूका लागि नयाँ स्वास्थ्य बीमा योजना शुरू गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले घोषणा गरे अनुसार योग्य परिवारले मुख्यमन्त्री स्वास्थ्य बीमा योजना अन्तर्गत वार्षिक 5 लाखसम्म नगद रहित उपचार सुविधा पाउने भएको छन्। स्वास्थ्य विभागले जारी गरेको अधिसूचनामा यस योजनाको उद्देश्य त्यस्ता परिवारहरूलाई आर्थिक सुरक्षा प्रदान गर्नु हो जो स्वास्थ्य साथीका लाभार्थी हुन् तर आयुष्मान भारत योजनाका लागि योग्य छैनन्। यद्यपि जुन परिवारको वार्षिक आय 8 लाख रुपियाँ भन्दा बढी छ, जो कुनै अन्य राज्य वा केन्द्र सरकारको स्वास्थ्य योजना वा कर्मचारी राज्य बिमाद्वारा कभर गरिएको छ वा 70 वर्षभन्दा बढी उमेरका छन्, उनीहरूले यस योजनाको लाभ पाउने छैनन्। 70 वर्षभन्दा माथिका व्यक्तिलाई आयुष्मान भारत योजना अन्तर्गत कभर गरिनेछ। राज्य मन्त्रीमण्डलले 22 जुलाईमा यस योजनालाई अनुमोदन गरेको थियो। यसपछि 25 जुलाईमा स्वास्थ्य विभागले एक सूचना जारी गरेको थियो जसको जानकारी हिजो सार्वजनिक गरिएको थियो। पश्चिम बंगाल सरकारले ग्रामीण प्रशासनलाई बलियो बनाउने उद्देश्यका साथ एक प्रमुख प्रशासनिक फेरबदलमा 99 ब्लकका खण्ड विकास अधिकारीहरूलाई सरुवा गरेको छ। राज्य कार्मिक र प्रशासनिक सुधार विभागले आज यस सम्बन्धमा एक अधिसूचना जारी गरेको छ। सुन्नुहोस् एक रिपोर्ट।

0: गत मई महिनामा भएको विधानसभा चुनावपछि मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि राज्य प्रशासनमा ठूलो परिवर्तन भइरहेको छ। यसअघि वरिष्ठ प्रशासनिक अधिकारी र पुलिस विभागमा व्यापक फेरबदल भएको थियो। अहिले सरकारले ग्रामीण प्रशासनको सबैभन्दा महत्वपूर्ण कडी मानिने खण्ड विकास स्तरमा परिवर्तन गरिएको छ। सरकारी स्रोतका अनुसार विधानसभा चुनावको परिणाम घोषणा भएपछि राज्यका विभिन्न भागहरूमा त्रिस्तरीय पञ्चायत प्रणालीका धेरै निर्वाचित प्रधान र उपप्रधानहरू नियमित रूपमा काममा आएका थिएनन्। यसले ग्रामीण क्षेत्रको नागरिक सेवा र विकास कार्यमा असर परिरहेको थियो। यो अवस्थालाई मध्यनजर गर्दै सरकारले ठूलो परिमाणमा खण्ड विकास अधिकारीहरूलाई सरुवा गर्ने निर्णय गरेको हो। देवेन थापा, आकाशवाणी समाचार, खरसाङ।
1: पश्चिम बंगाल सरकारको शहरी विकास र नगर मामिला विभागले राज्यका विभिन्न नगर निगमहरू र नगरपालिकाहरूमा नागरिक समस्याहरूको द्रुत समाधानको लागि प्रत्येक निकायमा एक नोडल अधिकारी नियुक्त गर्ने निर्णय गरेको छ। यो व्यवस्था नयाँ निर्वाचित नगरपालिका बोर्डहरूले कार्यालय ग्रहण नगरेसम्म लागू हुनेछ। शहरी विकास र शहरी मामिला विभागको मुखमुखी कार्यक्रममा विभागका मन्त्री अग्निमित्र पलले यो घोषणा गर्नुभयो। उहाँले भन्नुभयो, प्रत्येक नगर निगम र नगरपालिकामा एक गुनासो निवारण कक्ष स्थापना गरिनेछ, जसको जिम्मेवारी नोडल अधिकारीसँग हुनेछ। स्वास्थ्य मन्त्रालयले राष्ट्रिय भाइरल हेपाटाइटिस नियन्त्रण कार्यक्रम एनभीएचसीपीको 8 वर्ष पूरा भएको अवसरमा आज विश्व हेपाटाइटिस दिवस 2026 मनाएको छ। राष्ट्रिय स्वास्थ्य मिशन अन्तर्गत सन् 2018 शुरू गरिएको यो कार्यक्रमले दिगो विकास लक्ष्यहरू अनुरूप सन् 2030 सार्वजनिक स्वास्थ्य खतराको रूपमा भाइरल हेपाटाइटिसलाई उन्मूलन गर्ने लक्ष्य राखेको छ। नयाँ दिल्लीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण राज्य मन्त्री अनुप्रिया पटेलले हेपाटाइटिस मुक्त भारतको लक्ष्य प्राप्त गर्न सरकारको प्रतिबद्धता दोहोर्याउनुभयो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। भारतको पहिलो प्रत्यक्ष व्यवसायिक कन्टेनर मालवाहक रेल नेपाल पुगेको छ। यसले रेलमा आधारित सीमापार माल ढुलाई नयाँ अध्याय खोलेको छ। संशोधित भारत नेपाल रेल पारगमन प्रोटोकल अनुसार क्यानोला बोकेका 40 डिब्बा रहेको रेलले आफ्नो यात्रा पूरा गरेको रेल मन्त्रालयले जनाएको छ। यो सफल सञ्चालनले कोलकाता बन्दरगाहदेखि विराटनगरसम्म कन्टेनरयुक्त सामानहरूको सिधा रेल डुवानी गर्न सम्भव बनाएको छ। यो नयाँ व्यवस्थाले पारगमन समय, लजिस्टिक्स लागत र माल प्रबन्धनलाई कम गर्ने अपेक्षा गरिएको छ। यसले दुई छिमेकी देशबीच सीमापार व्यापारको दक्षता, विश्वसनीय र प्रतिस्पर्धात्मकतामा सुधार ल्याउनेछ। दार्जिलिङका सांसद राजु विष्टले दार्जिलिङ पहाडका महत्वपूर्ण दुई सड़क सुवास घिसिङ मार्ग रोहिणी रोड र दार्जिलिङ लेबुङ राङ्गेरुङ 3 माइल सर्कुलर रोडको थप विकास तथा स्तर उन्नतिको कार्य अब पश्चिम बंगाल सरकारको पीडब्ल्यूडी विभागले आफ्नो जिम्मामा लिने जानकारी दिनुभएको छ।
2: सांसद विष्टका अनुसार हालै मुख्यमन्त्री शुभेन्दु अधिकारी तथा पीडब्ल्यूडी मन्त्रीसँग भएको बैठकमा उहाँले क्षेत्रका 3 जना विधायकसँग मिलेर यी दुवै सड़कलाई पीडब्ल्यूडी विभाग मार्फत मर्मत, सुदृढीकरण तथा स्तरोन्नति गर्नुपर्ने माग गर्नुभएको थियो। उक्त मागलाई ध्यानमा राख्दै पीडब्ल्यूडी विभागलाई दुवै सड़कको सुरक्षा, दिगोपन र भरपर्दो यातायात सुनिश्चित गर्न विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्न निर्देशन दिइएको छ। त्यसपछि सड़कको आवश्यक स्तरोन्नति तथा विकास कार्य अघि बढाइने जनाएको छ। यस निर्णयका लागि सांसद विष्टले मुख्यमन्त्री शुभेन्दु अधिकारी तथा पीडब्ल्यूडी विभाग मन्त्री अजय कुमार पोद्दारप्रति आभार व्यक्त गर्दै पहाड़को सड़क पूर्वाधार सुदृढीकरणतर्फ यो महत्वपूर्ण कदम भएको बताउनु भएको छ। सुषमा तामाङ, आकाशवाणी खरसाङ।
1: दार्जिलिङ पहाड़, तराई र डुवर्सका विभिन्न जनसरोकारका विषयलाई लिएर दुई दिने कोलकाता भ्रमणमा रहेका गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङ र महासचिव रोशन गिरीले पश्चिम बंगालका पञ्चायती राज्य मन्त्री दिलीप घोषसँग शिष्टाचार भेटवार्ता गर्दै दार्जिलिङ पहाड़का विभिन्न पञ्चायती विषयमा विस्तृत छलफल गरेका छन्। भेटवार्ताका क्रममा दार्जिलिङ पहाड़मा लगभग 20 वर्षपछि सम्पन्न भएको पञ्चायत चुनावको विषयमा जानकारी गराउँदै नवनिर्वाचित निर्वाचित पञ्चायत प्रतिनिधिहरूलाई प्रभावकारी रूपमा काम गर्न आवश्यक अधिकार प्रदान गर्नुपर्नेमा जोड़ दिएको बताएको छ। यस्तै मोर्चा टोलीले कानून मन्त्री विराज विश्वास

सँग औपचारिक भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा गोर्खाल्याण्ड आन्दोलनको अवधिमा राज्य सरकारले आन्दोलनकारीहरूमाथि दर्ता गरेका विभिन्न कानूनी तथा राजनीतिक मुद्दाहरू फिर्ता लिनुपर्ने विषयलाई प्रमुख रूपमा उठाएको थियो। गोप्य सूचनाको आधारमा मतिगढा थानाको सादा पोशाकमा रहेका पुलिस टोलीले अभियान सञ्चालन गर्दै सालबारी क्षेत्रको एउटा भाडाको घरबाट ठूलो परिमाण ब्राउन सुगर सहित दार्जीलिङका दुई युवक पक्राउ गरेको छ। पश्चिम बंगालमा मनसुनी गतिविधि सक्रिय रहने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राज्यका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा, मेघगर्जन र भारी वर्षाको सम्भावना रहेको छ। पश्चिम मेदिनीपुर, झारग्राम, बाँकुरा, पुरुलिया र दक्षिण बंगालका छिमेकी जिल्लाहरूमा अलग अलग स्थानहरूमा भारी वर्षाको सम्भावना छ। उत्तर बंगालको दार्जीलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार र कुचबिहार जिल्लामा पनि वर्षा जारी रहन सक्ने आशंका व्यक्त गरेको छ। यो समाचार युट्युबमा @AIR Kursing मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। लोकसभाले लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 विचार र पारित गर्न छलफल सुरु गरेको छ। पश्चिम बंगाल सरकारले सामाजिक आर्थिक मापदण्डका कारण आयुष्मान भारत योजनाको लाभ प्राप्त गर्न नसकेका परिवारहरूका लागि नयाँ स्वास्थ्य बीमा योजना सुरु गर्ने निर्णय गरेको छ। अनि सुभाष किसिङ मार्ग रोहिणी रोड र दार्जीलिङ लेबुङ राङ्गेरुङ 3 माइल सर्कुलर रोड पीडब्ल्यूडी विभागले जिम्मामा लिने भएको छ। यसका साथै आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।

यस केन्द्रको प्रादेशिक समाचारपछि श्रोतागण अब आउनुहोस् सुनौँ केही लोक भाकाहरू कार्यक्रम लोकलहरी अन्तर्गत। प्रथममा सुन्नुहोस् गायक बलराम थापाको स्वरमा, प्रथममा सुन्नुहोस् गायिका राधिका प्रधानको स्वरमा यो लोकगीत।

श्रोताले आजको सुरसङ्गम कार्यक्रममा सुन्नुभयो। प्रथम गायक पवन कोलीको स्वरमा आधुनिक गीत, त्यसपछि दोस्रो आधुनिक गीत यहाँले सुन्नुभयो गायिका हिरा रसैलीको स्वरमा। र अबको अगले चरणमा रेडी गरिरहेछौँ आकाशवाणीका नेपाली र बङ्गला समाचार प्रतीक्षा साँझ्दै गर्नुहोला।

0: समाचार वन्दना रायबाट सुन्नुहोस्। शुरूमा यस बुलेटिनका मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा राष्ट्रपति पदको 4 वर्ष पूरा भएको उपलक्ष्यमा वर्चुअल माध्यम मार्फत विभिन्न परियोजनाहरूको शुभारम्भ गर्नुभयो। लोकसभाले लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 विचार र पारितका लागि छलफल गरिरहेको छ। भारतले पाकिस्तानको अवैध कब्जा भएको जम्मू कश्मीरमा भइरहेको तथाकथित विधानसभा चुनावलाई पाकिस्तानले आफ्नो अवैध कब्जालाई ढाकछोप गर्ने र यस क्षेत्रमा आफ्नो गम्भीर मानवाधिकार उल्लंघनलाई लुकाउने प्रयास भनेको छ। भारतको पहिलो प्रत्यक्ष वाणिज्यिक कन्टेनर मालवाहक रेलगाड़ी नेपाल आइपुगेको छ, जसले रेल आधारित सीमापार मालवाहक आवागमनमा नयाँ अध्यायको शुरूआत गरेको छ। र शूटिङमा भारतका सोनम उत्तम मस्कर र हिमांशु ढिल्लनले आज चीनको हाङझाउमा जारी आईएसएसएफ विश्वकप 10 मिटर एयर राइफल मिश्रित टोली प्रतियोगितामा कांस्य पदक जितेका छन्। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा राष्ट्रपति पदको 4 वर्ष पूरा भएको उपलक्ष्यमा वर्चुअल माध्यम मार्फत विभिन्न परियोजनाहरूको शुभारम्भ गर्नुभयो। आफ्नो सम्बोधनमा वहाँले राष्ट्रको विकास र सांस्कृतिक पुनर्जागरणमाथि प्रकाश पार्नुभयो। राष्ट्रपति मुर्मूले विगत 4 वर्षमा समावेशी विकाससँगै भारतको समृद्ध सांस्कृतिक सम्पदा र आत्मगौरवको भावनालाई पुनर्जीवित गरिएको बताउनुभयो। श्रीमती मुर्मूले भन्नुभयो, सरकारको प्राथमिक उद्देश्य देशभरि भारतीयताको भावनालाई अझ बलियो बनाउन रहेको छ। राष्ट्र अब आफ्नो जरामा फर्किरहेको छ र आफ्नो सांस्कृतिक र लोकतान्त्रिक आदर्शहरूमा गर्व गरिरहेको छ, वहाँले भन्नुभयो।
1: इन 4 वर्षमै समावेशी विकास की सोच के साथ साथ देश की समृद्ध सांस्कृतिक विरासत के प्रति गर्व और आत्मगौरव की भावना को नई ऊर्जा मिली है। एक खुशी की बात है कि पिछले वर्ष ऐसे अनेक कार्य किए गए हैं जिनमें भारतीयता की भावना का विस्तार हुआ। विकास और जनसेवा की ये यात्रा निरंतर आगे बढ़ेगी तथा हम सब नए संकल्प और उत्साह के साथ अपने लक्ष्यों की ओर अग्रसर रहेंगे।
0: लोकसभाले लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 विचार र पारितका लागि छलफल शुरू गरेको छ। विधेयकले सार्वजनिक परीक्षा अनुचित साधनको रोकथाम ऐन 2024 संशोधन गर्न खोजेको छ। कानूनले धेरै महत्वपूर्ण प्रावधानहरू समावेश गर्दछ, जसमा 10 वर्षसम्मको कैद, 10 करोड़ रूपियाँसम्मको जरिवाना र दोषी ठहरिएका अपराधीहरूको सम्पत्ति जफ्त गर्ने जस्ता कड़ा सजायहरू समावेश छन्। मुद्दाहरूको द्रुत निपटारा सुनिश्चित गर्न कानूनले

0: सम्मका लागि स्थगित गरे। भारतीय वायुसेना दल अस्ट्रेलियामा रॉयल अस्ट्रेलियाली वायुसेनाका साथ युद्धाभ्यास पिच ब्ल्याक 2026 भाग लिइरहेको छ। यस अभ्यासमा कुल 21 देशहरूले भाग लिइरहेका छन्। वायुसेना दलले बहुराष्ट्रिय फुटबल प्रतियोगितामा स्वर्ण पदक पनि जितेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज असमका सांसदहरूसँग भेट गर्नुभयो र राज्यका विभिन्न भागहरूमा विद्यमान बाढ़ीको अवस्थाबारे छलफल गर्नुभयो। सोशल मीडिया पोस्ट मार्फत यो जानकारी साझा गर्दै उहाँले भन्नुभयो, केन्द्रले प्रभावितहरूलाई सहायता गर्न असम सरकारसँग मिलेर काम गरिरहेको छ। असममा बाढ़ीको अवस्थामा थप सुधार आएको छ र प्रभावित जिल्लाहरूको संख्या घटेर 6 पुगेको छ। पछिल्लो आधिकारिक रिपोर्ट अनुसार शिवसागर, गोलाघाट, चराईदेव, जोरहाट, नागाउँ र कामरूप महानगरपालिका जिल्लाहरू अहिले पनि बाढ़ीबाट प्रभावित छन्। डुबानमा परेका भित्री गाउँहरूमा स्वास्थ्य र सरसफाईका लागि आवश्यक पर्ने खाद्यान्न आपूर्ति र आवश्यक सामग्रीहरू अझै पनि डुङ्गाबाट ढुवानी भइरहेको छ। यो आकाशवाणी हो। भारतले पाकिस्तानको अवैध कब्जा भएको जम्मू कश्मीरमा भइरहेको तथाकथित विधानसभा चुनावलाई पाकिस्तानले आफ्नो अवैध कब्जालाई ढाकछोप गर्ने र यस क्षेत्रमा आफ्नो गम्भीर मानवाधिकार उल्लंघनलाई लुकाउने प्रयास भनेको छ। आज नयाँ दिल्लीमा मीडियालाई जानकारी दिँदै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले यसलाई एक देखावटी चुनावी प्रक्रिया बताउँदै जम्मू कश्मीर र लद्दाख भारतका अभिन्न र अविभाज्य भाग हुन् भने। श्री जायसवालले भने, पाकिस्तानको अवैध कब्जा भएको जम्मू कश्मीरमा भइरहेको जनविरोध, पाकिस्तानको आर्थिक शोषण, मौलिक अधिकारको हनन र प्रशासनिक दमनको प्रत्यक्ष परिणाम हो।
1: हमने पाक अधिकृत कश्मीर में सो कॉल्ड इलेक्शंस के बारे में खबरें देखी है। इस मसले पर भारत का पक्ष साफ और निरंतर रहा है। जम्मू कश्मीर लद्दाख जो कि केंद्र शासित प्रदेश हैं, उनका पूरा भूभाग भारत का अभिन्न और अविच्छेद्य अंग है। वहां चल रहे लीपापोती वाले इलेक्शन, पाकिस्तान द्वारा जम्मू कश्मीर का अपने अवैध कब्जा और वहां के लोगों का मानव अधिकार का हनन कुछ छिपाने का प्रयास है।
0: सार्क बारे बोल्दै उनले भने, भारत बलियो क्षेत्रीय सहयोगको पक्षमा छ र धेरै दशकदेखि यसको लागि काम गरिरहेको छ। ओडेसा बन्दरगाहमा एमवी एजीएन रागनार जहाजमा भएको आक्रमणको बारेमा विदेश मन्त्रालयका प्रवक्ताले भने, जहाजमा 4 भारतीय नागरिक थिए, जसमध्ये 2 भारतीय नागरिक सुरक्षित छन् भने 2 अझै बेपत्ता छन्। उनले थपे, खोजी प्रयासहरू जारी छन् र मन्त्रालय त्यहाँका स्थानीय अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छ।
1: ओडेसा बन्दरगाह के पास में जो हुई थी उसमें 4 भारतीय नागरिक उसपे सवार थे, 2 भारतीय नागरिक सुरक्षित हैं और 2 अभी भी लापता हैं। छानबीन चल रही है उनके लिए और वहां के जो स्थानीय अधिकारी हैं उनसे हम लोग संपर्क में हैं। साथ ही साथ 2 भारतीय जो लापता हैं उनके परिवारजनों के साथ में भी हम लोग संपर्क साधा है।
0: चीनसँगको सीमा व्यापारको बारेमा सोधिएको प्रश्नको जवाफमा प्रवक्ताले भने, दुवै पक्षले गत वर्ष 3 तोकिएका व्यापारिक बिन्दुहरू मार्फत सीमा व्यापार पुनः खोल्ने कुरामा सहमति जनाएका थिए। यी बिन्दुहरू लिपुलेख, शिपकिला र नथुला पास हुन्। भारतको पहिलो प्रत्यक्ष वाणिज्यिक कन्टेनर मालवाहक रेलगाड़ी नेपाल आइपुगेको छ, जसले रेल आधारित सीमापार मालवाहक आवागमनमा नयाँ अध्यायको शुरूआत गरेको छ। रेल मन्त्रालयले क्यानोलाको खेप बोकेका 40 व्यागनहरू भएको रेलले संशोधित भारत नेपाल रेल पारगमन प्रोटोकल अन्तर्गत आफ्नो यात्रा पूरा गरेको बताएको छ। राष्ट्रमण्डल खेलमा भारतका श्रीहरि नटराज आज स्कटल्याण्डको ग्लास्गोमा भएको 100 मिटर ब्याकस्ट्रोक पौडी प्रतियोगिताको लागि छनौट भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लास्गोमा आयोजित राष्ट्रमण्डल खेलकुदमा शर्मिला धनकरलाई महिला शटपुट F57 प्रतियोगितामा स्वर्ण पदक जितेकोमा र 17 सर्वश्रेष्ठ प्रदर्शन गरेकोमा बधाई दिनुभएको छ। शूटिङमा भारतका सोनम उत्तम मस्कर र हिमांशु ढिल्लनले आज चीनको हाङझाउमा जारी आईएसएसएफ विश्वकप 10 मिटर एयर राइफल मिश्रित टोली प्रतियोगितामा कांस्य पदक जितेका छन्। चीनका पहिलो र दोस्रो टोलीहरूले स्वर्ण र रजत पदक जिते। आज विश्व हेपेटाइटिस दिवस हो। यो दिन हरेक वर्ष 18 जुलाईका दिन भाइरल हेपेटाइटिसको बारेमा जागरूकता सिर्जना गर्न मनाइन्छ। अब अन्तिम

आकाशवाणीका नेपाली र बङ्गला समाचारको समय पछिको समय हो यो 7:45 अनि 41 सेकेन्ड भइरहेको। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ, एफएम 103.5 MHz अनि मोबाइल एप्लिकेसन न्युज अन एयर सँगसँगै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्मबाट अनि सँगसँगै पूर्व निर्धारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 100.2 MHz पनि। तपाईँको समय हो भुटानी गीतको।

0: भुटानी गीत पछि अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। लोकसभाले लोक परीक्षा संशोधन विधेयक 2026 विचार र पारित गर्न छलफल सुरु गरेको छ। सर्वोच्च न्यायालयले गैर आपराधिक रेकर्ड भएका 18 वर्षभन्दा कम उमेरका विद्यार्थी प्रदर्शनकारीहरूलाई रिहा गर्न आदेश दिएको छ। भारतले पाकिस्तानको अवैध कब्जा रहेको जम्मू काश्मीरमा तथाकथित विधानसभा चुनावलाई पाकिस्तानले आफ्नो अवैध कब्जा लुकाउने प्रयास र यस क्षेत्रमा गम्भीर मानव अधिकार उल्लङ्घनलाई ढाकछोप गर्ने प्रयासको रूपमा वर्णन गरेको छ। दिल्ली उच्च न्यायालयले निर्वाचन आयोगलाई विद्यालयका शिक्षकहरूलाई सुम्पिएको चुनाव सम्बन्धी कार्यलाई असह्य बोझ नदिने निर्देशन दिएको छ र भारतको पहिलो प्रत्यक्ष अव्यावसायिक कन्टेनर मालवाहक रेल नेपाल पुगेको छ। अब समाचार विस्तारमा। लोकसभाले लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 विचार र पारित गर्न छलफल सुरु गरेको छ। विधेयकले लोक परीक्षा अधिनियम 2024 संशोधन गरेको छ। यस विधेयकमा 10 वर्षसम्मको कैद, 10 करोड रुपियाँसम्म जरिवाना, दोषी ठहरिएका अपराधीहरूको सम्पत्ति जफत गर्ने जस्ता कडा दण्डसहित धेरै महत्त्वपूर्ण प्रावधानहरू छन्। मुद्दाहरूको द्रुत निपटाउन सुनिश्चित गर्नका लागि विधेयकले प्रत्येक राज्य सरकार र केन्द्रशासित प्रदेश प्रशासनलाई दैनिक सुनवाईका लागि विशेष फास्ट ट्र्याक अदालतहरू स्थापना गर्ने प्रावधान गर्दछ। पुलिस स्टेसनमा सूचना दर्ता भएको मितिले 2 महिनाभित्र अनुसन्धान पूरा गरिसक्नुपर्ने व्यवस्था पनि गरिएको छ। आरोपपत्र दायर भएको मितिले 3 महिनाभित्र मुद्दा टुङ्ग्याउनु पर्नेछ। विधेयक पेश गर्दै कार्मिक लोक शिकायत र पेन्सन राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले नयाँ विधेयकले देशका विद्यार्थी र युवाहरूको हितको रक्षा गर्न सरकारको गहिरो प्रतिबद्धतालाई पुष्टि गरेको बताउनुभयो। उहाँले भन्नुभयो, यसले देशका युवाहरूको भविष्यमाथि कुनै सम्झौता नगर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको संकल्पको पुष्टि पनि भएको छ।
2: कांग्रेस को प्रधानमंत्री नरेंद्र मोदी को श्रेय देना चाहिए, क्योंकि हमारी सरकार ने उस अधूरे कार्य को पूरा किया है जिसे पहले ही पूरा किया जाना चाहिए था। वर्ष 2024 में ये विधेयक विद्यार्थियों को ये विश्वास दिलाने के उद्देश्य से लाया गया था कि उनका भविष्य सुरक्षित है। 2024 के अधिनियम के क्रियान्वयन से प्राप्त अनुभवों के आधार पर अब ये संशोधन लाया जा रहा है, ताकि कानून को और अधिक सख्त बनाया जा सके तथा शीघ्र न्याय सुनिश्चित किया जा सके।
1: सर्वोच्च न्यायालयले गैर आपराधिक रेकर्ड भएका 18 वर्षभन्दा कम उमेरका विद्यार्थी प्रदर्शनकारीहरूलाई रिहा गर्न आदेश दिएको छ। न्यायालयले निट परीक्षा पेपर लिकको विरोधमा हालै देशव्यापी विरोध प्रदर्शनसँग सम्बन्धित इलेक्ट्रोनिक र डिजिटल प्रमाणहरू सुरक्षित राख्न पनि अधिकारीहरूलाई निर्देशन दिएको छ। सर्वोच्च अदालतले गत हप्ताको विरोध प्रदर्शनका क्रममा विद्यार्थी र पुलिस अधिकारीहरू घाइते भएका आरोपहरूको निष्पक्ष र स्वतन्त्र छानबिन आवश्यक रहेको बताएको छ। प्रदर्शनका क्रममा पुलिसले अत्यधिक बल प्रयोग गरेको आरोपसँग सम्बन्धित विभिन्न याचिकाहरूको सुनवाई गर्दै अदालतले धेरै अन्तरिम निर्देशनहरू जारी गरेको छ। मुख्य न्यायाधीश सूर्यकान्त, न्यायमूर्तिहरू जोय मलय बाक्सी र वी मोहनाको बेन्चले प्रदर्शनकारी सबै राज्यहरूलाई सिसिटिभी फुटेज, ड्रोन रेकर्डिङ, क्यामेरा फुटेज, वायरलेस सञ्चार रेकर्ड, पिसिआर लग र प्रदर्शनसँग सम्बन्धित अन्य डिजिटल प्रमाणहरू सुरक्षित राख्न निर्देशन दिएको छ। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा आफ्नो जीवनको 4 वर्ष पूरा भएको उपलक्ष्यमा एक विशेष पुस्तक विमोचन समारोहको अध्यक्षता गर्नुभयो। यस अवसरमा उपराष्ट्रपति श्री सिपी राधाकृष्णनले 5 स्मृति पुस्तकहरूको विमोचन गर्नुभयो। राष्ट्रपति मुर्मूले आफ्नो सम्बोधनमा यो उच्च संवैधानिक पदलाई सम्मान मात्र नभई गहन जिम्मेवारी भएको बताउनुभयो। विगत 4 वर्षमा युवाहरूलाई नैतिक मूल्यहरूमा दृढ रहन र राष्ट्र र समाजको प्रगतिका लागि काम गर्न प्रोत्साहित गर्नुभएको बताउँदै उहाँले महिलालाई आत्मनिर्भर बनाउँदै आत्मविश्वासका साथ प्रगतिको बाटोमा अघि बढ्न आग्रह

0: गर्नुभयो। आफ्नो सम्बोधनमा उपराष्ट्रपति मुर्मूले आम जनताको भावनाको कदर गर्दै समावेशी सहभागितामा जोड दिएको बताउनुभयो। भारतले पाकिस्तान प्रशासित जम्मू कश्मीरमा तथाकथित विधानसभा चुनावलाई पाकिस्तानले आफ्नो अवैध कब्जा लुकाउने प्रयास र यस क्षेत्रमा गम्भीर मानवाधिकार उल्लङ्घनलाई ढाकछोप गर्ने प्रयासको रूपमा वर्णन गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले आज नयाँ दिल्लीमा सञ्चारकर्मीहरूलाई जानकारी दिँदै यसलाई एक देखावटी निर्वाचन प्रक्रिया बताउनुभयो। श्री जायसवालले भन्नुभयो, जम्मू कश्मीर र लद्दाख भारतको अभिन्न र अविभाज्य भाग हुन्। उहाँले भन्नुभयो, पाकिस्तान प्रशासित जम्मू कश्मीरमा जारी विरोध प्रदर्शन पाकिस्तानको आर्थिक शोषण, मौलिक अधिकारको उल्लङ्घन र प्रशासनिक दमनको प्रत्यक्ष परिणाम हो।
1: हमने पाक अधिकृत कश्मीर में सो कॉल्ड इलेक्शंस के बारे में खबरें देखी है। इस मसले पर भारत का पक्ष साफ और निरंतर रहा है। जम्मू कश्मीर लद्दाख जो कि केंद्र शासित प्रदेश हैं, उनका पूरा भूभाग भारत का अभिन्न और अविच्छेद्य अंग है। वहां चल रहे लीपापोती वाले इलेक्शन पाकिस्तान द्वारा जम्मू कश्मीर का अपने अवैध कब्जा और वहां के लोगों का मानव अधिकार का हनन कुछ छिपाने का प्रयास है।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AINewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रल समाचार। औद्योगिक उत्पादन सूचाङ्क आइआइपीका अनुसार यस वर्षको जुनमा भारतको औद्योगिक उत्पादन वार्षिक 7.3% बढेको छ। तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सो तथ्याङ्क सार्वजनिक गरेको हो। यसअघि मे महिनामा आर्थिक वृद्धि दर केही घटेर 5% झरेको थियो। स्वास्थ्य मन्त्रालयले राष्ट्रिय भाइरल हेपाटाइटिस नियन्त्रण कार्यक्रम एनभिएचसिपीको 8 वर्ष पुरा भएको अवसरमा आज विश्व हेपाटाइटिस दिवस 2026 मनाएको छ। राष्ट्रिय स्वास्थ्य मिसन अन्तर्गत सन् 2018 सुरु गरेको यो कार्यक्रमले दिगो विकास लक्ष्यहरू अनुरूप 2030 सार्वजनिक स्वास्थ्य खतराको रूपमा भाइरल हेपाटाइटिसलाई उन्मूलन गर्ने लक्ष्य राखेको छ। नयाँ दिल्लीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण राज्यमन्त्री अनुप्रिया पटेलले हेपाटाइटिस मुक्त भारतको लक्ष्य प्राप्त गर्न सरकारको प्रतिबद्धता दोहोऱ्याउनुभयो। झारखण्ड सरकारको नक्सल विरोधी अभियान नई दिशा नई पहलले आज ठूलो सफलता हासिल गरेको छ। कोलहान र लातेहार क्षेत्रमा सक्रिय 16 माओवादीले राँचीमा झारखण्ड पुलिस समक्ष आत्मसमर्पण गरेका छन्। आत्मसमर्पण गर्नेमा पुलिस एक क्षेत्रीय कमान्डर, 3 अञ्चल कमान्डर, 3 उपक्षेत्रीय कमान्डर, 6 एरिया कमान्डर र 3 क्याडर सदस्य छन्। आत्मसमर्पणका क्रममा माओवादीले पुलिस सामु 11 आधुनिक हतियार, 38 म्यागजिन र 1562 कारतुस बुझाएका थिए। यो आत्मसमर्पण झारखण्ड पुलिस, सीआरपीएफ कोब्रा र झारखण्ड जगुआरले संयुक्त रूपमा सञ्चालन गरेको अपरेसन नवजीवन 2 परिणाम हो। भारतको पहिलो सिधा वाणिज्यिक कन्टेनर मालवाहक रेल नेपाल पुगेको छ। यसले रेलमा आधारित सीमापार माल ढुवाईमा नयाँ अध्याय खोलेको छ। संशोधित भारत नेपाल रेल पारगमन प्रोटोकल अनुसार क्यानोला बोकेको 40 डिब्बा रहेको रेलले आफ्नो यात्रा पूरा गरेको रेल मन्त्रालयले जनाएको छ। यो सफल सञ्चालनले कोलकाता बन्दरगाहदेखि विराटनगरसम्म कन्टेनरयुक्त सामानहरूको सिधा रेल ढुवानी गर्न सम्भव बनाएको छ। यो नयाँ व्यवस्थाले पारगमन समय, लजिस्टिक्स लागत र माल प्रबन्धनलाई कम गर्ने अपेक्षा गरेको छ। यसले दुई छिमेकी देशबीच सीमापार व्यापारको दक्षता, विश्वसनीयता र प्रतिस्पर्धात्मकतामा सुधार ल्याउनेछ। दिल्ली उच्च न्यायालयले निर्वाचन आयोगलाई विद्यालयका शिक्षकहरूलाई सुम्पिएको चुनाव सम्बन्धी कार्यालयलाई असह्य बोझ नदिने निर्देशन दिएको छ। कक्षाको शिक्षणमा प्रतिकूल असर नपर्ने गरी आयोगको संवैधानिक अधिकार प्रयोग गर्नुपर्ने पनि अदालतले जनाएको छ। दिल्लीमा चलिरहेको मतदाता नामावलीको विशेष गहन संशोधनका लागि सरकारी, नगरपालिका र सरकारी सहायता प्राप्त विद्यालयका शिक्षकहरूलाई बुथ स्तर अधिकारी र जनगणना कर्मचारीको रूपमा व्यापक रूपमा तैनात गर्ने जनहित याचिकाको सुनवाईको क्रममा यी टिप्पणीहरू गरिएको थियो। जापानको दक्षिणी कुमामोतो प्रान्तमा 7.1 तीव्रताको शक्तिशाली भूकम्प गएको छ। यसले क्षेत्रमा 50 घाइते भएको बताएको छ भने क्षेत्रमा विद्युत आपूर्ति पनि प्रभावित भएको छ। भूकम्पका कारण रेल र यातायात सेवा पनि प्रभावित भएको छ। कैयौँ उडान रद्द भएको बताएको छ। लिबियामा सरकार विरोधी प्रदर्शनका बीच प्रदर्शनकारीहरूले त्रिपोली नजिकै रहेको एक महत्त्वपूर्ण ऊर्जा परिसरमा आक्रमण गरेका छन्। प्रदर्शनकारीले लामो समयदेखि विद्युत कटौतीको विरोधमा प्रदर्शन गरेका थिए। यसले देशव्यापी ब्ल्याकआउटको जोखिम बढाएको छ।

0: प्रदर्शनकारीहरू हिजो मेलिटहा ऑयल र ग्यास कम्प्लेक्समा प्रवेश गरे र पावर प्लान्टहरूमा प्रयोग हुने ग्यास लाइनहरू अवरोध गरे। यो समाचार युट्युबमा @AR कर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। लोकसभाले लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 विचार र पारित गर्न छलफल सुरु गरेको छ। सर्वोच्च न्यायालयले गैर आपराधिक रेकर्ड भएका 18 वर्षभन्दा कम उमेरका विद्यार्थी प्रदर्शनकारीहरूलाई रिहा गर्न आदेश दिएको छ। भारतले पाकिस्तानको अवैध कब्जामा रहेको जम्मू कश्मीरमा तथाकथित विधानसभा चुनावलाई पाकिस्तानले आफ्नो अवैध कब्जा लुकाउने प्रयास र यस क्षेत्रमा गम्भीर मानवाधिकार उल्लङ्घनलाई ढाकछोप गर्ने प्रयासको रूपमा वर्णन गरेको छ। अनि भारतको पहिलो प्रत्यक्ष व्यावसायिक कन्टेनर मालवाहक रेल नेपाल पुगेको छ। आकाशवाणीबाट समाचार पुरा भयो। भोलि बिहान 7:25 समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि अब प्रस्तुत छ अघिल्लो कार्यक्रम युवा वाणी।

0: नमस्कार, 103.5 मेगाहर्जको तरङ्गमा म छु नेहालको न्यानो अभिवादन र अबलाई प्रस्तुत छ युवावाणी कार्यक्रम, जसले युवाहरूको प्रतिभा, सृजनशीलता र विचारलाई प्रसारण गर्ने अवसर प्रदान गर्दछ। यस कार्यक्रममा कविता, कथा, गीत, गजल, अन्तर्वार्ता, साहित्य तथा समसामयिक विषयहरू समावेश गरिन्छ। युवावाणीले युवामा आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक जिम्मेवारीको भावना विकास गर्न मद्दत पुर्याउँछ। साथै शिक्षा, संस्कृति, स्वास्थ्य, वातावरण र राष्ट्र निर्माण जस्ता विषयमा जनचेतना फैलाउने काम पनि गर्दछ। त्यसैले युवावाणी युवा पुस्ताको आवाज अभिव्यक्त गर्ने महत्वपूर्ण कार्यक्रमका रूपमा परिचित छ। र आजको कार्यक्रममा मसँग हुनुहुन्छ युवा लेखिका इच्छा घतेनीज्यू, जसले हजुरहरू समक्ष राख्नुहुनेछ आफ्नै स्वरचित कविताहरू।
1: नमस्कार सम्पूर्णमा, आजको यस युवावाणी कार्यक्रम म इच्छा घतानी तपाईँहरू समक्ष आफ्नो संरचित कविता लिएर प्रस्तुत भएकी छु र मेरो कविताको शीर्षक छ बदलियो देश बदलियो समाज। बदलियो देश बदलियो समाज। आज बिहानी घरमा भाले होइन, आज बिहानी घरमा भाले होइन, अलार्म बज्छ। चुलामा रङको चिया होइन, किचनमा कफी पाक्छ। चुलामा रङको चिया होइन, किचनमा कफी पाक्छ। हजुरबा भित्री कोठामा रेडियो होइन, हजुरबा भित्री कोठामा रेडियो होइन, ग्रान्डपा एलईडी टिभीमा ब्रेकिङ न्युज सुन्छ। बुवा बिहानै उठी घाँसमा होइन, बुवा बिहानै उठी घाँसमा होइन, ड्याडी मर्निङ वकमा पो जान्छ। डाइनिङ हलमा फर्क र स्पुनले हाम्रो सभ्यतालाई बढाउँछ। 21 शताब्दीको पश्चिमी ड्रेस र पश्चिमी संस्कृतिलाई अप्नाएर आफ्नै देशको सभ्यतालाई बदलाउँछ छोरा छोरी इङ्ग्लिस पट्टर बोल्दा ओह माई लभिङ सन एन्ड डटर भनी इन्करेज गर्ने मम ड्याड आफ्नै मातृभाषा पढ्न र लेख्न नजान्ने छोरा छोरीहरूसँग अङ्ग्रेजी भैँटो पाल्ने आमा बुवा रमाउँछ। घरमा छोरी चेली छोरा छँदै अर्काको छोरी छोरी नसोच्ने हवसको पुजारीहरूलाई खुट्टाको पाइतला मुनि कुल्चौ न। बदलियो देश बदलियो समाज। बदलियो देश बदलियो समाजलाई बदलियो सोच मेटियो भ्रष्टाचार बनाउन। छोरी चेलीको हक दिलाउन अघि छोरी चेलीको भावनालाई सम्झाउन। छोरा घरको कुलदीपक भनी भन्छ भने छोरीलाई घरको ज्योति बनाउन। बदलियो देश बदलियो समाजलाई बदलियो सोच बदलियो समाज बनाउन। छोरी अरूलाई जाने जात भन्ने जस्तो कुरूप मानसिकतालाई आजै हटाउन। प्रिय मित्रहरू, छोरा तपाईँको भाग्यले पाइन्छ भने छोरी पाउनलाई सौभाग्यको खाँचो पर्दछ आज फेरि आफ्नी छोरी देशकी छोरी बनाउनलाई सानो प्रयास गरौन।

देशकी छोरी बनाउनलाई सानो प्रयास गरौ न। बदलियो देश, बदलियो समाज होइन, बदलियो सोच, बदलियो समाज बनाऊ न। बदलियो सोच, बदलियो समाज बनाऊ न। हुन्छ, धन्यवाद। र मेरो दोस्रो कविताको शीर्षक रहेको छ, बुवाको विश्वास र समाजको प्रश्नहरू। बिहान जब सहर निदै रहेको हुन्थ्यो मेरो भविष्यको खोजीमा एउटा मान्छे हिँडिरहेको हुन्थ्यो। उनी मेरो बाबु थियो। समाजले सोध्यो तीन छोरी छन् चिन्ता लाग्दैन। बुवाले उत्तर दिएनन्। उहाँले केवल अझ केही घण्टा काम गर्नुभयो र मेरो हातमा अर्को नयाँ किताब थमाउनु भयो। आज सोच्छु, छोरी जन्मिनु किन प्रश्न बन्यो। सपनाले पनि लिङ हेरेर उड्नु पर्छ र। यदि छोराले घरको नाम उज्यालो बनाउँछ भने छोरीले आकाश उज्यालो बनाउन सक्दिन र। समाजले भान्सातिर औँला देखायो। बुवाले भने किताब र कलमतिर। समाजले सीमा कोरिदियो। बुवाले भने जति टाढा उड्न सक्छौ त्यति टाढा जाऊ। उहाँलाई सायद मेरो जन्मदिनको मिति याद छैन, ननै मेरो कुनै परीक्षाको अङ्क उहाँलाई याद छ। तर उहाँलाई मेरो क्षमतामाथि भने बडो विश्वास छ। र कहिले काहीँ लाग्छ, विश्वास भन्दा ठूलो उपहार संसारमा अरू के होला र। उहाँले आफ्नो निन्द्रा बेच्नुभयो मेरो सपना किन्नको लागि। आफ्नो चाहना थन्काउनु भयो मेरो भविष्य सजाउनको लागि। अनि समाज अझै सोधिरहन्छ, छोरीले के गर्ने र। म पनि कहिले काहीँ सोध्छु, इतिहास बनाउने हातहरूमा लिङ लेखिएको हुन्छ र। आकाश छुने सपनाहरूको जात, धर्म, छोरा छोरी छुट्टिएको हुन्छ र। यदि होइन भने किन अझै छोरी जन्मिँदा केही अनुहारहरू ओइलाउँछन्। आज म सफल हुन चाहन्छु। धेरै पैसा कमाउनुको लागि होइन, धेरै ताली पाउनुको लागि पनि होइन, म सफल हुन चाहन्छु किनकि मेरो पछाडि एउटा बुवाको बिहान 3 बजेको सङ्घर्ष छ, एउटा बुवाको नबोलेको त्याग छ, अन्धो तर सुन्दर विश्वास छ। र एक दिन जब संसारले फेरि सोध्नेछ छोरीले के गरिन् त, म चाहन्छु मेरो सफलताले उत्तर दियोस्। र बुवाले मुस्कुराउँदै यति मात्र भन्नु, मैले एउटा सपना उर्काएको थिएँ। धन्यवाद। र मेरो तेस्रो कविताको शीर्षक रहेको छ, सबै ठिकै छ रे। बिहान उठे, आमाले भन्नुभयो, छोरा चिया चिसिँदैछ। मैले हाँस्दै भने, चिया त तातै होला आमा। मान्छेको आशा चिसिएको पो हो कि। मोबाइल खोले, पहिलो समाचार आयो सबै सामान्य छ। मैले मोबाइल बन्द गरिदिए किनकि समाचार पढ्ने आँखा भन्दा खाली भाँडा हेर्ने आँखाले सत्य छिट्टो देख्दो रहेछ। बजार गए दाइले मुस्कुराउँदै भन्नुभयो, दाम त अलिकति मात्रै बढेको छ कि त्यो अलिकति पनि यति ठुलो रहेछ कि। नुन किन्दा तेल छुट्यो, दाल किन्दा महिनाभरको हिसाब नै छुट्यो। तर सबै ठिकै छ रे। साथी भेटे, उसको हातमा डिग्री थियो, ब्यागमा बायोडाटा, अनुहारमा थकाई। मैले सोधे, अब के गर्छस्? ऊ मुस्कुरायो। त्यो मुस्कान खुसीको थिएन, बानी परिसकेको सम्झौता जस्तो पो थियो। अनि फेरि सबै ठिकै छ रे। पहाडतिर लागे, बादल उस्तै थियो, हावा उस्तै थियो, चियाको बोटहरू पहिलो जस्तै हरिया थिए। पर्यटक आए, तस्विर खिचे, क्याप्सन लेखे, हेभेन अन अर्थ। म मुस्कुराए। स्वर्गको तस्विर खिच्न सजिलो रहेछ, स्वर्ग बनाउने हातहरूको कथा खिच्न भने कसैसँग समय छैन रहेछ।
त्यही हरियो बगानमा वर्षौंदेखि आफ्नो जवानी छोड्ने हातहरू त्यही

बगानमा वर्षौंदेखि आफ्नो जवानी छोड्ने हातहरू आज आफ्नै पसिनाको मूल्य पर्खिरहेको छन्। चियाको सुवास देश विदेश पुग्छ, चियाको सुवास देश विदेश पुग्छ, तर त्यो सुवास जन्माउने घरमा चुलो कहिले बल्यो कहिले निभ्यो त्यो खबर हावालाई मात्र याद छ। मैले एउटा वृद्धलाई सोधे, काका थाक्नु भएन? उहाँले भन्नुभयो, काम गरेर होइन बाबु, पर्खेर थाकियो नि। थियो एउटा वाक्यले पुरै पहाड मेरो अगाडि झुकेको जस्तो लाग्यो, आजकल सबैसँग भाषण छ, सबैसँग नारा छ, सबैसँग बाचा छ, तर जब पेटले प्रश्न सोध्छ उत्तरहरू किन यति मौन छ, अचम्म लाग्छ। चियाको एउटा कप हातमा समातेर पहाडको सुन्दरता बारे घन्टौँ बोल्न सक्छौ, तर त्यही चियाको हरेक पातसँग टाँसिएको पसिनाको कथा सुनाउन दुई मिनट पनि फुर्सद हुँदैन। साँझ घर फर्किए, ऐना अघि एकछिन उभिए, आफ्नै आँखालाई सोधे, साँच्चै सबै ठिक छ? ऐनाले उत्तर दिएन, किनकि ऐनाले झुट बोल्न जान्दैन नि त। उसले मेरो अनुहार मात्र होइन पहाडको अनुहार पनि देखिरहेको थियो। सायद देशलाई सबैभन्दा ठुलो खतरा चिच्याउने आवाजबाट होइन, सबै ठिकै छ भन्ने बानीबाट हुन्छ। किनकि जुन दिन पीडाले बोल्न छोड्छ त्यो दिन मौनताले इतिहास लेख्न थाल्छ, र सम्झनुहोस्, पहाडहरू कहिल्यै कराउँदैन, तर जब पहाड मौन हुन्छ त्यो मौनताले हावालाई होइन हाम्रो विवेकलाई झकझकाइरहेको हुन्छ। धन्यवाद। र मेरो चौथो कविताको शीर्षक यसरी रहेको छ है, अहिले फुर्सद छैन। बिहानै घामले ढोका ढकढकायो, चराले जीवनको पहिलो गीत गाए, हावाले कानैमा आएर भन्यो, उठ आज फेरि एउटा नयाँ दिन आएको छ। तर हामीले सूर्यलाई होइन पहिले आफ्नो हातको सानो पर्दा हेर्यौ। आजकल हामीसँग समय छ, जोस छ, सपना छ, उड्ने पखेटा छ, तर उडान भने छैन, किनकि हामी आकाश हेर्दैनौ। अरू कसरी उडिरहेको छ त्यो हेर्नमै व्यस्त छौ। पहिले मानिसहरू आफ्नै कथा लेख्थे, अहिले अरूको कथा हेर्दै आफ्नै कथा बिर्सिरहेको छन्। कहिलेकाहीँ आमा भान्साबाट बोलाउनु हुन्छ, ए बाबु एकछिन यता आइज त, उत्तर आउँछ, अहिले फुर्सद छैन, पर्ख, अहिले फुर्सद छैन। तर त्यही मान्छे घन्टौसम्म कसैले के खायो, को कता गयो, कसैले के किन्यो, कसले कसलाई छोड्यो, त्यही हेर्न फुर्सद निकाल्छ। कति अचम्म, घरको आँगनमा फुलेको फुल देख्दैन, तर टाढाको अपरिचित फुलको तस्बिरमा वाहवाही गर्न हामी कहिले ढिला गर्दैनौ। हामी हाँसो पनि देखाउन सिक्यौ, दुःख पनि लुकाउन सिक्यौ, अनुहारमा मुस्कान टाँस्न पनि सिक्यौ, तर मनसँग बोल्न भने बिर्सियो। एक दिन एउटा साथीले भन्यो मलाई, म त संसार बदल्ने सपना देख्छु। मैले मुस्कुराएर भने, पहिले बिहान उठ्ने बानी त बदली। उहाँ हाँस्यो, म पनि हाँसे, तर हाम्रो हाँसो भन्दा सत्य ठुलो थियो। आज हामी सबैको जीवन जान्दछौ, तर आफ्नो जीवन कहाँ जाँदैछ त्यो थाहै छैन। हामी आकाशको चन्द्रमा हेर्दैनौ, झरनाको गीत पनि सुन्दैनौ, बाबुको थकाइ पर्दैनौ, आमाको मन त पनि बुझ्दैनौ, तर अपरिचित मानिसको एक मुस्कान, एक तस्विर, एक टिप्पणीको लागि घन्टौ प्रतीक्षा गर्छौ। कहिले सोच्नु भएको छ हामीहरूलाई प्रभाव पार्न खोज्दै आफै भित्रको मानिसलाई हराइरहेका छौ। रात पर्छ सबै निदाउँछन्, तर एउटा उज्यालो अझै बलिरहन्छ। त्यो घरको बत्ती होइन, हाम्रो हातमा टाँसिएको त्यही सानो पर्दा हो, अनि त्यही उज्यालोमा बिस्तारै हाम्रो समय, हाम्रो सपना, हाम्रो सम्बन्ध, हाम्रो बालपन हामी आफै थोरै थोरै बिलाइरहेका हुन्छौ। भोलि फेरि सूर्य ढकढकाउनेछ, चराहरूले गीत गाउनेछ, हावा फेरि बग्नेछ। उठ जीवन तिम्रो प्रतीक्षामा छ। प्रश्न एउटै छ।

यसपालि पनि हामी जीवनतिर फर्किनेछौ कि फेरि त्यही सानो पर्दातिर यसपालि पनि हामी जीवनतिर फर्किनेछौ कि फेरि त्यही सानो पर्दातिर निर्णय तपाईँको धन्यवाद

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय रात्रिको 10:09 भइरहेछ। यसको साथै आजको हाम्रो सम्पूर्ण प्रसारण यहीं समाप्त हुँदछ। बिहान 6:22 भोलिको प्रभातकालीन अधिवेशनको साथमा विविध कार्यक्रम लिएर हामी फेरि हजुरको सेवामा हाजिर हुनेछौँ। तबसम्मलाई चाहिँ हाम्रा प्राविधिक मित्र